आदरणीय श्रोता, अहिलेसम्म तपाईँ विभिन्न भजनहरू सुन्दै हुनुहुन्थ्यो। भजन मार्फत तपाईँको आत्माभित्र अध्यात्म प्रवेशको हाम्रो सत्प्रयास तपाईँलाई कस्तो लाग्यो? आफ्ना सल्लाह तथा सुझाव अवश्य पठाउनुहोला। हामी हरेक बिहान 5 बजे भजन श्रवणको यो अध्यायलाई निरन्तरता दिने नै छौँ। आजका लागि भने अध्यात्म दर्शनको समय सकियो। रेडियो अर्थ सरकार सुन्दै रहनुहोला। नमस्कार।

शुभ बिहानी। अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थसरोकार.com को रेडियो सेवा रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ र यो समय अध्यात्म दर्शनको हो। अबको करिब एक घन्टा हामी तपाईँलाई अध्यात्मतिर जोड्नेछौँ। प्रभातको यो पल हामी तपाईँलाई सुमधुर भजन सुनाएर आजको दिनलाई आध्यात्मिक र शान्त बनाउने सत्प्रयासका साथ हामी आजको दिनको शुभारम्भ गर्दैछौँ। आज शनिबार हामी भगवान शनिदेवको भजन महिमा निरन्तर एक घन्टा प्रस्तुत गर्नेछौँ। भगवान शनिदेवको आशीर्वादले तपाईँका आजका काम सबै बनुन्, हाम्रो शुभकामना।

0: र मेरो भूगोल फरक हुन सक्छ।
1: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
2: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
0: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
1: यो मन त मेरो नेपाली हो,
0: यो मन त मेरो नेपाली हो,
2: यो मन त मेरो नेपाली हो,
3: यो मन त मेरो नेपाली हो।
2: निरन्तर राष्ट्रिय गीत संगीत साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश रेडियो अर्थ सरोकारमा। यो मन त मेरो नेपाली हो,
3: यो मन त मेरो नेपाली हो।
4: रेडियो अर्थ सरोकारमा अब सुरु हुन्छ कार्यक्रम यो मन त मेरो नेपाली हो।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: लगानीका किसिमहरू के हुन् त? लगानीका किसिम जान्नु भन्दा पनि पहिले लगानी के हो त भन्ने जान्नु जरुरी रहन्छ। कुनै पनि नाफा कमाउने उद्देश्य राखेर कुनै कार्यमा प्रयोग गरिने पैसालाई नै लगानी भनिन्छ। लगानी व्यवसायमा, कृषिजन्य कार्यमा, पशु पंक्षी पालनमा, धितोमा लगानी र घर जग्गामा पनि लगानी गर्न सकिन्छ। यसरी हामीले कुनै व्यवसायका लागि सामान किन्नका लागि लगानी गरेर त्यसको बिक्री गरेर आमदानी गर्न सकिन्छ। त्यसैले कृषि कार्यका लागि लगानी गरेर उत्पादनमा वृद्धि गरेर आमदानीमा पनि वृद्धि गर्न सकिन्छ। आज हामी तपाईँलाई लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरू पनि बताउँछौ। तपाईँले कहीँ कतै लगानी गर्दै हुनुहुन्छ भने तपाईँले गर्नुभएको लगानीका फाइदा कस्तो हुन्छ मापन गर्नुहोस्। विभिन्न लगानीका अवसरहरूलाई दाजेर लगानीको उचित फाइदा केमा छ त्यसमा लगानी गर्नुहोस्। तपाईँको लगानीमा वृद्धि गर्नका लागि कच्चा पदार्थ, पुँजी, जनशक्ति र बजारको बारेमा तपाईँले जान्नु जरुरी रहन्छ। त्यसैले तपाईँले व्यवसाय गर्नु पूर्व आवश्यक कच्चा पदार्थ र सामग्रीहरू जुटाउनु पर्दछ। यस्तै तपाईँले कुनै व्यवसायमा लगानी गर्दै हुनुहुन्छ भने व्यवसायका लागि आवश्यक पर्ने अल्पकालीन र दीर्घकालीन पुँजीको व्यवस्थापन पनि गर्नुपर्दछ। तपाईँले लगानी गर्ने व्यवसायमा कच्चा पदार्थ, पुँजी, जनशक्ति लगायतका कुराहरू निर्धारण गरिसके पछाडि तपाईँले लगानी गर्ने कार्यको बजार र फाइदा र सम्भावित घाटा तपाईँले लगानी गर्नु अघि नै बुझ्नु पर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: विप्रेषण विदेशबाट कसरी आउँछ त? विदेशमा भएका मानिसले एजेन्ट मार्फत पैसा पठाउँछन् र नेपालमा भएको एजेन्टले परिचय खुलाएपछि मात्र सम्बन्धित व्यक्तिलाई रकम प्रदान गर्दछ र विदेशमा भएको एजेन्टले इन्टरनेटबाट नेपालमा भएको एजेन्टलाई पैसा प्रदान गर्न आग्रह गर्दछ। यसरी विदेशबाट नेपालमा विप्रेषण आउँदछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौ। रेडियो अर्थ सरोकार सुनिराख्नुहोस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ।
4: आर्थिक क्षेत्रका जानकारी लिऊ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै। अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौ, गीत सुन्दै बजार बुझौ, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै।
5: रातो बत्तीमा रोकिने हरियोमा हिँड्ने
4: कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनु होला।
6: ट्राफिक जानकारी लिन 103 मा डायल गर्नु, 103 मा डायल गर्नु।
7: यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका फाइल खुल्नु पर्छ, जरुर देश विकासका लागि हाम्रो पनि हो जिम्मेवारी, र त हरदम हरपल गर्नै पर्नेछ सटीक खबरदारी।
8: प्रशस्तै छन् अवसर, अपार छन् सम्भावना, तर सम्भावनै सम्भावनाका बीचमा पनि किन अपेक्षित विकास हुन सकेन? कहाँ कहाँ छन् समस्या, को को लिप्त छन् भ्रष्टाचारमा, कसले रोक्न खोज्दैछन् विकासको गति? आउनुहोस्, समस्याका बारेमा बहस गरौँ, समाधानका लागि बहस गरौँ, औपचारिकताका लागि होइन, परिवर्तनका लागि बहस गरौँ।
7: खास विषयमाथि सटीक विश्लेषण, हरेक खबरमाथि सूक्ष्म अध्ययन र चिरफार,
8: हरेक अनियमितता, भ्रष्टाचार र गलत प्रवृत्तिको भण्डाफोड,
9: आर्थिक खबर मात्र होइन सटीक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन समाधानको जिम्मेवारी पनि।
7: रेडियो अर्थ सरोकारमा,
10: अर्थ सरोकारको हटलाइन नम्बर 9851006648। हामी तपाईँका समस्याको यथाशक्य सम्बोधनको प्रयास गर्नेछौँ। अर्थ सरोकारको हटलाइन नम्बर 9851006648।
4: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ, मात्र रेडियो अर्थ सरोकारमा।
8: विकासका समाचार, पर्यटनका समाचार, उद्यमका समाचार, खास आर्थिक समाचार, अर्थ राजनीति र समसामयिक राष्ट्रिय समाचार,
7: अर्थ सरोकार खास खबर,
11: हरेक दिन खास खबरको खास खुलासा, खास खबरको खास विश्लेषण र खास खबरको खास जानकारी।
7: रेडियो अर्थ सरोकारमा
4: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नु पर्छ। पैसाको कारोबार न हो, जान्नु पर्छ, सिक्नु पर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ, र त बचतका बारेमा जान्नु पर्छ, बचत गर्न थाल्नु पर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयाम बारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म
12: कसैलाई घाटा पुग्ने डरले वा कसैलाई फाइदा पुग्ने रहरले सत्य कुरामाथि हुँदैन सेन्सर, तथ्यमा टेकेर बुनिन्छन् अक्षर। उद्देश्य आर्थिक सचेतना र खबरदारी, अभियान आर्थिक खबरको फरक रफ्तार।
7: समग्रमा जनताका कुरा, जनताकै आवाज बनेर जनताकै लागि हरेक दिन पस्कन्छौँ अर्थ सरोकार ट्रेन्डिङ, सुदर्शन श्रेष्ठका साथमा रेडियो अर्थ सरोकारमा।
13: ब्याङ्कले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन। तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
14: Shine Resunga Development Bank Limited. Shine for your shining life.

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: जीवन बीमा दावी कसरी गर्ने? बीमा दावीका लागि तपाईँले बीमा गरेको विषयमा घटना भएमा घटनाको विवरण तथा प्रमाणका लागि प्रहरी, गाउँपालिका, नगरपालिका वा तोकिएको निकायमा तुरन्त जानकारी गराउने, घटनाको सूचना तुरन्त बीमा कम्पनीलाई पनि दिने, यस्तै बीमा दावी गर्न आवश्यक कागजात सहित कम्पनीमा बीमा दावी फारम भरी निवेदन दिने, यति गरिसकेपछि कागजातको अध्ययन, छानबिन वा आवश्यक प्रक्रिया पछि बीमा कम्पनीले तपाईँलाई रकम प्रदान गर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: के तपाईले तपाईका छोराछोरीलाई बचत गर्न सिकाउनु भएको छ? आज म तपाईलाई तपाईका छोराछोरीलाई बचत गर्न कसरी सिकाउने भन्ने तरिका बताउँदैछु। सबैभन्दा पहिला तपाईले आफ्ना छोराछोरीलाई बचत के हो र केका लागि बचत र किन बचत गर्ने भन्ने बताउनुहोस्। त्यसपछि उनीहरूलाई बचत गर्न प्रोत्साहन गर्नुहोस्। कहिले काहीँ तपाईँ आफ्ना छोराछोरीलाई बचत गरे बापत उनीहरूको हौसला बढाउनका लागि केही दिने पनि गर्नुहोस्। आफ्ना छोराछोरीलाई आफ्नो बचतको कारण र कथा पनि सुनाउने गर्नुहोस्। तपाईँ आफ्ना बच्चाहरूलाई मोलतोल गरेर बचत गर्न सिकाउनुहोस्। बेला बेलामा बच्चाहरूलाई बैङ्क पनि लैजानुहोस्। साथै तपाईँ आफ्ना बच्चाको अगाडि नै बचत गर्नुहोस्। यसो गर्दा ऊ बचत गर्न प्रोत्साहित हुनेछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: आज हामी तपाईँलाई लघु बिमाका बारेमा जानकारी गराउँछौँ। लघु बिमा भनेको न्यून आय भएका वर्गका व्यक्तिहरूलाई भविष्यमा हुन सक्ने सम्भावित जोखिमका लागि गरिने बिमा हो। त्यस्ता व्यक्ति जो न्यून आय, आर्थिक र सामाजिक कारणबाट हुन सक्ने जोखिमसँग सामना गर्न नसक्ने छन्, ती व्यक्ति वा समुदायलाई लक्षित गरी निजहरूको जीवन वा सम्पत्तिको सुरक्षा गर्ने बिमा नै लघु बिमा हो। लघु बिमाको दावी प्रक्रिया सरल र छोटो हुन्छ, साथै थोरै बचतले बिमा शुल्क तिर्न पुग्छ। यस्तै सरल प्रकृतिको बिमा हो लघु बिमा। लघु बिमा कम अपवाद र कम कागजी प्रक्रियामा हुन्छ। बिमा गर्न धेरै झन्झट गर्नु नपर्ने हुन्छ। थोरै बिमा अङ्कको बिमा गर्न सकिन्छ लघु बिमामा।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: विप्रेषण विदेशबाट कसरी आउँछ त? विदेशमा भएका मानिसले एजेन्ट मार्फत पैसा पठाउँछन् र नेपालमा भएको एजेन्टले परिचय खुलाएपछि मात्र सम्बन्धित व्यक्तिलाई रकम प्रदान गर्दछ र विदेशमा भएको एजेन्टले इन्टरनेटबाट नेपालमा भएको एजेन्टलाई पैसा प्रदान गर्न आग्रह गर्दछ। यसरी विदेशबाट नेपालमा विप्रेषण आउँदछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: र मेरो भूगोल फरक हुन सक्छ।
1: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
2: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
0: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
1: यो मन त मेरो नेपाली हो,
0: यो मन त मेरो नेपाली हो,
2: यो मन त मेरो नेपाली हो,
3: यो मन त मेरो नेपाली हो।
2: निरन्तर राष्ट्रिय गीत संगीत साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश रेडियो अर्थ सरोकारमा। यो मन त मेरो नेपाली हो,
3: यो मन त मेरो नेपाली हो।
4: रेडियो अर्थ सरोकारमा अब सुरु हुन्छ कार्यक्रम यो मन त मेरो नेपाली हो।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: लगानीका किसिमहरू के हुन् त? लगानीका किसिम जान्नु भन्दा पनि पहिले लगानी के हो त भन्ने जान्नु जरुरी रहन्छ। कुनै पनि नाफा कमाउने उद्देश्य राखेर कुनै कार्यमा प्रयोग गरिने पैसालाई नै लगानी भनिन्छ। लगानी व्यवसायमा, कृषिजन्य कार्यमा, पशु पंक्षी पालनमा, धितोमा लगानी र घर जग्गामा पनि लगानी गर्न सकिन्छ। यसरी हामीले कुनै व्यवसायका लागि सामान किन्नका लागि लगानी गरेर त्यसको बिक्री गरेर आमदानी गर्न सकिन्छ। त्यसैले कृषि कार्यका लागि लगानी गरेर उत्पादनमा वृद्धि गरेर आमदानीमा पनि वृद्धि गर्न सकिन्छ। आज हामी तपाईँलाई लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरू पनि बताउँछौ। तपाईँले कहीँ कतै लगानी गर्दै हुनुहुन्छ भने तपाईँले गर्नुभएको लगानीका फाइदा कस्तो हुन्छ मापन गर्नुहोस्। विभिन्न लगानीका अवसरहरूलाई दाजेर लगानीको उचित फाइदा केमा छ त्यसमा लगानी गर्नुहोस्। तपाईँको लगानीमा वृद्धि गर्नका लागि कच्चा पदार्थ, पुँजी, जनशक्ति र बजारको बारेमा तपाईँले जान्नु जरुरी रहन्छ। त्यसैले तपाईँले व्यवसाय गर्नु पूर्व आवश्यक कच्चा पदार्थ र सामग्रीहरू जुटाउनु पर्दछ। यस्तै तपाईँले कुनै व्यवसायमा लगानी गर्दै हुनुहुन्छ भने व्यवसायका लागि आवश्यक पर्ने अल्पकालीन र दीर्घकालीन पुँजीको व्यवस्थापन पनि गर्नुपर्दछ। तपाईँले लगानी गर्ने व्यवसायमा कच्चा पदार्थ, पुँजी, जनशक्ति लगायतका कुराहरू निर्धारण गरिसके पछाडि तपाईँले लगानी गर्ने कार्यको बजार र फाइदा र सम्भावित घाटा तपाईँले लगानी गर्नु अघि नै बुझ्नु पर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: विप्रेषण विदेशबाट कसरी आउँछ त? विदेशमा भएका मानिसले एजेन्ट मार्फत पैसा पठाउँछन् र नेपालमा भएको एजेन्टले परिचय खुलाएपछि मात्र सम्बन्धित व्यक्तिलाई रकम प्रदान गर्दछ र विदेशमा भएको एजेन्टले इन्टरनेटबाट नेपालमा भएको एजेन्टलाई पैसा प्रदान गर्न आग्रह गर्दछ। यसरी विदेशबाट नेपालमा विप्रेषण आउँदछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौ। रेडियो अर्थ सरोकार सुनिराख्नुहोस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ।
4: आर्थिक क्षेत्रका जानकारी लिऊ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै। अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौ, गीत सुन्दै बजार बुझौ, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै।
5: रातोबातीमा रोकिने हरियोमा हिने
4: कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चला।

0: यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका फाइल खुल्नु पर्छ, जरुर देश विकासका लागि हाम्रो पनि हो जिम्मेवारी, र त हरदम हरपल गर्नै पर्ने छ सटीक खबरदारी।
1: प्रशस्तै छन् अवसर, अपार छन् सम्भावना, तर सम्भावनै सम्भावनाका बीचमा पनि किन अपेक्षित विकास हुन सकेन? कहाँ कहाँ छन् समस्या, को को लिप्त छन् भ्रष्टाचारमा, कसले रोक्न खोज्दैछन् विकासको गति? आउनुहोस्, समस्याका बारेमा बहस गरौँ, समाधानका लागि बहस गरौँ, औपचारिकताका लागि होइन, परिवर्तनका लागि बहस गरौँ।
0: खास विषयमाथि सटीक विश्लेषण, हरेक खबरमाथि सूक्ष्म अध्ययन र चिरफार,
1: हरेक अनियमितता, भ्रष्टाचार र गलत प्रवृत्तिको भण्डाफोड,
2: आर्थिक खबर मात्र होइन सटीक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन समाधानको जिम्मेवारी पनि।
0: रेडियो अर्थ सरोकारमा,
3: अर्थ सरोकारको हटलाइन नम्बर 9851006648। हामी तपाईँका समस्याको यथाशक्य सम्बोधनको प्रयास गर्नेछौँ। अर्थ सरोकारको हटलाइन नम्बर 9851006648।
4: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौँ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौँ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ, मात्र रेडियो अर्थ सरोकारमा।
1: विकासका समाचार, पर्यटनका समाचार, उद्यमका समाचार, खास आर्थिक समाचार, अर्थ राजनीति र समसामयिक राष्ट्रिय समाचार,
0: अर्थ सरोकार खास खबर,
5: हरेक दिन खास खबरको खास खुलासा, खास खबरको खास विश्लेषण र खास खबरको खास जानकारी।
0: रेडियो अर्थ सरोकारमा
4: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नु पर्छ। पैसाको कारोबार नहो, जान्नु पर्छ, सिक्नु पर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ, र त बचतका बारेमा जान्नु पर्छ, बचत गर्न थाल्नु पर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयामबारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म
2: कसैलाई घाटा पुग्ने डरले वा कसैलाई फाइदा पुग्ने रहरले सत्य कुरामाथि हुँदैन सेन्सर, तथ्यमा टेकेर बुनिन्छन् अक्षर। उद्देश्य आर्थिक सचेतना र खबरदारी, अभियान आर्थिक खबरको फरक रफ्तार,
0: समग्रमा जनताका कुरा, जनताकै आवाज बनेर जनताकै लागि हरेक दिन पस्कन्छौँ अर्थ सरोकार ट्रेन्डिङ, सुदर्शन श्रेष्ठका साथमा रेडियो अर्थ सरोकारमा।
6: ब्याङ्कले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन, तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
7: Shine Resunga Development Bank Limited. Shine for your shining life.

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: जीवन बीमा दावी कसरी गर्ने? बीमा दावीका लागि तपाईँले बीमा गरेको विषयमा घटना भएमा घटनाको विवरण तथा प्रमाणका लागि प्रहरी, गाउँपालिका, नगरपालिका वा तोकिएको निकायमा तुरन्त जानकारी गराउने, घटनाको सूचना तुरन्त बीमा कम्पनीलाई पनि दिने, यस्तै बीमा दावी गर्न आवश्यक कागजात सहित कम्पनीमा बीमा दावी फारम भरी निवेदन दिने, यति गरिसकेपछि कागजातको अध्ययन, छानबिन वा आवश्यक प्रक्रियापछि बीमा कम्पनीले तपाईँलाई रकम प्रदान गर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: के तपाईँले तपाईँका छोराछोरीलाई बचत गर्न सिकाउनु भएको छ? आज म तपाईँलाई तपाईँका छोराछोरीलाई बचत गर्न कसरी सिकाउने भन्ने तरिका बताउँदैछु। सबैभन्दा पहिला तपाईँले आफ्ना छोराछोरीलाई बचत के हो र के का लागि बचत र किन बचत गर्ने भन्ने बताउनुहोस्। त्यसपछि उनीहरूलाई बचत गर्न प्रोत्साहन गर्नुहोस्। कहिले काहीँ तपाईँ आफ्ना छोराछोरीलाई बचत गरे बापत उनीहरूको हौसला बढाउनका लागि केही दिने पनि गर्नुहोस्। आफ्ना छोराछोरीलाई आफ्नो बचतको कारण र कथा पनि सुनाउने गर्नुहोस्। तपाईँ आफ्ना बच्चाहरूलाई मोलतोल गरेर बचत गर्न सिकाउनुहोस्। बेला बेलामा बच्चाहरूलाई बैङ्क पनि लैजानुहोस्। साथै तपाईँ आफ्ना बच्चाको अगाडि नै बचत गर्नुहोस्। यसो गर्दा ऊ बचत गर्न प्रोत्साहित हुनेछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: आज हामी तपाईँलाई लघु बिमाका बारेमा जानकारी गराउँछौ। लघु बिमा भनेको न्यून आय भएका वर्गका व्यक्तिहरूलाई भविष्यमा हुन सक्ने सम्भावित जोखिमका लागि गरिने बिमा हो। त्यस्ता व्यक्ति जो न्यून आय आर्थिक र सामाजिक कारणबाट हुन सक्ने जोखिमसँग सामना गर्न नसक्ने छन्, ती व्यक्ति वा समुदायलाई लक्षित गरी निजहरूको जीवन वा सम्पत्तिको सुरक्षा गर्ने बिमा नै लघु बिमा हो। लघु बिमाको दावी प्रक्रिया सरल र छोटो हुन्छ, साथै थोरै बचतले बिमा शुल्क तिर्न पुग्छ। यस्तै सरल प्रकृतिको बिमा हो लघु बिमा। लघु बिमा कम अपवाद र कम कागजी प्रक्रियामा हुन्छ। बिमा गर्न धेरै झन्झट गर्नु नपर्ने हुन्छ। थोरै बिमा अङ्कको बिमा गर्न सकिन्छ लघु बिमामा।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: विप्रेषण विदेशबाट कसरी आउँछ त? विदेशमा भएका मानिसले एजेन्ट मार्फत पैसा पठाउँछन् र नेपालमा भएको एजेन्टले परिचय खुलाएपछि मात्र सम्बन्धित व्यक्तिलाई रकम प्रदान गर्दछ र विदेशमा भएको एजेन्टले इन्टरनेटबाट नेपालमा भएको एजेन्टलाई पैसा प्रदान गर्न आग्रह गर्दछ। यसरी विदेशबाट नेपालमा विप्रेषण आउँदछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: तपाईँको र मेरो भूगोल फरक हुन सक्छ।
1: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
2: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
0: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
1: यो मन त मेरो नेपाली हो,
0: यो मन त मेरो नेपाली हो,
2: यो मन त मेरो नेपाली हो,
3: यो मन त मेरो नेपाली हो।
2: निरन्तर राष्ट्रिय गीत संगीत साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश रेडियो अर्थ सरोकारमा। यो मन त मेरो नेपाली हो,
3: यो मन त मेरो नेपाली हो।
4: रेडियो अर्थ सरोकारमा अब सुरु हुन्छ कार्यक्रम यो मन त मेरो नेपाली हो।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: लगानीका किसिमहरू के हुन् त? लगानीका किसिम जान्नु भन्दा पनि पहिले लगानी के हो त भन्ने जान्नु जरुरी रहन्छ। कुनै पनि नाफा कमाउने उद्देश्य राखेर कुनै कार्यमा प्रयोग गरिने पैसालाई नै लगानी भनिन्छ। लगानी व्यवसायमा, कृषिजन्य कार्यमा, पशु पंक्षी पालनमा, धितोमा लगानी र घर जग्गामा पनि लगानी गर्न सकिन्छ। यसरी हामीले कुनै व्यवसायका लागि सामान किन्नका लागि लगानी गरेर त्यसको बिक्री गरेर आमदानी गर्न सकिन्छ। त्यसैले कृषि कार्यका लागि लगानी गरेर उत्पादनमा वृद्धि गरेर आमदानीमा पनि वृद्धि गर्न सकिन्छ। आज हामी तपाईँलाई लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरू पनि बताउँछौ। तपाईँले कहीँ कतै लगानी गर्दै हुनुहुन्छ भने तपाईँले गर्नुभएको लगानीका फाइदा कस्तो हुन्छ मापन गर्नुहोस्। विभिन्न लगानीका अवसरहरूलाई दाजेर लगानीको उचित फाइदा केमा छ त्यसमा लगानी गर्नुहोस्। तपाईँको लगानीमा वृद्धि गर्नका लागि कच्चा पदार्थ, पुँजी, जनशक्ति र बजारको बारेमा तपाईँले जान्नु जरुरी रहन्छ। त्यसैले तपाईँले व्यवसाय गर्नु पूर्व आवश्यक कच्चा पदार्थ र सामग्रीहरू जुटाउनु पर्दछ। यस्तै तपाईँले कुनै व्यवसायमा लगानी गर्दै हुनुहुन्छ भने व्यवसायका लागि आवश्यक पर्ने अल्पकालीन र दीर्घकालीन पुँजीको व्यवस्थापन पनि गर्नुपर्दछ। तपाईँले लगानी गर्ने व्यवसायमा कच्चा पदार्थ, पुँजी, जनशक्ति लगायतका कुराहरू निर्धारण गरिसके पछाडि तपाईँले लगानी गर्ने कार्यको बजार र फाइदा र सम्भावित घाटा तपाईँले लगानी गर्नु अघि नै बुझ्नु पर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: विप्रेषण विदेशबाट कसरी आउँछ त? विदेशमा भएका मानिसले एजेन्ट मार्फत पैसा पठाउँछन् र नेपालमा भएको एजेन्टले परिचय खुलाएपछि मात्र सम्बन्धित व्यक्तिलाई रकम प्रदान गर्दछ र विदेशमा भएको एजेन्टले इन्टरनेटबाट नेपालमा भएको एजेन्टलाई पैसा प्रदान गर्न आग्रह गर्दछ। यसरी विदेशबाट नेपालमा विप्रेषण आउँदछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौ। रेडियो अर्थ सरोकार सुनिराख्नुहोस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ।
4: आर्थिक क्षेत्रका जानकारी लिऊ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै। अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौ, गीत सुन्दै बजार बुझौ, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै। कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनु होला।
5: ट्राफिक जानकारी लिन 103 मा डायल गर्नु, 103 मा डायल गर्नु।
6: यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका फाइल खुल्नु पर्छ, जरुर देश विकासका लागि हाम्रो पनि हो जिम्मेवारी, र त हरदम हरपल गर्नै पर्ने छ सटीक खबरदारी।
7: प्रशस्तै छन् अवसर, अपार छन् सम्भावना, तर सम्भावनै सम्भावनाका बीचमा पनि किन अपेक्षित विकास हुन सकेन? कहाँ कहाँ छन् समस्या, को लिप्त छन् भ्रष्टाचारमा, कसले रोक्न खोज्दै छन् विकासको गति? आउनुहोस्, समस्याका बारेमा बहस गरौँ, समाधानका लागि बहस गरौँ, औपचारिकताका लागि होइन, परिवर्तनका लागि बहस गरौँ।
6: खास विषयमाथि सटीक विश्लेषण, हरेक खबरमाथि सूक्ष्म अध्ययन र चिरफार,
7: हरेक अनियमितता, भ्रष्टाचार र गलत प्रवृत्तिको भण्डाफोड,
8: आर्थिक खबर मात्र होइन सटीक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन समाधानको जिम्मेवारी पनि।
6: रेडियो अर्थ सरोकारमा,
9: अर्थ सरोकारको हटलाइन नम्बर 9851006648। हामी तपाईँका समस्याको यथाशक्य सम्बोधनको प्रयास गर्नेछौँ। अर्थ सरोकारको हटलाइन नम्बर 9851006648।
4: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ, मात्र रेडियो अर्थ सरोकारमा।
7: विकासका समाचार, पर्यटनका समाचार, उद्यमका समाचार, खास आर्थिक समाचार, अर्थ राजनीति र समसामयिक राष्ट्रिय समाचार,
6: अर्थ सरोकार खास खबर,
10: हरेक दिन खास खबरको खास खुलासा, खास खबरको खास विश्लेषण र खास खबरको खास जानकारी।
6: रेडियो अर्थ सरोकारमा
4: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नु पर्छ। पैसाको कारोबार नहो, जान्नु पर्छ, सिक्नु पर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ, र त बचतका बारेमा जान्नु पर्छ, बचत गर्न थाल्नु पर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयामबारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म।
11: कसैलाई घाटा पुग्ने डरले वा कसैलाई फाइदा पुग्ने रहरले सत्य कुरामाथि हुँदैन सेन्सर, तथ्यमा टेकेर बुनिन्छन् अक्षर। उद्देश्य आर्थिक सचेतना र खबरदारी, अभियान आर्थिक खबरको फरक रफ्तार।
6: समग्रमा जनताका कुरा, जनताकै आवाज बनेर जनताकै लागि हरेक दिन पस्कन्छौँ अर्थ सरोकार ट्रेन्डिङ, सुदर्शन श्रेष्ठका साथमा रेडियो अर्थ सरोकारमा।
12: ब्याङ्कले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन। तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
13: Shine Resunga Development Bank Limited. Shine for your shining life.

0: शुभ बिहानी, यति बेला बिहानको 8 बजेको छ। अब त अफिसका लागि तयारी गर्ने बेला पनि भयो, नानी बाबुलाई स्कुल पुर्याउने बेला पनि भयो। यो सुन्दर समयमा आजको सुखद दिनका लागि आफूले आस्था राख्ने भगवानलाई सम्झनुहोस्। आज अफिसमा गरेका सबै काम राम्रोसँग पुरा गर्नका लागि आवश्यक तयारी पनि गर्नुभयो होला। सकेसम्म बाहिरको खाना खाजा नखाँदा राम्रो। घरबाटै खाजा वा खाना लैजाने बानी बसाल्नुहोस्। बिहानको समयमा कामको धेरै चिन्ता भने लिनु हुँदैन, यस विषयमा ख्याल गर्नुहोस्। हो श्रोतावृन्द, यति बेला बिहानको 8 बजिसकेको छ। आजको तपाईँको दिन शुभ रहोस्। रेडियो अर्थ सरोकार पनि सुन्दै रहनुहोला।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। देशभरका 150 भन्दा बढी रेडियोहरू मार्फत कार्यक्रम प्रसारण गर्ने नेपालको पहिलो र एकमात्र आर्थिक अनलाइन रेडियो, रेडियो अर्थ सरोकार।
2: तपाईँ बैंकर, तपाईँ बिमाकर्मी, तपाईँ व्यवसायी, तपाईँ विद्यार्थी, तपाईँ उपभोक्ता, तपाईँ ग्राहक, तपाईँ एक आम नागरिक, खास आर्थिक खबरबाट तपाईँ पर रहने कुरै भएन। वाणिज्य बैंकका कुरा, विकास बैंकका कुरा, लघु वित्तका कुरा, समग्रमा बैंकका कुरा, व्यापारका कुरा, बिमा

दाबी भुक्तानी समयमा नपाए हामीलाई खबर गर्नुहोस्। अब तपाईँको आवाजलाई हामी बनाउनेछौ राष्ट्रिय खबर। उठाउनुहोस् फोन र डायल गर्नुहोस् अर्थ सरकारको हटलाइन नम्बर 98510 0668।

0: नबुझेरै बिग्रिएका कारोबारबारे अब मनैबाट बुझ्नुपर्छ। पैसाको कारोबार नहो, जान्नुपर्छ, सिक्नुपर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ र त बचतका बारेमा जान्नुपर्छ, बचत गर्न थाल्नुपर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आय आर्जनका लागि र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयामबारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म।
1: नमस्कार, अहिले तपाईँ रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ र अब प्रस्तुत हुँदैछ कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। यो कार्यक्रममा हामी वित्तीय सचेतनाका सन्देशसँगै सुमधुर नेपाली गीत सङ्गीत सुनाउँछौँ। रेडियो अर्थ सरोकार सुन्दै रहनुहोला।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: बीमा भनेको के हो? बीमा किन गर्ने त? बीमा जोखिम व्यवस्थापनको एक महत्वपूर्ण औजार हो। बीमा तपाईँको ज्यान र सम्पत्तिको आर्थिक नोक्सानी हुँदा दिने आर्थिक सुरक्षा र जिम्मेवारी पनि हो। बीमितले आफ्नो जीवन, सम्पत्ति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्ताक्षर गर्ने प्रक्रिया नै बीमा हो। अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्ने उपयुक्त माध्यम भनेको बीमा हो। बीमा एउटा जोखिम हस्तान्तरण गर्ने प्रक्रिया पनि हो भन्दा फरक नपर्ला। बीमा दुई पक्ष बीचमा हुने लिखित सम्झौता पनि हो। बीमा गर्दा बीमा कम्पनी र बीमा गर्ने व्यक्तिका बीचमा गरिने सम्झौता पनि हो। यो प्रक्रियामा बीमितको जोखिमको क्षतिपूर्तिको भार बीमाको माध्यमबाट बीमकलाई हस्तान्तरण गरिन्छ। अर्को कुरा, बीमा निश्चित अवधिका लागि गरिन्छ। उक्त अवधिमा बीमितको क्षति भएमा कम्पनीले क्षतिपूर्ति भुक्तानी गर्छ। बीमा प्रक्रिया कसरी प्रारम्भ हुन्छ त? बीमा गर्ने प्रक्रियाको प्रारम्भ बीमाको प्रस्ताव फारम तथा व्यक्तिगत स्वास्थ्य सम्बन्धी विवरणबाट हुन्छ। यस्ता फारमहरू सम्बन्धित बीमा कम्पनीहरूबाट लिनुपर्दछ। ती फारमहरू बीमा गर्ने व्यक्ति स्वयंले बीमा अभिकर्ता मार्फत पेश गर्न सक्नेछन्। यसरी बीमितले भरेको फारमको प्रस्तावलाई स्वीकार गर्ने या नगर्ने भन्ने कुरा बीमकमै भर पर्दछ। यदि बीमितको प्रस्ताव स्वीकार भएमा पहिलो किस्ता बीमा शुल्क भुक्तानी गरेपछि तपाईँको बीमा प्रक्रिया प्रारम्भ हुनेछ। बीमा सम्बन्धी शर्त सुविधा सहितका सम्पूर्ण कागजातहरू बीमा कम्पनीले बीमितलाई बीमा स्वीकार भएपछि प्रदान गर्दछ। यसलाई बीमा लेख पनि भनिन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: आज हामी तपाईँलाई बिमाले व्यवसायमा हुने फाइदाहरूका बारेमा जानकारी गराउनेछौँ। बिमाले राहतको काम गर्ने गर्दछ, विशेष गरेर व्यापारीहरूलाई व्यापारबाट डुब्ने जोखिमलाई न्यूनीकरण गर्ने गर्दछ, त्यसैले निश्चित भएर काम गर्न पाइन्छ। तपाईँको जीवन अनिश्चित भएकाले व्यवसायमा हुने जोखिमहरूको आर्थिक संरक्षण गरी तपाईँको व्यवसायलाई निश्चित सुरक्षा प्रदान गर्ने गर्दछ। तपाईँले व्यवसाय सञ्चालन गर्नुहुँदा धेरै मात्रामा पुँजी लगानी गर्नु भएको हुन्छ, त्यो पुँजी विभिन्न कारणबाट नष्ट पनि हुन सक्छ, जस्तै चोरी, आगलागी, हराउने, सामान बीच बाटोबाटै आइ नपुग्ने, योग्य कर्मचारी नभेटिनु, व्यापार नोक्सानीमा चल्नु, यस्ता विभिन्न दुर्घटनाबाट निश्चित भई तपाईँले व्यवसाय गर्न सक्नुहुनेछ। बिमामा ऋण प्राप्त गर्न सजिलो पनि हुन्छ। बिमा प्रलेखमा वित्तीय संस्थानहरूमा धितो राखेर पनि ऋण पाउन सकिन्छ। यस्तै बिमा गरेमा आफ्नो व्यवसायलाई निरन्तरता दिन सकिन्छ। यदि साझेदारीमा कुनै पनि व्यापार गरिएको छ र आफ्नो साझेदारको मृत्यु भयो भने आफूले मात्र चलाउन अप्ठ्यारो हुन्छ। त्यस्तो अवस्थामा बिमाले तपाईँलाई मद्दत गर्ने गर्दछ र अन्त्यमा बिमाले तपाईँको व्यावसायिक दक्षतामा वृद्धि गराउनेछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: औषधि उपचार बिमा दावी कसरी गर्ने र आवश्यक कागजातहरू के हुन्, आज हामी तपाईँलाई यसै विषयमा जानकारी गराउँछौ। तपाईँले औषधि उपचार बिमा दावी गर्नुहुँदा सबैभन्दा अगाडि बिमा लेखको प्रतिलिपि र बिमा शुल्क तिरेको रसिद तयार गर्नुपर्दछ। त्यसपछि तपाईँले बिमा दावी फारम भर्नुपर्दछ। अस्पतालमा उपचार गरेको वा भर्ना प्रतिवेदन तयार गर्नुपर्दछ। यसका साथै तपाईँको स्वास्थ्य परीक्षणमा काटिएको रसिद तयार गर्नुपर्दछ। औषधि बारे डाक्टरको सिफारिस तथा औषधि किनेको बिल पनि तयार गर्नुपर्दछ। अस्पतालको दर्ता नम्बर र डाक्टरको प्रमाण पत्र, दुर्घटनाको अवस्थामा तयार गरेको प्रहरीको प्रतिवेदन पनि तयार गर्नुपर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: के तपाईँले तपाईँका छोराछोरीलाई बचत गर्न सिकाउनु भएको छ? आज म तपाईँलाई तपाईँका छोराछोरीलाई बचत गर्न कसरी सिकाउने भन्ने तरिका बताउँदैछु। सबैभन्दा पहिला तपाईँले आफ्ना छोराछोरीलाई बचत के हो र के का लागि बचत र किन बचत गर्ने भन्ने बताउनुहोस्। त्यसपछि उनीहरूलाई बचत गर्न प्रोत्साहन गर्नुहोस्। कहिले काहीँ तपाईँ आफ्ना छोराछोरीलाई बचत गरे बापत उनीहरूको हौसला बढाउनका लागि केही दिने पनि गर्नुहोस्। आफ्ना छोराछोरीलाई आफ्नो बचतको कारण र कथा पनि सुनाउने गर्नुहोस्। तपाईँ आफ्ना बच्चाहरूलाई मोलतोल गरेर बचत गर्न सिकाउनुहोस्। बेला बेलामा बच्चाहरूलाई बैङ्क पनि लैजानुहोस्। साथै तपाईँ आफ्ना बच्चाको अगाडि नै बचत गर्नुहोस्। यसो गर्दा ऊ बचत गर्न प्रोत्साहित हुनेछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: श्रोता, के तपाईँले बचत गर्नु भएको छ? अनि बचत कसरी गर्ने त? आज म तपाईँसँग यिनै विषयमा कुराकानी गर्नेछु। रेडियो अर्थ सरोकार सुन्दै रहनुहोला। सबैभन्दा अगाडि बचत के हो जान्न जरुरी रहन्छ। बचत भनेको भविष्यका लागि भनेर संचित गरेर राखिएको नगद वा पैसा हो। भविष्यमा आउने समस्यामा हामीले गरेका बचतबाट तपाईँ बिरामी पर्नु हुँदा, पढाइ शुल्क, वैवाहिक शुल्क, बुढेसकालका बेला खर्च गर्न सक्नुहुनेछ। या भनौ, तपाईँले अहिले गर्नुभएको बचतले तपाईँको भविष्यमा पर्ने समस्याको हल सजिलै गर्न सक्नुहुनेछ। आज म तपाईँलाई बचत कसरी गर्ने भन्ने कुरा सेयर गर्नेछु, तपाईँलाई पनि काम लाग्न सक्छ। हाम्रो बानी छ बचत भन्ने बित्तिकै आफ्नो खर्चबाट बचेको पैसालाई बचत गर्ने, हो कि होइन? यसो विचार गर्नुहोस् त। तपाईँको पनि यदि त्यस्तै बानी भए आजैबाट त्यो बानीलाई त्यागिदिनुहोस्। आजैबाट तपाईँले आफ्ना आम्दानीको केही प्रतिशत बचतलाई भनेर छुट्याउने गर्नुहोस् र यो अरूको लागि होइन, आफ्नै लागि गर्दैछु भनेर सोच्नुहोस्। आजैबाट तपाईँले खर्च गर्नु अघि बचत गर्ने गर्नुहोस् अनि अनावश्यक फजुल वस्तुहरू खरिद गर्नका लागि बन्द गर्नुहोस्। आजकल हामी हप्ताको एक दिन परिवारका लागि भन्दै बाहिर खानका लागि होटल वा रेस्टुरेन्टमा मोटो मोटो बिल तिर्न जान्छौँ। अब होटल र रेस्टुरेन्टको खानालाई बन्द गर्नुहोस्। बरु हप्ताको एक दिन आफ्नो परिवारसँग बाहिर जानुभन्दा आफ्नै घरमा आफ्नै घरका खानेकुराहरू बनाएर खाने गर्नुहोस्। यसो गर्दा पनि तपाईँले आफ्नो आम्दानीका केही प्रतिशत बचतमा मिसाउन पाउनुहुनेछ। यसरी नै तपाईँसँग पैसा छ भन्दैमा कहिले पनि आफ्नो खल्तीमा बोकेर नहिँड्नुहोस् या भनौ आफ्नो खल्तीमा नराख्नुहोस्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: तिमीलाई के लाग्छ हाम्रो छोरा हुन्छ कि छोरी?
1: मलाई त जे भए पनि हुन्छ
0: छोरो।
2: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
3: पारिवारिक बजेट योजनाले तपाईँलाई कसरी सहयोग गर्छ त? बजेट योजनाले भविष्यमा गर्नुपर्ने खर्चका प्राथमिकता बारे निर्णय गर्न सहयोग गर्दछ। कडा परिश्रम गर्न, धेरै कमाउन र धेरै बचत गर्न तपाईँलाई उत्साहित बनाउँदछ। खर्च गर्न र बचत गर्न तपाईँलाई अनुशासित बनाउँदछ। अकस्मात खर्च गर्नुपर्दा हुन सक्ने पैसाको अभावबाट तपाईँलाई हटाउँदछ। पारिवारिक र व्यावसायिक आर्थिक उद्देश्य र योजना कसरी बनाउने भन्ने कुरामा तपाईँलाई मद्दत गर्दछ। तपाईँको पारिवारिक वा व्यावसायिक आर्थिक उद्देश्यमा परिवारको लक्ष्य, स्रोत र जिम्मेवारीहरू प्रष्ट पार्न आवश्यक हुन्छ। जस्तै तपाईँको आफ्नो परिवारको शिक्षा, स्वास्थ्य र दैनिक आवश्यकताहरूको उद्देश्य बनाउनु पर्दछ। तपाईँको पैसा कहाँ जान्छ र बजेट कस्तो कार्यका लागि छुटाउने भन्ने कुरा तपाईँलाई बुझाउँछ।
2: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: समस्त श्रोता वृन्द, आजका लागि रेडियो कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है यति नै। खास आर्थिक समाचार, सूचना र जानकारीका लागि रेडियो अर्थ सरोकार सुन्दै रहनुहोला। नमस्ते।
1: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नु पर्छ। पैसाको कारोबार नहो, जान्नु पर्छ, सिक्नु पर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ, र त बचतका बारेमा जान्नुपर्छ, बचत गर्न थाल्नुपर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयामबारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म।
0: नमस्कार, अहिले तपाईँ रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ र अब प्रस्तुत हुँदैछ कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। यो कार्यक्रममा हामी वित्तीय सचेतनाका सन्देशसँगै सुमधुर नेपाली गीत सङ्गीत सुनाउँछौँ। रेडियो अर्थ सरोकार सुन्दै रहनुहोला।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: बीमा भनेको के हो? बीमा किन गर्ने त? बीमा जोखिम व्यवस्थापनको एक महत्वपूर्ण औजार हो। बीमा तपाईँको ज्यान र सम्पत्तिको आर्थिक नोक्सानी हुँदा दिने आर्थिक सुरक्षा र जिम्मेवारी पनि हो। बीमितले आफ्नो जीवन, सम्पत्ति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्ताक्षर गर्ने प्रक्रिया नै बीमा हो। अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्ने उपयुक्त माध्यम भनेको बीमा हो। बीमा एउटा जोखिम हस्तान्तरण गर्ने प्रक्रिया पनि हो भन्दा फरक नपर्ला। बीमा दुई पक्ष बीचमा हुने लिखित सम्झौता पनि हो। बीमा गर्दा बीमा कम्पनी र बीमा गर्ने व्यक्तिका बीचमा गरिने सम्झौता पनि हो। यो प्रक्रियामा बीमितको जोखिमको क्षतिपूर्तिको भार बीमाको माध्यमबाट बीमकलाई हस्तान्तरण गरिन्छ। अर्को कुरा, बीमा निश्चित अवधिका लागि गरिन्छ। उक्त अवधिमा बीमितको क्षति भएमा कम्पनीले क्षतिपूर्ति भुक्तानी गर्छ। बीमा प्रक्रिया कसरी प्रारम्भ हुन्छ त? बीमा गर्ने प्रक्रियाको प्रारम्भ बीमाको प्रस्ताव फारम तथा व्यक्तिगत स्वास्थ्य सम्बन्धी विवरणबाट हुन्छ। यस्ता फारमहरू सम्बन्धित बीमा कम्पनीहरूबाट लिनुपर्दछ। ती फारमहरू बीमा गर्ने व्यक्ति स्वयंले बीमा अभिकर्ता मार्फत पेश गर्न सक्नेछन्। यसरी बीमितले भरेको फारमको प्रस्तावलाई स्वीकार गर्ने या नगर्ने भन्ने कुरा बीमकमै भर पर्दछ। यदि बीमितको प्रस्ताव स्वीकार भएमा पहिलो किस्ता बीमा शुल्क भुक्तानी गरेपछि तपाईँको बीमा प्रक्रिया प्रारम्भ हुनेछ। बीमा सम्बन्धी शर्त सुविधा सहितका सम्पूर्ण कागजातहरू बीमा कम्पनीले बीमितलाई बीमा स्वीकार भएपछि प्रदान गर्दछ। यसलाई बीमा लेख पनि भनिन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास।

0: लागि हराउने, सामान बीच बाटोबाटै आइ नपुग्ने, योग्य कर्मचारी नभेटिनु, व्यापार नोक्सानीमा चल्नु, यस्ता विभिन्न दुर्घटनाबाट निश्चित भई तपाईँले व्यवसाय गर्न सक्नुहुनेछ। बिमामा ऋण प्राप्त गर्न सजिलो पनि हुन्छ। बिमा प्रलेखमा वित्तीय संस्थानहरूमा धितो राखेर पनि ऋण पाउन सकिन्छ। यस्तै बिमा गरेमा आफ्नो व्यवसायलाई निरन्तरता दिन सकिन्छ। यदि साझेदारीमा कुनै पनि व्यापार गरिएको छ र आफ्नो साझेदारको मृत्यु भयो भने आफूले मात्र चलाउन अप्ठ्यारो हुन्छ। त्यस्तो अवस्थामा बिमाले तपाईँलाई मद्दत गर्ने गर्दछ र अन्त्यमा बिमाले तपाईँको व्यावसायिक दक्षतामा वृद्धि गराउनेछ।
1: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: औषधि उपचार बिमा दावी कसरी गर्ने र आवश्यक कागजातहरू के हुन्, आज हामी तपाईँलाई यसै विषयमा जानकारी गराउँछौ। तपाईँले औषधि उपचार बिमा दावी गर्नुहुँदा सबैभन्दा अगाडि बिमा लेखको प्रतिलिपि र बिमा शुल्क तिरेको रसिद तयार गर्नुपर्दछ। त्यसपछि तपाईँले बिमा दावी फारम भर्नुपर्दछ। अस्पतालमा उपचार गरेको वा भर्ना प्रतिवेदन तयार गर्नुपर्दछ। यसका साथै तपाईँको स्वास्थ्य परीक्षणमा काटिएको रसिद तयार गर्नुपर्दछ। औषधि बारे डाक्टरको सिफारिस तथा औषधि किनेको बिल पनि तयार गर्नुपर्दछ। अस्पतालको दर्ता नम्बर र डाक्टरको प्रमाण पत्र, दुर्घटनाको अवस्थामा तयार गरेको प्रहरीको प्रतिवेदन पनि तयार गर्नुपर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: के तपाईँले तपाईँका छोराछोरीलाई बचत गर्न सिकाउनु भएको छ? आज म तपाईँलाई तपाईँका छोराछोरीलाई बचत गर्न कसरी सिकाउने भन्ने तरिका बताउँदैछु। सबैभन्दा पहिला तपाईँले आफ्ना छोराछोरीलाई बचत के हो र के का लागि बचत र किन बचत गर्ने भन्ने बताउनुहोस्। त्यसपछि उनीहरूलाई बचत गर्न प्रोत्साहन गर्नुहोस्। कहिले काहीँ तपाईँ आफ्ना छोराछोरीलाई बचत गरे बापत उनीहरूको हौसला बढाउनका लागि केही दिने पनि गर्नुहोस्। आफ्ना छोराछोरीलाई आफ्नो बचतको कारण र कथा पनि सुनाउने गर्नुहोस्। तपाईँ आफ्ना बच्चाहरूलाई मोलतोल गरेर बचत गर्न सिकाउनुहोस्। बेला बेलामा बच्चाहरूलाई बैङ्क पनि लैजानुहोस्। साथै तपाईँ आफ्ना बच्चाको अगाडि नै बचत गर्नुहोस्। यसो गर्दा ऊ बचत गर्न प्रोत्साहित हुनेछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: श्रोता, के तपाईँले बचत गर्नु भएको छ? अनि बचत कसरी गर्ने त? आज म तपाईँसँग यिनै विषयमा कुराकानी गर्नेछु। रेडियो अर्थ सरोकार सुन्दै रहनुहोला। सबैभन्दा अगाडि बचत के हो जान्न जरुरी रहन्छ। बचत भनेको भविष्यका लागि भनेर संचित गरेर राखिएको नगद वा पैसा हो। भविष्यमा आउने समस्यामा हामीले गरेका बचतबाट तपाईँ बिरामी पर्नु हुँदा, पढाइ शुल्क, वैवाहिक शुल्क, बुढेसकालका बेला खर्च गर्न सक्नुहुनेछ। या भनौ, तपाईँले अहिले गर्नुभएको बचतले तपाईँको भविष्यमा पर्ने समस्याको हल सजिलै गर्न सक्नुहुनेछ। आज म तपाईँलाई बचत कसरी गर्ने भन्ने कुरा सेयर गर्नेछु, तपाईँलाई पनि काम लाग्न सक्छ। हाम्रो बानी छ बचत भन्ने बित्तिकै आफ्नो खर्चबाट बचेको पैसालाई बचत गर्ने, हो कि होइन? यसो विचार गर्नुहोस् त। तपाईँको पनि यदि त्यस्तै बानी भए आजैबाट त्यो बानीलाई त्यागिदिनुहोस्। आजैबाट तपाईँले आफ्ना आम्दानीको केही प्रतिशत बचतलाई भनेर छुट्याउने गर्नुहोस् र यो अरूको लागि होइन, आफ्नै लागि गर्दैछु भनेर सोच्नुहोस्। आजैबाट तपाईँले खर्च गर्नु अघि बचत गर्ने गर्नुहोस् अनि अनावश्यक फजुल वस्तुहरू खरिद गर्नका लागि बन्द गर्नुहोस्। आजकल हामी हप्ताको एक दिन परिवारका लागि भन्दै बाहिर खानका लागि होटल वा रेस्टुरेन्टमा मोटो मोटो बिल तिर्न जान्छौँ। अब होटल र रेस्टुरेन्टको खानालाई बन्द गर्नुहोस्। बरु हप्ताको एक दिन आफ्नो परिवारसँग बाहिर जानुभन्दा आफ्नै घरमा आफ्नै घरका खानेकुराहरू बनाएर खाने गर्नुहोस्। यसो गर्दा पनि तपाईँले आफ्नो आम्दानीका केही प्रतिशत बचतमा मिसाउन पाउनुहुनेछ। यसरी नै तपाईँसँग पैसा छ भन्दैमा कहिले पनि आफ्नो खल्तीमा बोकेर नहिँड्नुहोस् या भनौ आफ्नो खल्तीमा नराख्नुहोस्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: राखे लाग्छ हाम्रो छोरा हुन्छ कि छोरी
1: मलाई त जे भए पनि हुन्छ
0: छोरो
2: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश
3: पारिवारिक बजेट योजनाले तपाईँलाई कसरी सहयोग गर्छ त बजेट योजनाले भविष्यमा गर्नुपर्ने खर्चका प्राथमिकता बारे निर्णय गर्न सहयोग गर्दछ कडा परिश्रम गर्न धेरै कमाउन र धेरै बचत गर्न तपाईँलाई उत्साहित बनाउँदछ खर्च गर्न र बचत गर्न तपाईँलाई अनुशासित बनाउँदछ अकस्मात खर्च गर्नुपर्दा हुन सक्ने पैसाको अभावबाट तपाईँलाई हटाउँदछ पारिवारिक र व्यावसायिक आर्थिक उद्देश्य र योजना कसरी बनाउने भन्ने कुरामा तपाईँलाई मद्दत गर्दछ तपाईँको पारिवारिक वा व्यावसायिक आर्थिक उद्देश्यमा परिवारको लक्ष्य स्रोत र जिम्मेवारीहरू प्रष्ट पार्न आवश्यक हुन्छ जस्तै तपाईँको आफ्नो परिवारको शिक्षा स्वास्थ्य र दैनिक आवश्यकताहरूको उद्देश्य बनाउनु पर्दछ तपाईँको पैसा कहाँ जान्छ र बजेट कस्तो कार्यका लागि छुट्याउने भन्ने कुरा तपाईँलाई बुझाउँछ
2: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: हवस् त श्रोता वृन्द, आजका लागि रेडियो कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है यति नै। खास आर्थिक समाचार, सूचना र जानकारीका लागि रेडियो अर्थ सरोकार सुन्दै रहनुहोला। नमस्ते।
1: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नुपर्छ। पैसाको कारोबार नहो, जान्नुपर्छ, सिक्नुपर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ, र त बचतका बारेमा जान्नुपर्छ, बचत गर्न थाल्नुपर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयामबारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म।
0: नमस्कार, अहिले तपाईँ रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ र अब प्रस्तुत हुँदैछ कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। यो कार्यक्रममा हामी वित्तीय सचेतनाका सन्देशसँगै सुमधुर नेपाली गीत सङ्गीत सुनाउँछौँ। रेडियो अर्थ सरोकार सुन्दै रहनुहोला।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: बीमा भनेको के हो? बीमा किन गर्ने त? बीमा जोखिम व्यवस्थापनको एक महत्वपूर्ण औजार हो। बीमा तपाईँको ज्यान र सम्पत्तिको आर्थिक नोक्सानी हुँदा दिने आर्थिक सुरक्षा र जिम्मेवारी पनि हो। बीमितले आफ्नो जीवन, सम्पत्ति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्ताक्षर गर्ने प्रक्रिया नै बीमा हो। अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्ने उपयुक्त माध्यम भनेको बीमा हो। बीमा एउटा जोखिम हस्तान्तरण गर्ने प्रक्रिया पनि हो भन्दा फरक नपर्ला। बीमा दुई पक्ष बीचमा हुने लिखित सम्झौता पनि हो। बीमा गर्दा बीमा कम्पनी र बीमा गर्ने व्यक्तिका बीचमा गरिने सम्झौता पनि हो। यो प्रक्रियामा बीमितको जोखिमको क्षतिपूर्तिको भार बीमाको माध्यमबाट बीमकलाई हस्तान्तरण गरिन्छ। अर्को कुरा, बीमा निश्चित अवधिका लागि गरिन्छ। उक्त अवधिमा बीमितको क्षति भएमा कम्पनीले क्षतिपूर्ति भुक्तानी गर्छ। बीमा प्रक्रिया कसरी प्रारम्भ हुन्छ त? बीमा गर्ने प्रक्रियाको प्रारम्भ बीमाको प्रस्ताव फारम तथा व्यक्तिगत स्वास्थ्य सम्बन्धी विवरणबाट हुन्छ। यस्ता फारमहरू सम्बन्धित बीमा कम्पनीहरूबाट लिनुपर्दछ। ती फारमहरू बीमा गर्ने व्यक्ति स्वयंले बीमा अभिकर्ता मार्फत पेश गर्न सक्नेछन्। यसरी बीमितले भरेको फारमको प्रस्तावलाई स्वीकार गर्ने या नगर्ने भन्ने कुरा बीमकमै भर पर्दछ। यदि बीमितको प्रस्ताव स्वीकार भएमा पहिलो किस्ता बीमा शुल्क भुक्तानी गरेपछि तपाईँको बीमा प्रक्रिया प्रारम्भ हुनेछ। बीमा सम्बन्धी शर्त सुविधा सहितका सम्पूर्ण कागजातहरू बीमा कम्पनीले बीमितलाई बीमा स्वीकार भएपछि प्रदान गर्दछ। यसलाई बीमा लेख पनि भनिन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: आज हामी तपाईँलाई बिमाले व्यवसायमा हुने फाइदाहरूका बारेमा जानकारी गराउनेछौँ। बिमाले राहतको काम गर्ने गर्दछ, विशेष गरेर व्यापारीहरूलाई व्यापारबाट डुब्ने जोखिमलाई न्यूनीकरण गर्ने गर्दछ, त्यसैले निश्चित भएर काम गर्न पाइन्छ। तपाईँको जीवन अनिश्चित भएकाले व्यवसायमा हुने जोखिमहरूको आर्थिक संरक्षण गरी तपाईँको व्यवसायलाई निश्चित सुरक्षा प्रदान गर्ने गर्दछ। तपाईँले व्यवसाय सञ्चालन गर्नुहुँदा धेरै मात्रामा पुँजी लगानी गर्नु भएको हुन्छ, त्यो पुँजी विभिन्न कारणबाट नष्ट पनि हुन सक्छ, जस्तै चोरी, आगलागी, हराउने, सामान बीच बाटोबाटै आइ नपुग्ने, योग्य कर्मचारी नभेटिनु, व्यापार नोक्सानीमा चल्नु, यस्ता विभिन्न दुर्घटनाबाट निश्चित भई तपाईँले व्यवसाय गर्न सक्नुहुनेछ। बिमामा ऋण प्राप्त गर्न सजिलो पनि हुन्छ। बिमा प्रलेखमा वित्तीय संस्थानहरूमा धितो राखेर पनि ऋण पाउन सकिन्छ। यस्तै बिमा गरेमा आफ्नो व्यवसायलाई निरन्तरता दिन सकिन्छ। यदि साझेदारीमा कुनै पनि व्यापार गरिएको छ र आफ्नो साझेदारको मृत्यु भयो भने आफूले मात्र चलाउन अप्ठ्यारो हुन्छ। त्यस्तो अवस्थामा बिमाले तपाईँलाई मद्दत गर्ने गर्दछ र अन्त्यमा बिमाले तपाईँको व्यावसायिक दक्षतामा वृद्धि गराउनेछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: औषधि उपचार बिमा दावी कसरी गर्ने र आवश्यक कागजातहरू के हुन्, आज हामी तपाईँलाई यसै विषयमा जानकारी गराउँछौँ। तपाईँले औषधि उपचार बिमा दावी गर्नुहुँदा सबैभन्दा अगाडि बिमा लेखको प्रतिलिपि र बिमा शुल्क तिरेको रसिद तयार गर्नुपर्दछ। त्यसपछि तपाईँले बिमा दावी फारम भर्नुपर्दछ। अस्पतालमा उपचार गरेको वा भर्ना प्रतिवेदन तयार गर्नुपर्दछ। यसका साथै तपाईँको स्वास्थ्य परीक्षणमा काटिएको रसिद तयार गर्नुपर्दछ। औषधि बारे डाक्टरको सिफारिस तथा औषधि किनेको बिल पनि तयार गर्नुपर्दछ। अस्पतालको दर्ता नम्बर र डाक्टरको प्रमाण पत्र, दुर्घटनाको अवस्थामा तयार गरेको प्रहरीको प्रतिवेदन पनि तयार गर्नुपर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: के तपाईले तपाईका छोराछोरीलाई बचत गर्न सिकाउनु भएको छ? आज म तपाईलाई तपाईका छोराछोरीलाई बचत गर्न कसरी सिकाउने भन्ने तरिका बताउँदैछु। सबैभन्दा पहिला तपाईले आफ्ना छोराछोरीलाई बचत के हो र के का लागि बचत र किन बचत गर्ने भन्ने बताउनुहोस्। त्यसपछि उनीहरूलाई बचत गर्न प्रोत्साहन गर्नुहोस्। कहिले काहीँ तपाईँ आफ्ना छोराछोरीलाई बचत गरे बापत उनीहरूको हौसला बढाउनका लागि केही दिने पनि गर्नुहोस्। आफ्ना छोराछोरीलाई आफ्नो बचतको कारण र कथा पनि सुनाउने गर्नुहोस्। तपाईँ आफ्ना बच्चाहरूलाई मोलतोल गरेर बचत गर्न सिकाउनुहोस्। बेला बेलामा बच्चाहरूलाई बैङ्क पनि लैजानुहोस्। साथै तपाईँ आफ्ना बच्चाको अगाडि नै बचत गर्नुहोस्। यसो गर्दा ऊ बचत गर्न प्रोत्साहित हुनेछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: के हो त पारिवारिक बजेट? आज हामी तपाईँलाई पारिवारिक बजेटको बारेमा जानकारी गराउँछौँ। कुनै निश्चित समयमा हुने कमाई, खर्च वा बचतलाई एकै ठाउँमा राखेर आपसमा तुलना गर्ने र त्यसको आधारमा आउने वर्ष वा महिनाको आमदानी र खर्चको अनुपात गर्ने तरिका नै बजेट हो। व्यवस्थित परिवार निर्माणका लागि पारिवारिक लक्ष्य निर्धारण गर्न तथा परिवारमा हुने कमाई, खर्च र बचतलाई व्यवस्थित गर्न पारिवारिक बजेट बनाउनु पर्दछ। पारिवारिक बजेट भनेको परिवारका सदस्यहरू मिलेर आफ्नो कमाईलाई कुन काममा कसरी खर्च गर्ने भनी गरिएको सल्लाह हो। यसबाट परिवारमा पैसा कहाँ र कसरी खर्च हुन्छ भन्ने कुरा जानकारी हुन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास। रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: निकोला टेस्ला भन्नुहुन्छ, यदि तिम्रो घृणालाई बिजुलीमा परिवर्तन गर्न सकिन्थ्यो भने पुरै विश्व उज्यालो हुने थियो।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: आज हामी तपाईँलाई अनौपचारिक ऋण लिँदा ध्यान दिनुपर्ने कुराहरू के हुन् भन्ने कुरा बताउँछौ। तपाईँले अनौपचारिक ऋण लिनुहुँदा तपाईँले लिनुभएको रकम सानो हुन सक्छ र ऋणका सेवाहरूको छनौट गर्न तपाईँलाई सजिलो हुनेछ। तर औपचारिक ऋण जस्तो उत्पादनशील कार्यका लागि प्रोत्साहन गर्ने खालका ऋण पाउन भने गाह्रो हुनेछ। अनौपचारिक ऋणको प्रयोग गर्न सकिने अवधि छोटो हुन्छ र विभिन्न ब्याज दर तिर्नु पर्ने हुन सक्छ। त्यसैले तपाईँले अनौपचारिक ऋण लिनुहुँदा आवश्यकता वा तपाईँले तिर्न नसक्ने क्षमता भन्दा बढी लिनु हुँदैन। अनौपचारिक ऋणको ब्याज दर पनि महँगो र ग्रेस अवधि पनि साहु महाजन वा समूहले निर्धारण गरे जस्तो हुन सक्छ। अन्त्यमा तपाईँले लिनुभएको अनौपचारिक ऋण तपाईँको अनुकूलको नहुन पनि सक्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौ। रेडियो अर्थ सरोकार सुनिराख्नुस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ।
4: आर्थिक क्षेत्रका जानकारी लिऊ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै। अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौ, गीत सुन्दै बजार बुझौ, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै।
5: रातोबातीमा रोकिने हरियोमा हिने
4: कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनु होला।
6: ट्राफिक जानकारी लिन 103 मा डायल गर्नु,
7: 103 मा डायल
8: गर्नु। यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका फाइल खुल्नु पर्छ, जरुर देश विकासका लागि हाम्रो पनि हो जिम्मेवारी, र त हरदम हरपल गर्नै पर्ने छ सटीक खबरदारी।
9: प्रशस्तै छन् अवसर, अपार छन् सम्भावना, तर सम्भावनै सम्भावनाका बीचमा पनि किन अपेक्षित विकास हुन सकेन? कहाँ कहाँ छन् समस्या, को को लिप्त छन् भ्रष्टाचारमा, कसले रोक्न खोज्दैछन् विकासको गति? आउनुहोस्, समस्याका बारेमा बहस गरौँ, समाधानका लागि बहस गरौँ, औपचारिकताका लागि होइन, परिवर्तनका लागि बहस गरौँ।
8: खास विषयमाथि सटीक विश्लेषण, हरेक खबरमाथि सूक्ष्म अध्ययन र चिरफार,
9: हरेक अनियमितता, भ्रष्टाचार र गलत प्रवृत्तिको भण्डाफोड,
10: आर्थिक खबर मात्र होइन सटीक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन समाधानको जिम्मेवारी पनि।
8: रेडियो अर्थ सरोकारमा,
11: अर्थ सरोकारको हटलाइन नम्बर 9851006648। हामी तपाईँका समस्याको यथाशक्य सम्बोधनको प्रयास गर्नेछौँ। अर्थ सरोकारको हटलाइन नम्बर 9851006648।
4: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ, मात्र रेडियो अर्थ सरोकारमा।
9: विकासका समाचार, पर्यटनका समाचार, उद्यमका समाचार, खास आर्थिक समाचार, अर्थ राजनीति र समसामयिक राष्ट्रिय समाचार,
8: अर्थ सरोकार खास खबर,
12: हरेक दिन खास खबरको खास खुलासा, खास खबरको खास विश्लेषण र खास खबरको खास जानकारी।
8: रेडियो अर्थ सरोकारमा
4: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नु पर्छ। पैसाको कारोबार न हो, जान्नु पर्छ, सिक्नु पर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ, र त बचतका बारेमा जान्नु पर्छ, बचत गर्न थाल्नु पर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयामबारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म।
3: कसैलाई घाटा पुग्ने डरले वा कसैलाई फाइदा पुग्ने रहरले सत्य कुरामाथि हुँदैन सेन्सर, तथ्यमा टेकेर बुनिन्छन् अक्षर। उद्देश्य आर्थिक सचेतना र खबरदारी, अभियान आर्थिक खबरको फरक रफ्तार।
8: समग्रमा जनताका कुरा, जनताकै आवाज बनेर जनताकै लागि हरेक दिन पस्कन्छौँ अर्थ सरोकार ट्रेन्डिङ, सुदर्शन श्रेष्ठका साथमा रेडियो अर्थ सरोकारमा।
13: ब्याङ्कले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन। तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
14: Shine Resunga Development Bank Limited. Shine for your shine.

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: निकोला टेस्ला भन्नुहुन्छ, जिन्दगी समाधान निकाल्न नसकिने एउटा इक्वेन्स जस्तै हो र यो सधैँभरि रहनेछ, तर यो इक्वेन्सले भने निश्चित फ्याक्टरहरू भने समावेश अवश्य गर्नेछ।
0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: श्रोता, के तपाईँले बचत गर्नु भएको छ? अनि बचत कसरी गर्ने त? आज म तपाईँसँग यिनै विषयमा कुराकानी गर्नेछु। रेडियो अर्थ सरोकार सुन्दै रहनुहोला। सबैभन्दा अगाडि बचत के हो जान्न जरुरी रहन्छ। बचत भनेको भविष्यका लागि भनेर सञ्चित गरेर राखिएको नगद वा पैसा हो। भविष्यमा आउने समस्यामा हामीले गरेका बचतबाट तपाईँ बिरामी पर्नु हुँदा, पढाइ शुल्क, वैवाहिक शुल्क, बुढेसकालका बेला खर्च गर्न सक्नुहुनेछ। या भनौ, तपाईँले अहिले गर्नुभएको बचतले तपाईँको भविष्यमा पर्ने समस्याको हल सजिलै गर्न सक्नुहुनेछ। आज म तपाईँलाई बचत कसरी गर्ने भन्ने कुरा सेयर गर्नेछु, तपाईँलाई पनि काम लाग्न सक्छ। हाम्रो बानी छ बचत भन्ने बित्तिकै आफ्नो खर्चबाट बचेको पैसालाई बचत गर्ने, हो कि होइन? यसो विचार गर्नुहोस् त, तपाईँको पनि यदि त्यस्तै बानी भए आजैबाट त्यो बानीलाई त्यागिदिनुहोस्। आजैबाट तपाईँले आफ्ना आम्दानीको केही प्रतिशत बचतलाई भनेर छुट्याउने गर्नुहोस् र यो अरूको लागि होइन, आफ्नै लागि गर्दैछु भनेर सोच्नुहोस्। आजैबाट तपाईँले खर्च गर्नु अघि बचत गर्ने गर्नुहोस् अनि अनावश्यक फजुल वस्तुहरू खरिद गर्नका लागि बन्द गर्नुहोस्। आजकल हामी हप्ताको एक दिन परिवारका लागि भन्दै बाहिर खानका लागि होटल वा रेस्टुरेन्टमा मोटो मोटो बिल तिर्न जान्छौँ। अब होटल र रेस्टुरेन्टको खानालाई बन्द गर्नुहोस्। बरु हप्ताको एक दिन आफ्नो परिवारसँग बाहिर जानुभन्दा आफ्नै घरमा आफ्नै घरका खानेकुराहरू बनाएर खाने गर्नुहोस्। यसो गर्दा पनि तपाईँले आफ्नो आम्दानीका केही प्रतिशत बचतमा मिसाउन पाउनुहुनेछ। यसरी नै तपाईँसँग पैसा छ भन्दैमा कहिले पनि आफ्नो खल्तीमा बोकेर नहिँड्नुहोस् या भनौँ आफ्नो खल्तीमा नराख्नुहोस्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थसरोकार.com को अडियो सेवा रेडियो अर्थसरोकार सुन्दै हुनुहुन्छ। र अब समय भएको छ आर्थिक सचेतनाका सन्देशसँगै नेपाली लोकगीत सुन्ने। रेडियो अर्थसरोकारका प्रस्तुतिबारे कुनै पनि सल्लाह, सुझाव वा प्रतिक्रिया भए हाम्रो हटलाइन नम्बर 9855006648 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो अर्थसरोकार सुन्दै रहनुहोला।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: के हो त पारिवारिक बजेट? आज हामी तपाईँलाई पारिवारिक बजेटको बारेमा जानकारी गराउँछौँ। कुनै निश्चित समयमा हुने कमाई, खर्च वा बचतलाई एकै ठाउँमा राखेर आपसमा तुलना गर्ने र त्यसको आधारमा आउने वर्ष वा महिनाको आमदानी र खर्चको अनुपात गर्ने तरिका नै बजेट हो। व्यवस्थित परिवार निर्माणका लागि पारिवारिक लक्ष्य निर्धारण गर्न तथा परिवारमा हुने कमाई, खर्च र बचतलाई व्यवस्थित गर्न पारिवारिक बजेट बनाउनु पर्दछ। पारिवारिक बजेट भनेको परिवारका सदस्यहरू मिलेर आफ्नो कमाईलाई कुन काममा कसरी खर्च गर्ने भनी गरिएको सल्लाह हो। यसबाट परिवारमा पैसा कहाँ र कसरी खर्च हुन्छ भन्ने कुरा जानकारी हुन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास। रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: निकोला टेस्ला भन्नुहुन्छ, यदि तिम्रो घृणालाई बिजुलीमा परिवर्तन गर्न सकिन्थ्यो भने पुरै विश्व उज्यालो हुने थियो।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: आज हामी तपाईँलाई अनौपचारिक ऋण लिँदा ध्यान दिनुपर्ने कुराहरू के हुन् भन्ने कुरा बताउँछौ। तपाईँले अनौपचारिक ऋण लिनुहुँदा तपाईँले लिनुभएको रकम सानो हुन सक्छ र ऋणका सेवाहरूको छनौट गर्न तपाईँलाई सजिलो हुनेछ। तर औपचारिक ऋण जस्तो उत्पादनशील कार्यका लागि प्रोत्साहन गर्ने खालका ऋण पाउन भने गाह्रो हुनेछ। अनौपचारिक ऋणको प्रयोग गर्न सकिने अवधि छोटो हुन्छ र विभिन्न ब्याज दर तिर्नु पर्ने हुन सक्छ। त्यसैले तपाईँले अनौपचारिक ऋण लिनुहुँदा आवश्यकता वा तपाईँले तिर्न नसक्ने क्षमता भन्दा बढी लिनु हुँदैन। अनौपचारिक ऋणको ब्याज दर पनि महँगो र ग्रेस अवधि पनि साहु महाजन वा समूहले निर्धारण गरे जस्तो हुन सक्छ। अन्त्यमा तपाईँले लिनुभएको अनौपचारिक ऋण तपाईँको अनुकूलको नहुन पनि सक्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौँ। रेडियो अर्थ सरोकार सुनिराख्नुहोस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ।
4: आर्थिक क्षेत्रका जानकारी लिऊ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै। अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौ, गीत सुन्दै बजार बुझौ, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै।
5: रातो बत्तीमा रोकिने हरियोमा हिँड्ने
4: कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनु होला।
6: ट्राफिक जानकारी लिन 103 मा डायल गर्नु, 103 मा डायल गर्नु।
7: यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका फाइल खुल्नु पर्छ। जरुर देश विकासका लागि हाम्रो पनि हो जिम्मेवारी, र त हरदम हरपल गर्नै पर्नेछ सटीक खबरदारी।
8: प्रशस्तै छन् अवसर, अपार छन् सम्भावना, तर सम्भावनै सम्भावनाका बीचमा पनि किन अपेक्षित विकास हुन सकेन? कहाँ कहाँ छन् समस्या, को को लिप्त छन् भ्रष्टाचारमा, कसले रोक्न खोज्दैछन् विकासको गति? आउनुहोस् समस्याका बारेमा बहस गरौँ, समाधानका लागि बहस गरौँ, औपचारिकताका लागि होइन परिवर्तनका लागि बहस गरौँ।
7: खास विषयमाथि सटीक विश्लेषण, हरेक खबरमाथि सूक्ष्म अध्ययन र चिरफार,
8: हरेक अनियमितता, भ्रष्टाचार र गलत प्रवृत्तिको भण्डाफोड,
9: आर्थिक खबर मात्र होइन सटीक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन समाधानको जिम्मेवारी पनि।
7: रेडियो अर्थ सरोकारमा,
10: अर्थ सरोकारको हटलाइन नम्बर 98-51-00-66-48। हामी तपाईँका समस्याको यथाशक्य सम्बोधनको प्रयास गर्नेछौँ। अर्थ सरोकारको हटलाइन नम्बर 98-51-00-66-48।
4: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ, मात्र रेडियो अर्थ सरोकारमा।
8: विकासका समाचार, पर्यटनका समाचार, उद्यमका समाचार, खास आर्थिक समाचार, अर्थ राजनीति र समसामयिक राष्ट्रिय समाचार,
7: अर्थ सरोकार खास खबर,
11: हरेक दिन खास खबरको खास खुलासा, खास खबरको खास विश्लेषण र खास खबरको खास जानकारी।
7: रेडियो अर्थ सरोकारमा
4: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नु पर्छ। पैसाको कारोबार न हो, जान्नु पर्छ, सिक्नु पर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ, र त बचतका बारेमा जान्नु पर्छ, बचत गर्न थाल्नु पर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि, र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयाम बारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म
12: कसैलाई घाटा पुग्ने डरले वा कसैलाई फाइदा पुग्ने रहरले सत्य कुरामाथि हुँदैन सेन्सर, तथ्यमा टेकेर बुनिन्छन् अक्षर। उद्देश्य आर्थिक सचेतना र खबरदारी, अभियान आर्थिक खबरको फरक रफ्तार।
7: समग्रमा जनताका कुरा, जनताकै आवाज बनेर जनताकै लागि हरेक दिन पस्कन्छौ अर्थ सरोकार ट्रेन रिङ, सुदर्शन श्रेष्ठका साथमा रेडियो अर्थ सरोकारमा।
13: ब्याङ्कले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन। तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
14: Shine Resunga Development Bank Limited. Shine for your shining.

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: निकोला टेस्ला भन्नुहुन्छ, जिन्दगी समाधान निकाल्न नसकिने एउटा इक्वेन्स जस्तै हो र यो सधैँभरि रहनेछ, तर यो इक्वेन्सले भने निश्चित फ्याक्टरहरू भने समावेश अवश्य गर्नेछ।
0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास। रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: श्रोता, के तपाईँले बचत गर्नु भएको छ? अनि बचत कसरी गर्ने त? आज म तपाईँसँग यिनै विषयमा कुराकानी गर्नेछु। रेडियो अर्थ सरोकार सुन्दै रहनुहोला। सबैभन्दा अगाडि बचत के हो जान्न जरुरी रहन्छ। बचत भनेको भविष्यका लागि भनेर सञ्चित गरेर राखिएको नगद वा पैसा हो। भविष्यमा आउने समस्यामा हामीले गरेका बचतबाट तपाईँ बिरामी पर्नु हुँदा, पढाइ शुल्क, वैवाहिक शुल्क, बुढेसकालका बेला खर्च गर्न सक्नुहुनेछ। या भनौ, तपाईँले अहिले गर्नुभएको बचतले तपाईँको भविष्यमा पर्ने समस्याको हल सजिलै गर्न सक्नुहुनेछ। आज म तपाईँलाई बचत कसरी गर्ने भन्ने कुरा सेयर गर्नेछु, तपाईँलाई पनि काम लाग्न सक्छ। हाम्रो बानी छ बचत भन्ने बित्तिकै आफ्नो खर्चबाट बचेको पैसालाई बचत गर्ने, हो कि होइन? यसो विचार गर्नुहोस् त, तपाईँको पनि यदि त्यस्तै बानी भए आजैबाट त्यो बानीलाई त्यागिदिनुहोस्। आजैबाट तपाईँले आफ्ना आम्दानीको केही प्रतिशत बचतलाई भनेर छुट्याउने गर्नुहोस् र यो अरूको लागि होइन, आफ्नै लागि गर्दैछु भनेर सोच्नुहोस्। आजैबाट तपाईँले खर्च गर्नु अघि बचत गर्ने गर्नुहोस् अनि अनावश्यक फजुल वस्तुहरू खरिद गर्नका लागि बन्द गर्नुहोस्। आजकल हामी हप्ताको एक दिन परिवारका लागि भन्दै बाहिर खानका लागि होटल वा रेस्टुरेन्टमा मोटो मोटो बिल तिर्न जान्छौँ। अब होटल र रेस्टुरेन्टको खानालाई बन्द गर्नुहोस्। बरु हप्ताको एक दिन आफ्नो परिवारसँग बाहिर जानुभन्दा आफ्नै घरमा आफ्नै घरका खानेकुराहरू बनाएर खाने गर्नुहोस्। यसो गर्दा पनि तपाईँले आफ्नो आम्दानीका केही प्रतिशत बचतमा मिसाउन पाउनुहुनेछ। यसरी नै तपाईँसँग पैसा छ भन्दैमा कहिले पनि आफ्नो खल्तीमा बोकेर नहिँड्नुहोस् या भनौ आफ्नो खल्तीमा नराख्नुहोस्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

नमस्कार, अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थसरोकार.com को अडियो सेवा रेडियो अर्थसरोकार सुन्दै हुनुहुन्छ। र अब समय भएको छ आर्थिक सचेतनाका सन्देशसँगै नेपाली लोकगीत सुन्ने। रेडियो अर्थसरोकारका प्रस्तुतिबारे कुनै पनि सल्लाह, सुझाव वा प्रतिक्रिया भए हाम्रो हटलाइन नम्बर 9855106648 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो अर्थसरोकार सुन्दै रहनुहोला।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: के हो त पारिवारिक बजेट? आज हामी तपाईँलाई पारिवारिक बजेटको बारेमा जानकारी गराउँछौँ। कुनै निश्चित समयमा हुने कमाई, खर्च वा बचतलाई एकै ठाउँमा राखेर आपसमा तुलना गर्ने र त्यसको आधारमा आउने वर्ष वा महिनाको आमदानी र खर्चको अनुपात गर्ने तरिका नै बजेट हो। व्यवस्थित परिवार निर्माणका लागि पारिवारिक लक्ष्य निर्धारण गर्न तथा परिवारमा हुने कमाई, खर्च र बचतलाई व्यवस्थित गर्न पारिवारिक बजेट बनाउनु पर्दछ। पारिवारिक बजेट भनेको परिवारका सदस्यहरू मिलेर आफ्नो कमाईलाई कुन काममा कसरी खर्च गर्ने भनी गरिएको सल्लाह हो। यसबाट परिवारमा पैसा कहाँ र कसरी खर्च हुन्छ भन्ने कुरा जानकारी हुन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास। रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: निकोला टेस्ला भन्नुहुन्छ, यदि तिम्रो घृणालाई बिजुलीमा परिवर्तन गर्न सकिन्थ्यो भने पुरै विश्व उज्यालो हुने थियो।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: आज हामी तपाईँलाई अनौपचारिक ऋण लिँदा ध्यान दिनुपर्ने कुराहरू के हुन् भन्ने कुरा बताउँछौँ। तपाईँले अनौपचारिक ऋण लिनुहुँदा तपाईँले लिनुभएको रकम सानो हुन सक्छ र ऋणका सेवाहरूको छनौट गर्न तपाईँलाई सजिलो हुनेछ। तर औपचारिक ऋण जस्तो उत्पादनशील कार्यका लागि प्रोत्साहन गर्ने खालका ऋण पाउन भने गाह्रो हुनेछ। अनौपचारिक ऋणको प्रयोग गर्न सकिने अवधि छोटो हुन्छ र विभिन्न ब्याज दर तिर्नु पर्ने हुन सक्छ। त्यसैले तपाईँले अनौपचारिक ऋण लिनुहुँदा आवश्यकता वा तपाईँले तिर्न नसक्ने क्षमता भन्दा बढी लिनु हुँदैन। अनौपचारिक ऋणको ब्याज दर पनि महँगो र ग्रेस अवधि पनि साहु महाजन वा समूहले निर्धारण गरे जस्तो हुन सक्छ। अन्त्यमा तपाईँले लिनुभएको अनौपचारिक ऋण तपाईँको अनुकूलको नहुन पनि सक्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौ। रेडियो अर्थ सरोकार सुनिराख्नुस् है।
3: रेडियो अर्थ सरोकार कसरी सुन्न सकिन्छ?
4: रेडियो अर्थ सरोकार arthasarokar.com वा radio.arthasarokar.com लगइन गरी सुन्न सकिन्छ। साथै रेडियो सुन्न मिल्ने विश्वव्यापी विभिन्न प्लेटफर्म तथा विभिन्न एप मार्फत पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
3: हाम्रो पात्रोमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ
4: सकिन्छ। हाम्रो पात्रोमा अन्य रेडियो जस्तै रेडियो अर्थ सरोकार पनि सुन्न सकिन्छ।
3: नेपाली पात्रोमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
4: अन्य रेडियोहरू जस्तै नेपाली पात्रोमा पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
3: रेडियो अर्थ सरोकार अनलाइन रेडियो मात्र हो।
4: ओ, रेडियो अर्थ सरोकार अनलाइन रेडियो हो। अझ भनौ, रेडियो अर्थ सरोकार arthasarokar.com को अडियो सेवा।
3: रेडियो अर्थ सरोकारका कार्यक्रम इन्टरनेटमा नहुँदा कसरी सुन्न सकिन्छ?
4: रेडियो अर्थ सरोकारले उत्पादन गरेका कार्यक्रम देशभरका 150 भन्दा बढी रेडियोहरूबाट सुन्न सकिन्छ। कुन कुन रेडियोमा कहिले कहिले कार्यक्रम बच्छ भन्ने विवरण radio.arthasarokar.com राखिएको छ।
3: रेडियो अर्थ सरोकारलाई सम्पर्क गर्ने माध्यम के हो?
4: सजिलो छ। रेडियो अर्थ सरोकारको हटलाइन नम्बर 98510-90869 सम्पर्क गरे सिधै रेडियो अर्थ सरोकारका प्रतिनिधिसँग कुरा गरी आफ्ना गुनासा र समस्या टिपाउन सक्नुहुनेछ।
3: रेडियो अर्थ सरोकार कति बजेदेखि कति बजेसम्म बज्छ?
4: रेडियो अर्थ सरोकार 24 घण्टा बज्छ।

0: शुभ प्रभातको शुभ किरण सँगै शुभ दिनका लागि शुभ आराधना। भगवानको सम्झना र अध्यात्म दर्शनका खातिर आध्यात्मिक उपासना। निरन्तर भजन, निरन्तर भक्ति साधना। हर बिहान 5 बजे रेडियो अर्थ सरोकारमा। त्यो साथी असल साथी हो जसले सही परामर्श दिन्छ। हामी तपाईँको असल साथी बन्न चाहन्छौँ। बिमा सम्बन्धी तपाईँका जिज्ञासामाथि सही परामर्श दिन चाहन्छौँ। आउनुहोस्, हामी असल साथी बनाऊ। रेडियो कार्यक्रम साथीसँग बिमाका कुरा।
1: तपाईँको र मेरो भूगोल फरक हुन सक्छ।
2: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
3: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
1: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
2: यो मन त मेरो नेपाली हो।
1: यो मन त मेरो नेपाली हो।
3: यो मन त मेरो नेपाली हो।
2: हरेक बिहान 6 बजेदेखि 7 बजेसम्म
3: निरन्तर राष्ट्रिय गीत संगीत, साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश रेडियो अर्थ सरोकारमा। यो मन त मेरो नेपाली हो।
4: यो मन त मेरो नेपाली हो।
5: दिनभरिका खास आर्थिक खबर र हरेक खास खबरमा हाम्रो आर्थिक नजर।
6: आर्थिक क्षेत्र

0: कामना सेवा विकास बैंक प्रगतिको आधार कामना सेवासँग कारोबार।
1: बैंकले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन, तसर्थ यस प्रकारका विवरणहरू कहिले कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
2: Shine Resunga Development Bank Limited. Shine for your shining life.
3: Uccha Sonch ko Nirmaan Sagarmatha Cement Juni Juni Lai.
4: Bihana Udaina Gharko Fohor Rapani Bhancha Sarkar Fohor Banausau Mohor.
5: Aha Dhara Ma Sadhai Audaina Pani Rapani Sarkar Samriddhi Lyaunchau Bhancha Lajai Namani.
4: Mahangile Dhar Sekdai Cha घुसखोरीले विकास छेक्दैछ र पनि जनताको पीडा कसले सुन्दैछ, कसले देख्दैछ? जनताले यस्तै पीडा कहिलेसम्म सहने?
5: अहँ अब नसहने, बोल्ने र खबरदारी गर्ने। बस उठाउनुहोस् र डायल गर्नुहोस् अर्थ सरकारको हटलाइन नम्बर र टिपाउनुहोस् आफ्ना समस्या।
4: अर्थ सरकारको हटलाइन नम्बर 98510-06648, जहाँ जनताको अर्थतन्त्रमाथि हुन्छ अन्याय र अत्याचार, त्यहाँ हरदम हर क्षण अर्थ सरोकार।
6: आर्थिक खबर मात्र होइन, सठिक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन, समाधानको जिम्मेवारी पनि। आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। हरेक दिनका आर्थिक गतिविधि र ती आर्थिक गतिविधिहरूमाथि सूक्ष्म समीक्षा, स्टार्टअपका दुःखदेखि उद्यमीहरूका अनुभवका कथा, ब्याङ्किङ, बिमा, अटो, पर्यटन, शेयर बजार लगायत अर्थतन्त्रका हरेक आयामहरूमाथि निरन्तर निगरानी, निरन्तर वित्तीय सचेतना, निरन्तर आर्थिक अपडेट, 24 घन्टा तपाईँको साथमा रेडियो अर्थ सरोकार। साझेदार रेडियोहरू मार्फत देशभरका 150 रेडियोहरूमा कार्यक्रम प्रसारण गर्ने नेपालको एकमात्र आर्थिक रेडियो

अर्थ सरोकार, हाम्रो पात्रो, संचार मोबाइल एप, अनलाइन रेडियो बक्स, लाइभ अनलाइन रेडियो, ट्युन इन, स्ट्रिमा लगायतका विश्वव्यापी रेडियो प्लेटफर्महरूमा पनि सुन्न सकिन्छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। देशभरका 150 भन्दा बढी रेडियोहरू मार्फत कार्यक्रम प्रसारण गर्ने नेपालको पहिलो र एकमात्र आर्थिक अनलाइन रेडियो, रेडियो अर्थ सरोकार।
1: तपाईँ बैंकर, तपाईँ बिमा कर्मी, तपाईँ व्यवसायी, तपाईँ विद्यार्थी, तपाईँ उपभोक्ता, तपाईँ ग्राहक, तपाईँ एक आम नागरिक, खास आर्थिक खबरबाट तपाईँ पर रहने कुरै भएन। वाणिज्य बैंकका कुरा, विकास बैंकका कुरा, लघु वित्तका कुरा, समग्रमा बैंकका कुरा, व्यापारका कुरा, बिमाका कुरा, बैंकका कुरा, सहकारीका कुरा, पर्यटनका कुरा, जागिरका कुरा, शेयर बजारका कुरा, अटोमोबाइलका कुरा, समृद्ध अर्थतन्त्रको अभियानमा समग्र अर्थतन्त्रका कुरा, देशभरका खास आर्थिक गतिविधि मात्र रेडियो अर्थ सरोकारमा।
2: अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थ सरोकार .com को अनलाइन रेडियो सेवा रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ। तपाईँसँग पनि ब्याङ्क, बिमा, पुँजी बजार, वित्त बजार वा यस्तै विषयमा केही सूचना वा जानकारी छन् भने हामीलाई पठाउनुहोस्। तपाईँको खाता भएको ब्याङ्क बारे केही गुनासो छ भने हामीलाई सुनाउनुहोस्। बिमामा केही कैफियत भेटे वा बिमा दावी भुक्तानी समयमा नपाए हामीलाई खबर गर्नुहोस्। अब तपाईँको आवाजलाई हामी बनाउनेछौ राष्ट्रिय खबर। उठाउनुहोस् फोन र डायल गर्नुहोस् अर्थ सरकारको हॉटलाइन नंबर 98510-066-48 र सुनाउनुहोस् तपाईका समस्या। हामी सम्बन्धित निकाय सम्म पुर्याउँछौ तपाईको गुनासो। रेडियो अर्थ सरोकारको हॉटलाइन नंबर 98510-066-48।
3: आदरणीय श्रोता नमस्कार, अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थ सरोकार .com को अडियो सेवा रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ। र अब समय भएको छ आर्थिक सचेतनाका सन्देशसँगै नेपाली चलचित्रका गीतहरू सुन्ने। रेडियो अर्थ सरोकारका प्रस्तुतिबारे कुनै पनि सल्लाह, सुझाव वा प्रतिक्रिया भए हाम्रो हटलाइन नम्बर 98510-066-48 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो अर्थ सरोकार सुन्दै रहनुहोला।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: आज हामी तपाईँलाई बिमाका सामाजिक फाइदाहरूका बारेमा जानकारी गराउँछौ। बिमाले तपाईँको जीवन स्तरमा स्थिरता ल्याउन सक्छ। बिमा गरिसकेपछि तपाईँ अरूसँग आश्रित हुनुपर्ने अवस्था आउँदैन। तपाईँको दुर्घटना वा जोखिम भएर तपाईँले ठूलो खर्चको सामना गर्नु परे तपाईँलाई बिमा कम्पनीले आर्थिक सहयोग गर्नेछ। बिमाले तपाईँको भविष्यमा आउने समस्याका लागि अग्रिम सचेतता अपनाउने गर्दछ। बिमाले समाजमा छरिएर रहेका रकमहरू विभिन्न प्रयोजनका रूपबाट संकलन गरेर पुँजी निर्माण गर्दछ। यसरी निर्माण गरेको पुँजीबाट लगानी गरेर धेरै उत्पादन गर्दछ। यसले समाज र राष्ट्र दुवै पक्षको फाइदा गर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: न्यून आय भएका वर्गका व्यक्तिहरूलाई भविष्यमा आइपर्ने सम्भावित आर्थिक जोखिमका लागि गरिने बिमा नै लघु बिमा हो। लघु बिमा ग्राह्यस्थ लघु बिमा, स्वास्थ्य लघु बिमा, दुर्घटना लघु बिमा, बाली लघु बिमा, लघु व्यवसाय बिमा, पशुपक्षी लघु बिमा, सर्वाधिक लघु जीवन बिमा, म्यादी लघु जीवन बिमा र गम्भीर प्रकृतिको रोग बिमा लघु बिमाका प्रकारहरू हुन्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौ। रेडियो अर्थ सरोकार सुनिराख्नुहोस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ।
4: आर्थिक क्षेत्रका जानकारी लिऊ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै। अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौ, गीत सुन्दै बजार बुझौ, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै।
5: रातोबातीमा रोकिने हरियोमा हिने
4: कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनु होला।
6: ट्राफिक जानकारी लिन 103 मा डायल गर्नु, 103 मा डायल गर्नु।
7: यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका फाइल खुल्नु पर्छ। जरुर देश विकासका लागि हाम्रो पनि हो जिम्मेवारी, र त हरदम हरपल गर्नै पर्नेछ सटीक खबरदारी।
8: प्रशस्तै छन् अवसर, अपार छन् सम्भावना, तर सम्भावनै सम्भावनाका बीचमा पनि किन अपेक्षित विकास हुन सकेन? कहाँ कहाँ छन् समस्या, को को लिप्त छन् भ्रष्टाचारमा, कसले रोक्न खोज्दैछन् विकासको गति? आउनुहोस्, समस्याका बारेमा बहस गरौँ, समाधानका लागि बहस गरौँ, औपचारिकताका लागि होइन, परिवर्तनका लागि बहस गरौँ।
7: खास विषयमाथि सटीक विश्लेषण, हरेक खबरमाथि सूक्ष्म अध्ययन र चिरफार,
8: हरेक अनियमितता, भ्रष्टाचार र गलत प्रवृत्तिको भण्डाफोड,
9: आर्थिक खबर मात्र होइन सटीक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन समाधानको जिम्मेवारी पनि।
7: रेडियो अर्थ सरोकारमा,
10: अर्थ सरोकारको हटलाइन नम्बर 98-51-00-6648। हामी तपाईँका समस्याको यथाशक्य सम्बोधनको प्रयास गर्नेछौँ। अर्थ सरोकारको हटलाइन नम्बर 98-51-00-6648।
4: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ, मात्र रेडियो अर्थ सरोकारमा।
8: विकासका समाचार, पर्यटनका समाचार, उद्यमका समाचार, खास आर्थिक समाचार, अर्थ राजनीति र समसामयिक राष्ट्रिय समाचार,
7: अर्थ सरोकार खास खबर,
11: हरेक दिन खास खबरको खास खुलासा, खास खबरको खास विश्लेषण र खास खबरको खास जानकारी।
7: रेडियो अर्थ सरोकारमा
4: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नु पर्छ। पैसाको कारोबार न हो, जान्नु पर्छ, सिक्नु पर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ, र त बचतका बारेमा जान्नु पर्छ, बचत गर्न थाल्नु पर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि, र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयाम बारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म
12: कसैलाई घाटा पुग्ने डरले वा कसैलाई फाइदा पुग्ने रहरले सत्य कुरामाथि हुँदैन सेन्सर, तथ्यमा टेकेर बुनिन्छन् अक्षर। उद्देश्य आर्थिक सचेतना र खबरदारी, अभियान आर्थिक खबरको फरक रफ्तार।
7: समग्रमा जनताका कुरा, जनताकै आवाज बनेर जनताकै लागि हरेक दिन पस्कन्छौँ अर्थ सरोकार ट्रेन्डिङ, सुदर्शन श्रेष्ठका साथमा रेडियो अर्थ सरोकारमा।
13: ब्याङ्कले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभिभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन। तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
14: Shine Resunga Development Bank Limited. Shine for your shining light.

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: विप्रेषणको उचित प्रयोग कसरी गर्ने त? आज हामी तपाईँलाई विप्रेषणको उचित प्रयोग कसरी गर्ने भन्ने बारेमा जानकारी गराउँछौँ। विप्रेषणको उचित प्रयोगले हाम्रो जीवन सहज र भविष्य सुनौलो बनाउँछ। विप्रेषणको धेरै अंश हाम्रो दैनिकीमा खर्च हुँदा बचत र भविष्यको सुरक्षाका लागि लगानीको वातावरण बन्दैन। विप्रेषणको रकम उत्पादनमूलक काममा मात्र खर्च गर्नुपर्दछ। विप्रेषणको रकमलाई तपाईँले शिक्षा र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सक्नुहुनेछ। शिक्षाले सिप आर्जन गरी भविष्यमा थप आय आर्जन सृजनामा मदत गर्ने भएकाले शिक्षा एउटा महत्त्वपूर्ण लगानी पनि हो। विप्रेषणको रकम जोखिम कम भएका क्षेत्रमा लगानी गर्ने, साना व्यापार वा व्यवसाय, बैंक तथा वित्तीय संस्थामा लगानी गरेर पनि हामीले विप्रेषणको रकमलाई उचित प्रयोग गर्न सक्छौ। यस्तै हामीले उत्पादनमूलक क्षेत्रहरूमा जस्तै साना तथा घरेलु उद्योग, व्यवसाय, तरकारी खेती, गाई वस्तु पालन, विभिन्न सिप आर्जन तालिममा पनि हामीले विप्रेषणको रकमलाई उचित प्रयोग गर्न सकिन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: दुर्घटनाका कारण मृत्यु भएमा बिमा दावी गर्न आवश्यक कागजातहरू के हुन्, आज हामी तपाईँलाई यस विषयमा जानकारी गराउँछौ। दुर्घटनाका कारण मृत्यु भएमा बिमा दावी गर्न आवश्यक पर्ने कागजातहरू, सबैभन्दा पहिला तपाईँले बिमा लेखको प्रतिलिपि र बिमा शुल्क तिरेको रसिद तयार गर्नुपर्दछ। त्यसपछि तपाईँले पुरै भर्नु भएको बिमा दावी फारम तयार गर्नुपर्दछ। तपाईँले सब परीक्षण पोस्टमार्टमको प्रतिवेदन तयार गर्नुपर्दछ। साथै मृत्यु प्रमाण पत्र पनि तपाईँले तयार गर्नुपर्दछ। यसका साथै यस्तै प्रहरीको अनुसन्धान प्रतिवेदन वा प्रहरी मुचुलका तयार गर्नुपर्दछ। यसरी नै तपाईँले उपचार प्रतिवेदन र लागेको खर्चको विवरण, रोजगारदाताबाट दिएको ज्याला प्रमाण पत्र लगायतका नाता प्रमाण पत्र पनि तपाईँले तयार गर्नुपर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकार अर्थसरोकार.com वा radio.arthasarokar.com लगन गरी सुन्न सकिन्छ। साथै रेडियो सुन्न मिल्ने विश्वव्यापी विभिन्न प्लेटफर्म तथा विभिन्न एप मार्फत पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: हाम्रो पात्रमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ
1: सकिन्छ। हाम्रो पात्रमा अन्य रेडियो जस्तै रेडियो अर्थ सरोकार पनि सुन्न सकिन्छ।
0: नेपाली पात्रोमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
1: अन्य रेडियोहरू जस्तै नेपाली पात्रोमा पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: रेडियो अर्थ सरोकार अनलाइन रेडियो मात्र हो।
1: ओ, रेडियो अर्थ सरोकार अनलाइन रेडियो हो। अझ भनौ, रेडियो अर्थ सरोकार arthasarokar.com को अडियो सेवा।
0: रेडियो अर्थ सरोकारका कार्यक्रम इन्टरनेटमा नहुँदा कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकारले उत्पादन गरेका कार्यक्रम देशभरका 150 भन्दा बढी रेडियोहरूबाट सुन्न सकिन्छ। कुन कुन रेडियोमा कहिले कहिले कार्यक्रम बच्छ भन्ने विवरण radio.arthasarokar.com राखिएको छ।
0: रेडियो अर्थ सरोकारलाई सम्पर्क गर्ने माध्यम के हो?
1: सजिलो छ। रेडियो अर्थ सरोकारको हटलाइन नम्बर 9851098669 सम्पर्क गरी सिधै रेडियो अर्थ सरोकारका प्रतिनिधिसँग कुरा गरी आफ्ना गुनासा र समस्या टिपाउन सक्नुहुनेछ।
0: रेडियो अर्थ सरोकार कति बजेदेखि कति बजेसम्म बज्छ?
1: रेडियो अर्थ सरोकार 24 घण्टा बज्छ।

0: शुभ प्रभातको शुभ किरण सँगै शुभ दिनका लागि शुभ आराधना। भगवानको सम्झना र अध्यात्म दर्शनका खातिर आध्यात्मिक उपासना। निरन्तर भजन, निरन्तर भक्ति साधना। हर बिहान 5 बजे रेडियो अर्थ सरोकारमा।
1: त्यो साथी असल साथी हो जसले सही परामर्श दिन्छ। हामी तपाईँको असल साथी बन्न चाहन्छौ। बिमा सम्बन्धी तपाईँका जिज्ञासामाथि सही परामर्श दिन चाहन्छौ। आउनुहोस्, हामी असल साथी बनाऊ। रेडियो कार्यक्रम साथीसँग बिमाका कुरा।
2: तपाईँको र मेरो भूगोल फरक हुन सक्छ।
3: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
4: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
2: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
3: यो मन त मेरो नेपाली हो।
2: यो मन त मेरो नेपाली हो।
4: यो मन त मेरो नेपाली हो।
3: हरेक बिहान 6 बजेदेखि 7 बजेसम्म
4: निरन्तर राष्ट्रिय गीत संगीत, साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश रेडियो अर्थ सरोकारमा। यो मन त मेरो नेपाली हो।
5: यो मन त मेरो नेपाली हो।
6: दिनभरिका खास आर्थिक खबर र हरेक खास खबरमा हाम्रो आर्थिक नजर।
7: आर्थिक क्षेत्रका खास खास समाचार अब बजार बुलेटिनमा।
6: प्रत्येक बिहान 7 बजे मात्र रेडियो अर्थ सरोकारमा।
8: कार्यक्रम शेयर बजार सुन्दर छ प्रत्येक शनिबार बेलुकी 6:30 बजेदेखि 7 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा।

0: कामना सेवा विकास बैंक प्रगतिको आधार कामना सेवासँग कारोबार।
1: बैंकले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन, तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
2: Shine Resunga Development Bank Limited. Shine for your shining life.
3: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
4: बिहान उदैन घरको फोहोर र पनि भन्छ सरकार फोहोर बनाउँछौ मोहोर।
5: अह धारामा सधैं आउँदैन पानी र पनि सरकार समृद्धि ल्याउँछौ भन्छ लाजै नमानी।
4: महँगीले ढाड सेक्दैछ, घुसखोरीले विकास छेक्दैछ, र पनि जनताको पीडा कसले सुन्दैछ, कसले देख्दैछ? जनताले यस्तै पीडा कहिलेसम्म सहने?
5: अह अब नसहने, बोल्ने र खबरदारी गर्ने। बस उठाउनुहोस् र डायल गर्नुहोस् अर्थ सरकारको हटलाइन नम्बर र टिपाउनुहोस् आफ्ना समस्या।
4: अर्थ सरकारको हटलाइन नम्बर 98510-06648, जहाँ जनताको अर्थतन्त्रमाथि हुन्छ अन्याय र अत्याचार, त्यहाँ हरदम हर क्षण अर्थ सरोकार।
6: आर्थिक खबर मात्र होइन, सठिक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन, समाधानको जिम्मेवारी पनि। आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। हरेक दिनका आर्थिक गतिविधि र ती आर्थिक गतिविधिहरूमाथि सूक्ष्म समीक्षा, स्टार्टअपका दुःखदेखि उद्यमीहरूका अनुभवका कथा, ब्याङ्किङ, बिमा, अटो, पर्यटन, शेयर बजार लगायत अर्थतन्त्रका हरेक आयामहरूमाथि निरन्तर निगरानी, निरन्तर वित्तीय सचेतना, निरन्तर आर्थिक अपडेट, 24 घन्टा तपाईँको साथमा रेडियो अर्थ सरोकार। साझेदार रेडियोहरू मार्फत देशभरका 150 रेडियोहरूमा कार्यक्रम प्रसारण गर्ने नेपालको एकमात्र आर्थिक रेडियो। रेडियो अर्थ सरोकार हाम्रो पात्रो सञ्चार मोबाइल एप, अनलाइन रेडियो बक्स, लाइभ अनलाइन रेडियो, ट्युन इन, स्ट्रिमा लगायतका विश्वव्यापी रेडियो प्लेटफर्महरूमा पनि सुन्न सकिन्छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। देशभरका 150 भन्दा बढी रेडियोहरू मार्फत कार्यक्रम प्रसारण गर्ने नेपालको पहिलो र एकमात्र आर्थिक अनलाइन रेडियो, रेडियो अर्थ सरोकार।
1: तपाईँ बैंकर, तपाईँ बिमा कर्मी, तपाईँ व्यवसायी, तपाईँ विद्यार्थी, तपाईँ उपभोक्ता, तपाईँ ग्राहक, तपाईँ एक आम नागरिक, खास आर्थिक खबरबाट तपाईँ पर रहने कुरै भएन। वाणिज्य बैंकका कुरा, विकास बैंकका कुरा, लघु वित्तका कुरा, समग्रमा बैंकका कुरा, व्यापारका कुरा, बिमाका कुरा, बैंकका कुरा, सहकारीका कुरा, पर्यटनका कुरा, जागिरका कुरा, शेयर बजारका कुरा, अटोमोबाइलका कुरा, समृद्ध अर्थतन्त्रको अभियानमा समग्र अर्थतन्त्रका कुरा, देशभरका खास आर्थिक गतिविधि मात्र रेडियो अर्थ सरोकारमा।
2: अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थसरोकार.com को अनलाइन रेडियो सेवा रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ। तपाईँसँग पनि ब्याङ्क, बिमा, पुँजी बजार, वित्त बजार वा यस्तै विषयमा केही सूचना वा जानकारी छन् भने हामीलाई पठाउनुहोस्। तपाईँको खाता भएको ब्याङ्कबारे केही गुनासो छ भने हामीलाई सुनाउनुहोस्। बिमामा केही कैफियत भेटे वा बिमा दावी भुक्तानी समयमा नपाए हामीलाई खबर गर्नुहोस्। अब तपाईँको आवाजलाई हामी बनाउनेछौ राष्ट्रिय खबर। उठाउनुहोस् फोन र डायल गर्नुहोस् अर्थ सरकारको हटलाइन नम्बर 98510-066-48 र सुनाउनुहोस् तपाईँका समस्या। हामी सम्बन्धित निकायसम्म पुर्याउँछौँ तपाईँको गुनासो। रेडियो अर्थ सरोकारको हटलाइन नम्बर 98510-066-48।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता पाउनका लागि कहाँ र कहिले निवेदन दिनुपर्छ? सामाजिक सुरक्षा भत्ता पाउनका लागि ज्येष्ठ नागरिकहरूले हरेक आर्थिक वर्षको मङ्सिर 15 भित्र सम्बन्धित गाउँपालिका वा नगरपालिकाको वडा कार्यालयमा निवेदन दिनुपर्छ। तर एकल महिला, अपाङ्गता भएका व्यक्तिहरू तथा बाल बालिकाहरूको हकमा जहिले सुकै निवेदन दिन पाइन्छ। चालु आर्थिक वर्षको मङ्सिर 15 भन्दा पछि उमेर पुग्ने व्यक्तिले चालु आर्थिक वर्षको अषाढ मसान्तसम्म उमेर पुग्ने नागरिकहरू र आगामी आर्थिक वर्षको फागुन मसान्तसम्म उमेर पुग्ने ज्येष्ठ नागरिकले समेत अनिवार्य रूपमा आवश्यक कागजात सहित चालु आर्थिक वर्षको मङ्सिर 15 भित्र निवेदन पेश गरेको हुनुपर्दछ। मङ्सिर 15 भित्र त्यस्तो निवेदन नदिएमा त्यस व्यक्तिले आगामी आर्थिक वर्षमा भत्ता पाउँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता वर्षमा कति पटक वितरण हुन्छ त? सामाजिक सुरक्षा भत्ता हरेक चौमासिकमा एक पटक अर्थात् वर्षमा तीन पटक भत्ता वितरण गरिन्छ। असोज, माघ र जेठ महिनाको 1 गतेदेखि 15 गते भित्र सामाजिक सुरक्षा भत्ता वितरण गरिन्छ। यस्तै अघिल्लो चौमासिकको भत्ता रकम दोस्रो वा तेस्रो चौमासिकमा प्राप्त गर्न सकिन्छ, तर एक आर्थिक वर्षको भत्ता रकम अर्को आर्थिक वर्षमा भने लिन सकिँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: लगानीका किसिमहरू के हुन् त? लगानीका किसिम जान्नु भन्दा पनि पहिले लगानी के हो त भन्ने जान्नु जरुरी रहन्छ। कुनै पनि नाफा कमाउने उद्देश्य राखेर कुनै कार्यमा प्रयोग गरिने पैसालाई नै लगानी भनिन्छ। लगानी व्यवसायमा, कृषिजन्य कार्यमा, पशु पंक्षी पालनमा, धितोमा लगानी र घर जग्गामा पनि लगानी गर्न सकिन्छ। यसरी हामीले कुनै व्यवसायका लागि सामान किन्नका लागि लगानी गरेर त्यसको बिक्री गरेर आमदानी गर्न सकिन्छ। त्यसैले कृषि कार्यका लागि लगानी गरेर उत्पादनमा वृद्धि गरेर आमदानीमा पनि वृद्धि गर्न सकिन्छ। आज हामी तपाईँलाई लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरू पनि बताउँछौ। तपाईँले कहीँ कतै लगानी गर्दै हुनुहुन्छ भने तपाईँले गर्नुभएको लगानीका फाइदा कस्तो हुन्छ मापन गर्नुहोस्। विभिन्न लगानीका अवसरहरूलाई दाजेर लगानीको उचित फाइदा केमा छ त्यसमा लगानी गर्नुहोस्। तपाईँको लगानीमा वृद्धि गर्नका लागि कच्चा पदार्थ, पुँजी, जनशक्ति र बजारको बारेमा तपाईँले जान्नु जरुरी रहन्छ। त्यसैले तपाईँले व्यवसाय गर्नु पूर्व आवश्यक कच्चा पदार्थ र सामग्रीहरू जुटाउनु पर्दछ। यस्तै तपाईँले कुनै व्यवसायमा लगानी गर्दै हुनुहुन्छ भने व्यवसायका लागि आवश्यक पर्ने अल्पकालीन र दीर्घकालीन पुँजीको व्यवस्थापन पनि गर्नुपर्दछ। तपाईँले लगानी गर्ने व्यवसायमा कच्चा पदार्थ, पुँजी, जनशक्ति लगायतका कुराहरू निर्धारण गरिसके पछाडि तपाईँले लगानी गर्ने कार्यको बजार र फाइदा र सम्भावित घाटा तपाईँले लगानी गर्नु अघि नै बुझ्नु पर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौ। रेडियो अर्थ सरोकार सुनिराख्नुस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ्!
4: आर्थिक क्षेत्रका जानकारी लिऊ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै। अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौ, गीत सुन्दै बजार बुझौ, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै।
5: रातोबातीमा रोकिने हरियोमा हिने
4: कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनु होला।
6: ट्राफिक जानकारी लिन 103 मा डायल गर्नु, 103 मा डायल गर्नु।
7: यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका फाइल खुल्नु पर्छ। जरुर देश विकासका लागि हाम्रो पनि हो जिम्मेवारी र त हरदम हरपल गर्नै पर्नेछ सटीक खबरदारी।
8: प्रशस्तै छन् अवसर, अपार छन् सम्भावना, तर सम्भावनै सम्भावनाका बीचमा पनि किन अपेक्षित विकास हुन सकेन? कहाँ कहाँ छन् समस्या, को को लिप्त छन् भ्रष्टाचारमा, कसले रोक्न खोज्दैछन् विकासको गति? आउनुहोस् समस्याका बारेमा बहस गरौँ, समाधानका लागि बहस गरौँ, औपचारिकताका लागि होइन परिवर्तनका लागि बहस गरौँ।
7: खास विषयमाथि सटीक विश्लेषण, हरेक खबरमाथि सूक्ष्म अध्ययन र चिरफाड,
8: हरेक अनियमितता, भ्रष्टाचार र गलत प्रवृत्तिको भण्डाफोड़,
9: आर्थिक खबर मात्र होइन सटीक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन समाधानको जिम्मेवारी पनि।
7: रेडियो अर्थ सरोकारमा,
10: अर्थ सरोकारको हटलाइन नम्बर 98-51-00-66-48। हामी तपाईँका समस्याको यथाशक्य सम्बोधनको प्रयास गर्नेछौँ। अर्थ सरोकारको हटलाइन नम्बर 98-51-00-66-48।
4: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ मात्र रेडियो अर्थ सरोकारमा।
8: विकासका समाचार, पर्यटनका समाचार, उद्यमका समाचार, खास आर्थिक समाचार, अर्थ राजनीति र समसामयिक राष्ट्रिय समाचार,
7: अर्थ सरोकार खास खबर,
11: हरेक दिन खास खबरको खास खुलासा, खास खबरको खास विश्लेषण र खास खबरको खास जानकारी।
7: रेडियो अर्थ सरोकारमा
4: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नु पर्छ। पैसाको कारोबार न हो, जान्नु पर्छ, सिक्नु पर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ र त बचतका बारेमा जान्नुपर्छ, बचत गर्न थाल्नुपर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयामबारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म
12: कसैलाई घाटा पुग्ने डरले वा कसैलाई फाइदा पुग्ने रहरले सत्य कुरामाथि हुँदैन सेन्सर, तथ्यमा टेकेर बुनिन्छन् अक्षर। उद्देश्य आर्थिक सचेतना र खबरदारी, अभियान आर्थिक खबरको फरक रफ्तार।
7: समग्रमा जनताका कुरा, जनताकै आवाज बनेर जनताकै लागि हरेक दिन पस्कन्छौ अर्थ सरोकार ट्रेन्डिङ, सुदर्शन श्रेष्ठका साथमा रेडियो अर्थ सरोकारमा।
13: ब्याङ्कले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन, तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
14: Shine Resunga Development Bank Limited. Shine for your shining life.

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: आज हामी तपाईँलाई बिमा गर्दा हुने फाइदाहरू के हुन् भन्ने कुरा जानकारी गराउँछौ। बिमा गर्दा भविष्यमा आइपर्ने आर्थिक अवस्थाको सुरक्षा हुने भएकाले बिमाको प्रयोगले कुनै पनि अकल्पनीय घटनाबाट जोखिम मुक्त हुन सकिन्छ। बिमा गरिसकेपछि सम्पत्ति हराउने, नाश हुने, चोरी हुने, आगलागी हुने वा अन्य यस्तै जोखिमबाट मुक्त हुन सकिन्छ। जीवन बिमा गर्दा बिमितको तोकिएको समय अवधिभित्र मृत्यु भएमा बीमा सुरक्षाका कारण परिवारमा आर्थिक सुरक्षा कम हुन्छ। आयकर ऐन अनुसार बीमा गरेमा 30,000 रुपैयाँ सम्मको आयकर छुट हुने व्यवस्था रहेको छ। यस्तै 2 वर्षको बीमा शुल्क भुक्तानी गरिसके पछाडि सो बीमा लेखबाट सो अवधि सम्मको सम्पूर्ण मूल्यको 90% सम्म बीमा कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सकिन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: किन जरुरी छ त तपाईका लागि वित्तीय साक्षरता? नेपालमा अहिले विभिन्न पेसाकर्मी र व्यवसायहरू मुद्रामै कारोबार गर्छन्। आधुनिक अर्थव्यवस्था मुद्रीकरण भइसकेकाले उनीहरूले मुद्रामै कारोबार गर्न थालेका छन्। आय मुद्रामा हुनु र सो आय मुद्रामै सञ्चय र खर्च पनि हुने गर्दछ। मुद्रा अर्थतन्त्रको मेरुदण्ड नै हो भन्दा फरक नपर्ला। मानिसले वित्तीय शिक्षाबाट साधनको उपयोग र बचत गर्ने सिप प्राप्त गरी कमाउने, बचाउने, खर्च गर्ने, ऋण लिने र लगानी गर्ने जस्ता कार्यहरू सम्पादन गर्नका लागि हामीलाई वित्तीय साक्षरताको आवश्यकता पर्दछ। कम आय हुने व्यक्तिहरू नै वित्तीय साक्षरताको लक्षित समूह हुन्। आर्थिक गतिविधि गर्ने धेरै मानिसलाई वित्तीय साक्षरताको आवश्यकता भए पनि आर्थिक, सामाजिक र शैक्षिक रूपमा पछि परेको देखिन्छ। आफ्ना खर्चहरू नियन्त्रण गरी बचत गर्ने, घरमा पैसा नराख्ने, बैंक तथा वित्तीय संस्थामा बचत सुरक्षित राख्नुको साथै ब्याज पनि आउने भएकाले खाता खोलेकाहरूलाई कर्जा दिन केही सजिलो हुने हुँदा सो साक्षरताले वित्तीय पहुँचसँग सम्बन्ध राख्दछ। वित्तीय साक्षरताले विभिन्न वित्तीय उपकरणहरूको उपयोग, सामर्थ्य र सीमा बारे जानकारी पनि प्रदान गर्दछ। समाजमा भइरहेको आर्थिक गतिविधिका बारेमा जानकारी दिन्छ। खास गरी निम्न वर्ग र तबकाका व्यक्तिको आर्थिक अवस्थामा सुधार गर्नतर्फ केन्द्रित हुने वित्तीय साक्षरताले आर्थिक ज्ञानमा वृद्धि पनि गराउँछ। कतिपय रूढिवादी कुसंस्कारले आर्थिक शक्तिलाई घाटा पनि पुर्याउने गर्दछ। देखासेकी, फजुल खर्च र बनावटी तडक भडकले आर्थिक अवस्थालाई नकारात्मक प्रभाव पनि पर्दछ। समाजमा अझै पनि हामीले कमैया, हलिया, नोकरी चाकरी जस्ता अनेकौं आर्थिक पछौटेपनहरू देखिरहेका छौँ। तर अहिले साना बैंक, लघु वित्त, सहकारी संस्था, समूह, गैर सरकारी संस्थाहरूबाट सहयोग लिएर आफ्नो आर्थिक स्थिति सृजना गर्नेहरू पनि हामीले प्रशस्त मात्रामा देख्ने गरेका छौँ। समग्रमा भन्नुपर्दा वित्तीय साक्षरता तपाईँको आफ्नो आर्थिक पक्षलाई सुधार गर्नका लागि पनि वित्तीय साक्षरता आवश्यकता पर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: के हो त पारिवारिक बजेट? आज हामी तपाईँलाई पारिवारिक बजेटको बारेमा जानकारी गराउँछौ। कुनै निश्चित समयमा हुने कमाई, खर्च वा बचतलाई एकै ठाउँमा राखेर आपसमा तुलना गर्ने र त्यसको आधारमा आउने वर्ष वा महिनाको आमदानी र खर्चको अनुपात गर्ने तरिका नै बजेट हो। व्यवस्थित परिवार निर्माणका लागि पारिवारिक लक्ष्य निर्धारण गर्न तथा परिवारमा हुने कमाई, खर्च र बचतलाई व्यवस्थित गर्न पारिवारिक बजेट बनाउनु पर्दछ। पारिवारिक बजेट भनेको परिवारका सदस्यहरू मिलेर आफ्नो कमाईलाई कुन काममा कसरी खर्च गर्ने भनी गरिएको सल्लाह हो। यसबाट परिवारमा पैसा कहाँ र कसरी खर्च हुन्छ भन्ने कुरा जानकारी हुन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: विप्रेषण विदेशबाट कसरी आउँछ त? विदेशमा भएका मानिसले एजेन्ट मार्फत पैसा पठाउँछन् र नेपालमा भएको एजेन्टले परिचय खुलाएपछि मात्र सम्बन्धित व्यक्तिलाई रकम प्रदान गर्दछ र विदेशमा भएको एजेन्टले इन्टरनेटबाट नेपालमा भएको एजेन्टलाई पैसा प्रदान गर्न आग्रह गर्दछ। यसरी विदेशबाट नेपालमा विप्रेषण आउँदछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: आज हामी तपाईँलाई लघु बिमाका बारेमा जानकारी गराउँछौ। लघु बिमा भनेको न्यून आय भएका वर्गका व्यक्तिहरूलाई भविष्यमा हुन सक्ने सम्भावित जोखिमका लागि गरिने बिमा हो। त्यस्ता व्यक्ति जो न्यून आय आर्थिक र सामाजिक कारणबाट हुन सक्ने जोखिमसँग सामना गर्न नसक्ने छन्, ती व्यक्ति वा समुदायलाई लक्षित गरी निजहरूको जीवन वा सम्पत्तिको सुरक्षा गर्ने बिमा नै लघु बिमा हो। लघु बिमाको दावी प्रक्रिया सरल र छोटो हुन्छ, साथै थोरै बचतले बिमा शुल्क तिर्न पुग्छ। यस्तै सरल प्रकृतिको बिमा हो लघु बिमा। लघु बिमा कम अपवाद र कम कागजी प्रक्रियामा हुन्छ। बिमा गर्न धेरै झन्झट गर्नु नपर्ने हुन्छ। थोरै बिमा अङ्कको बिमा गर्न सकिन्छ लघु बिमामा।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: आज हामी तपाईँलाई बीमा गर्दा हुने फाइदाहरू के हुन् भन्ने कुरा जानकारी गराउँछौ। बीमा गर्दा भविष्यमा आइपर्ने आर्थिक अवस्थाको सुरक्षा हुने भएकाले बीमाको प्रयोगले कुनै पनि अकल्पनीय घटनाबाट जोखिम मुक्त हुन सकिन्छ। बीमा गरिसकेपछि सम्पत्ति हराउने, नाश हुने, चोरी हुने, आगलागी हुने वा अन्य यस्तै जोखिमबाट मुक्त हुन सकिन्छ। जीवन बीमा गर्दा बीमितको तोकिएको समय अवधिभित्र मृत्यु भएमा बीमा सुरक्षाका कारण परिवारमा आर्थिक सुरक्षा कम हुन्छ। आयकर ऐन अनुसार बीमा गरेमा 30,000 रुपैयाँ सम्मको आयकर छुट हुने व्यवस्था रहेको छ। यस्तै 2 वर्षको बीमा शुल्क भुक्तानी गरिसके पछाडि सो बीमा लेखबाट सो अवधि सम्मको सम्पूर्ण मूल्यको 90% सम्म बीमा कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सकिन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकार अर्थसरोकार.com वा radio.arthasarokar.com लगन गरी सुन्न सकिन्छ। साथै रेडियो सुन्न मिल्ने विश्वव्यापी विभिन्न प्लेटफर्म तथा विभिन्न एप मार्फत पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: हाम्रो पात्रमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ
1: सकिन्छ हाम्रो पात्रमा अन्य रेडियो जस्तै रेडियो अर्थ सरोकार पनि सुन्न सकिन्छ।
0: नेपाली पात्रोमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
1: अन्य रेडियोहरू जस्तै नेपाली पात्रोमा पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: रेडियो अर्थ सरोकार अनलाइन रेडियो मात्र हो।
1: ओ, रेडियो अर्थ सरोकार अनलाइन रेडियो हो। अझ भनौँ, रेडियो अर्थ सरोकार arthasarokar.com को अडियो सेवा।
0: रेडियो अर्थ सरोकारका कार्यक्रम इन्टरनेटमा नहुँदा कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकारले उत्पादन गरेका कार्यक्रम देशभरका 150 भन्दा बढी रेडियोहरूबाट सुन्न सकिन्छ। कुन कुन रेडियोमा कहिले कहिले कार्यक्रम बच्छ भन्ने विवरण radio.arthasarokar.com राखिएको छ।
0: रेडियो अर्थ सरोकारलाई सम्पर्क गर्ने माध्यम के हो?
1: सजिलो छ। रेडियो अर्थ सरोकारको हटलाइन नम्बर 98510-90869 सम्पर्क गरे सिधै रेडियो अर्थ सरोकारका प्रतिनिधिसँग कुरा गरी आफ्ना गुनासा र समस्या टिपाउन सक्नुहुनेछ।
0: रेडियो अर्थ सरोकार कति बजेदेखि कति बजेसम्म बज्छ?
1: रेडियो अर्थ सरोकार 24 घण्टा बज्छ।

0: शुभ प्रभातको शुभ किरण सँगै शुभ दिनका लागि शुभ आराधना। भगवानको सम्झना र अध्यात्म दर्शनका खातिर आध्यात्मिक उपासना। निरन्तर भजन, निरन्तर भक्ति साधना। हर बिहान 5 बजे रेडियो अर्थ सरोकारमा।
1: त्यो साथी असल साथी हो जसले सही परामर्श दिन्छ। हामी तपाईँको असल साथी बन्न चाहन्छौ। बिमा सम्बन्धी तपाईँका जिज्ञासामाथि सही परामर्श दिन चाहन्छौ। आउनुहोस्, हामी असल साथी बनाऊ। रेडियो कार्यक्रम साथीसँग बिमाका कुरा।
2: तपाईँको र मेरो भूगोल फरक हुन सक्छ।
3: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
4: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
2: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
3: यो मन त मेरो नेपाली हो।
2: यो मन त मेरो नेपाली हो।
4: यो मन त मेरो नेपाली हो।
5: यो मन त मेरो नेपाली हो।
3: हरेक बिहान 6 बजेदेखि 7 बजेसम्म
4: निरन्तर राष्ट्रिय गीत संगीत, साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश रेडियो अर्थ सरोकारमा। यो मन त मेरो नेपाली हो।
6: दिनभरिका खास आर्थिक खबर र हरेक खास खबरमा हाम्रो आर्थिक नजर,
7: आर्थिक क्षेत्रका खास खास समाचार। अब बजार बुलेटिनमा
6: प्रत्येक बिहान 7 बजे मात्र रेडियो अर्थ सरोकारमा।
8: कार्यक्रम शेयर बजार सुन्दर छ प्रत्येक शनिबार बेलुकी 6:30 बजेदेखि 7 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा।

0: कामना सेवा विकास बैंक प्रगतिको आधार कामना सेवा सँग कारोबार।
1: बैंकले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन, तसर्थ यस प्रकारका विवरणहरू कहिले कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
2: Shine Resunga Development Bank Limited. Shine for your shining life.
3: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
4: बिहान उदैन घरको फोहोर र पनि भन्छ सरकार फोहोर बनाउँछौ मुहुर।
5: अह धारामा सधैं आउँदैन पानी र पनि सरकार समृद्धि ल्याउँछौ भन्छ लाजै नमाने।
4: महँगीले ढाड सेक्दैछ, घुसखोरीले विकास छेक्दैछ, र पनि जनताको पीडा कसले सुन्दैछ, कसले देख्दैछ? जनताले यस्तै पीडा कहिलेसम्म सहने?
5: अह अब नसहने, बोल्ने र खबरदारी गर्ने। बस उठाउनुहोस् र डायल गर्नुहोस् अर्थ सरकारको हटलाइन नम्बर र टिपाउनुहोस् आफ्ना समस्या।
4: अर्थ सरकारको हटलाइन नम्बर 98510-06648, जहाँ जनताको अर्थतन्त्रमाथि हुन्छ अन्याय र अत्याचार, त्यहाँ हरदम हर क्षण अर्थ सरोकार।
6: आर्थिक खबर मात्र होइन, सठिक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन, समाधानको जिम्मेवारी पनि। आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। हरेक दिनका आर्थिक गतिविधि र ती आर्थिक गतिविधिहरूमाथि सूक्ष्म समीक्षा, स्टार्टअपका दुःखदेखि उद्यमीहरूका अनुभवका कथा, ब्याङ्किङ, बिमा, अटो, पर्यटन, शेयर बजार लगायत अर्थतन्त्रका हरेक आयामहरूमाथि निरन्तर निगरानी, निरन्तर वित्तीय सचेतना, निरन्तर आर्थिक अपडेट, 24 घन्टा तपाईँको साथमा रेडियो अर्थ सरोकार। साझेदार रेडियोहरू मार्फत देशभरका 150 रेडियोहरूमा कार्यक्रम प्रसारण गर्ने नेपालको एकमात्र आर्थिक रेडियो। रेडियो अर्थ सरोकार हाम्रो पात्रो संचार मोबाइल एप, अनलाइन रेडियो बक्स, लाइभ अनलाइन रेडियो, ट्युन इन, स्ट्रिमा लगायतका विश्वव्यापी रेडियो प्लेटफर्महरूमा पनि सुन्न सकिन्छ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। देशभरका

0: 100 भन्दा बढी रेडियोहरू मार्फत कार्यक्रम प्रसारण गर्ने नेपालको पहिलो र एकमात्र आर्थिक अनलाइन रेडियो रेडियो अर्थ सरकार।
1: तपाई बैंकर, तपाई बीमाकर्मी, तपाई व्यवसायी, तपाई विद्यार्थी, तपाई उपभोक्ता, तपाई ग्राहक, तपाई एक आम नागरिक, खास आर्थिक खबरबाट तपाई पर रहने कुरै भएन। वाणिज्य बैंकका कुरा, विकास बैंकका कुरा, लघु वित्तका कुरा, समग्रमा बैंकका कुरा, व्यापारका कुरा, बीमाका कुरा, बैंकका कुरा, सहकारीका कुरा, पर्यटनका कुरा, जागिरका कुरा, शेयर बजारका कुरा, अटोमोबाइलका कुरा, समृद्ध अर्थतन्त्रको अभियानमा समग्र अर्थतन्त्रका कुरा, देशभरका खास आर्थिक गतिविधि मात्र रेडियो अर्थ सरोकारमा।
2: अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थसरोकार.com को अनलाइन रेडियो सेवा रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ। तपाईँसँग पनि ब्याङ्क, बिमा, पुँजी बजार, वित्त बजार वा यस्तै विषयमा केही सूचना वा जानकारी छन् भने हामीलाई पठाउनुहोस्। तपाईँको खाता भएको ब्याङ्क बारे केही गुनासो छ भने हामीलाई सुनाउनुहोस्। बिमामा केही कैफियत भेटे वा बिमा दावी भुक्तानी समयमा नपाए हामीलाई खबर गर्नुहोस्। अब तपाईँको आवाजलाई हामी बनाउनेछौ राष्ट्रिय खबर। उठाउनुहोस् फोन र डायल गर्नुहोस् अर्थ सरकारको हटलाइन नम्बर 98510-066-48 र सुनाउनुहोस् तपाईँका समस्या। हामी सम्बन्धित निकायसम्म पुर्याउँछौ तपाईँको गुनासो र खोज्नेछौ तपाईँका गुनासाका समाधान।

आदरणीय श्रोता नमस्कार, अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थसरोकार.com को अडियो सेवा रेडियो अर्थसरोकार सुन्दै हुनुहुन्छ। र अब समय भएको छ आर्थिक सचेतनाका सन्देशसँगै नेपाली आधुनिक गीतहरू सुन्ने। रेडियो अर्थसरोकारका प्रस्तुति बारे कुनै पनि सल्लाह, सुझाव वा प्रतिक्रिया भए हाम्रो हटलाइन नम्बर 9855006648 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो अर्थ सरोकार सुन्दै रहनुहोला।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: औपचारिक ऋण लिनुहुँदा ध्यान दिनुपर्ने कुराहरू: ऋणको आकार, ऋणको शर्त, ब्याज दर, ग्रेस अवधि र भुक्तानी तालिका जस्ता कुराहरूलाई ध्यानमा राखेर तपाईँले ऋण लिनुपर्ने हुन्छ। औपचारिक ऋणको आकार ठुलो हुन सक्छ र सेवाहरूको छनौट गर्न तपाईँलाई सजिलो हुन सक्छ र उत्पादनशील कर्जाको प्रोत्साहन पनि पाउन सकिन्छ। यस्तै औपचारिक ऋणको शर्त लामो अवधिसम्म प्रयोग गर्न सक्ने खालको हुन सक्छ। एउटै प्रकारको ऋण पत्रलाई विभिन्न ब्याज दर तोक्न सक्दैनन्। आवश्यकता भन्दा बढी कर्जा नियन्त्रण हुन्छ। औपचारिक ऋणको ब्याज दर समान प्रकारको हुन्छ। औपचारिक ऋणको ग्रेस अवधि ऋण पाएको दिनदेखि पहिलो किस्ता भुक्तानी गर्ने दिनसम्मको अवधि आफूले भने अनुसारको लिन सकिन्छ र औपचारिक ऋणमा किस्ता कहिले कहिले तिर्ने भन्ने विवरण एकनासको हुन्छ। तपाईँले ऋण लिनुहुँदा यी कुराहरूलाई ध्यान दिनुभयो भने तपाईँले लिनुभएको ऋणको सार्थकता पूरा हुन सक्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

0: अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: जीवन बीमा दावी कसरी गर्ने? बीमा दावीका लागि तपाईँले बीमा गरेको विषयमा घटना भएमा घटनाको विवरण तथा प्रमाणका लागि प्रहरी, गाउँपालिका, नगरपालिका वा तोकिएको निकायमा तुरन्त जानकारी गराउने, घटनाको सूचना तुरन्त बीमा कम्पनीलाई पनि दिने, यस्तै बीमा दावी गर्न आवश्यक कागजात सहित कम्पनीमा बीमा दावी फारम भरी निवेदन दिने, यति गरिसकेपछि कागजातको अध्ययन, छानबिन वा आवश्यक प्रक्रिया पछि बीमा कम्पनीले तपाईँलाई रकम प्रदान गर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: तपाईँले पनि बैङ्कबाट कारोबार गरिरहनु भएको होला, होइन त? आज म तपाईँलाई बैङ्कको कारोबारबाट हुने फाइदाहरू बताउनेछु। बैङ्कको कारोबारबाट हुने फाइदामा सबैभन्दा अगाडि बैङ्कमा तपाईँले गर्नुभएको रकम सुरक्षित हुनेछ, साथै तपाईँलाई आवश्यक परेका बेलामा बैङ्कबाट झिकेर प्रयोग पनि गर्न सक्नुहुनेछ। बैङ्कमा बचत गर्नाले तपाईँको बचत रकम अनुसारको ब्याज पनि तपाईँले पाउन सक्नुहुनेछ। यस्तै बैङ्कमा तपाईँको खाता भयो भने देश विदेशबाट पैसा पठाउन र पाउन पनि सजिलो हुनेछ। यस्तै तपाईँलाई आवश्यक परेका बेलामा बैङ्कबाट ऋण पनि लिन सक्नुहुनेछ। बैङ्कको खाताबाट तपाईँले पेन्सन, सामाजिक सुरक्षा भत्ता, तलब वा सरकारबाट प्राप्त हुने रकम पनि प्राप्त गर्न सक्नुहुनेछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौ। रेडियो अर्थ सरोकार सुनिराख्नुहोस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ।
4: आर्थिक क्षेत्रका जानकारी लिऊ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै। अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौ, गीत सुन्दै बजार बुझौ, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै। कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनुहोला।
5: ट्राफिक जानकारी लिन 103 मा डायल गर्नु, 103 मा डायल गर्नु।
6: यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका फाइल खुल्नु पर्छ। जरुर देश विकासका लागि हाम्रो पनि हो जिम्मेवारी, र त हरदम हरपल गर्नै पर्नेछ सटीक खबरदारी।
7: प्रशस्तै छन् अवसर, अपार छन् सम्भावना, तर सम्भावनै सम्भावनाका बीचमा पनि किन अपेक्षित विकास हुन सकेन? कहाँ कहाँ छन् समस्या, को को लिप्त छन् भ्रष्टाचारमा, कसले रोक्न खोज्दैछन् विकासको गति? आउनुहोस्, समस्याका बारेमा बहस गरौँ, समाधानका लागि बहस गरौँ, औपचारिकताका लागि होइन, परिवर्तनका लागि बहस गरौँ।
6: खास विषयमाथि सटीक विश्लेषण, हरेक खबरमाथि सूक्ष्म अध्ययन र चिरफार,
7: हरेक अनियमितता, भ्रष्टाचार र गलत प्रवृत्तिको भण्डाफोड़,
8: आर्थिक खबर मात्र होइन सटीक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन समाधानको जिम्मेवारी पनि।
6: रेडियो अर्थ सरोकारमा,
9: अर्थ सरोकारको हटलाइन नम्बर 98-51-00-6648। हामी तपाईँका समस्याको यथाशक्य सम्बोधनको प्रयास गर्नेछौँ। अर्थ सरोकारको हटलाइन नम्बर 98-51-00-6648।
4: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ, मात्र रेडियो अर्थ सरोकारमा।
7: विकासका समाचार, पर्यटनका समाचार, उद्यमका समाचार, खास आर्थिक समाचार, अर्थ राजनीति र समसामयिक राष्ट्रिय समाचार,
6: अर्थ सरोकार खास खबर,
10: हरेक दिन खास खबरको खास खुलासा, खास खबरको खास विश्लेषण र खास खबरको खास जानकारी।
6: रेडियो अर्थ सरोकारमा
4: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नु पर्छ। पैसाको कारोबार न हो, जान्नु पर्छ, सिक्नु पर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ, र त बचतका बारेमा जान्नु पर्छ, बचत गर्न थाल्नु पर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयामबारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म
11: कसैलाई घाटा पुग्ने डरले वा कसैलाई फाइदा पुग्ने रहरले सत्य कुरामाथि हुँदैन सेन्सर, तथ्यमा टेकेर बुनिन्छन् अक्षर। उद्देश्य आर्थिक सचेतना र खबरदारी, अभियान आर्थिक खबरको फरक रफ्तार।
6: समग्रमा जनताका कुरा, जनताकै आवाज बनेर जनताकै लागि हरेक दिन पस्कन्छौ अर्थ सरोकार ट्रेन्डिङ, सुदर्शन श्रेष्ठका साथमा रेडियो अर्थ सरोकारमा।
12: ब्याङ्कले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन। तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
13: Shine Resunga Development Bank Limited. Shine for your shining life.

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: आज हामी तपाईँलाई बीमा गर्दा हुने फाइदाहरू के हुन् भन्ने कुरा जानकारी गराउँछौ। बीमा गर्दा भविष्यमा आइपर्ने आर्थिक अवस्थाको सुरक्षा हुने भएकाले बीमाको प्रयोगले कुनै पनि अकल्पनीय घटनाबाट जोखिम मुक्त हुन सकिन्छ। बीमा गरिसकेपछि सम्पत्ति हराउने, नाश हुने, चोरी हुने, आगलागी हुने वा अन्य यस्तै जोखिमबाट मुक्त हुन सकिन्छ। जीवन बीमा गर्दा बीमितको तोकिएको समय अवधिभित्र मृत्यु भएमा बीमा सुरक्षाका कारण परिवारमा आर्थिक सुरक्षा कम हुन्छ। आयकर ऐन अनुसार बीमा गरेमा 30,000 रुपियाँसम्मको आयकर छुट हुने व्यवस्था रहेको छ। यस्तै 2 वर्षको बीमा शुल्क भुक्तानी गरिसके पछाडि सो बीमा लेखबाट सो अवधिसम्मको सम्पूर्ण मूल्यको 90% बीमा कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सकिन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: विप्रेषण विदेशबाट कसरी आउँछ त? विदेशमा भएका मानिसले एजेन्ट मार्फत पैसा पठाउँछन् र नेपालमा भएको एजेन्टले परिचय खुलाएपछि मात्र सम्बन्धित व्यक्तिलाई रकम प्रदान गर्दछ र विदेशमा भएको एजेन्टले इन्टरनेटबाट नेपालमा भएको एजेन्टलाई पैसा प्रदान गर्न आग्रह गर्दछ। यसरी विदेशबाट नेपालमा विप्रेषण आउँदछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकार अर्थसरोकार.com वा radio.arthasarokar.com लगन गरी सुन्न सकिन्छ। साथै रेडियो सुन्न मिल्ने विश्वव्यापी विभिन्न प्लेटफर्म तथा विभिन्न एप मार्फत पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: हाम्रो पात्रमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ
1: सकिन्छ हाम्रो पात्रमा अन्य रेडियो जस्तै रेडियो अर्थ सरोकार पनि सुन्न सकिन्छ।
0: नेपाली पात्रोमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
1: अन्य रेडियोहरू जस्तै नेपाली पात्रोमा पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: रेडियो अर्थ सरोकार अनलाइन रेडियो मात्र हो।
1: ओ, रेडियो अर्थ सरोकार अनलाइन रेडियो हो। अझ भनौ, रेडियो अर्थ सरोकार arthasarokar.com को अडियो सेवा।
0: रेडियो अर्थ सरोकारका कार्यक्रम इन्टरनेटमा नहुँदा कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकारले उत्पादन गरेका कार्यक्रम देशभरका 150 भन्दा बढी रेडियोहरूबाट सुन्न सकिन्छ। कुन कुन रेडियोमा कहिले कहिले कार्यक्रम बच्छ भन्ने विवरण radio.arthasarokar.com राखिएको छ।
0: रेडियो अर्थ सरोकारलाई सम्पर्क गर्ने माध्यम के हो?
1: सजिलो छ। रेडियो अर्थ सरोकारको हटलाइन नम्बर 98510-90869 सम्पर्क गरी सिधै रेडियो अर्थ सरोकारका प्रतिनिधिसँग कुरा गरी आफ्ना गुनासा र समस्या टिपाउन सक्नुहुनेछ।
0: रेडियो अर्थ सरोकार कति बजेदेखि कति बजेसम्म बज्छ?
1: रेडियो अर्थ सरोकार 24 घण्टा बज्छ।

0: शुभ प्रभातको शुभ किरण सँगै शुभ दिनका लागि शुभ आराधना। भगवानको सम्झना र अध्यात्म दर्शनका खातिर आध्यात्मिक उपासना। निरन्तर भजन, निरन्तर भक्ति साधना। हर बिहान 5 बजे रेडियो अर्थ सरोकारमा। त्यो साथी असल साथी हो जसले सही परामर्श दिन्छ। हामी तपाईँको असल साथी बन्न चाहन्छौँ। बिमा सम्बन्धी तपाईँका जिज्ञासामाथि सही परामर्श दिन चाहन्छौँ। आउनुहोस्, हामी असल साथी बनौँ। रेडियो कार्यक्रम साथीसँग बिमाका कुरा।
1: तपाईँको र मेरो भूगोल फरक हुन सक्छ।
2: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
3: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
1: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
2: यो मन त मेरो नेपाली हो।
1: यो मन त मेरो नेपाली हो।
3: यो मन त मेरो नेपाली हो।
2: हरेक बिहान 6 बजेदेखि 7 बजेसम्म
3: निरन्तर राष्ट्रिय गीत संगीत, साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश रेडियो अर्थ सरोकारमा। यो मन त मेरो नेपाली हो।
4: यो मन त मेरो नेपाली हो।
5: दिनभरिका खास आर्थिक खबर र हरेक खास खबरमा हाम्रो आर्थिक नजर।
6: आर्थिक क्षेत्रका खास खास समाचार अब बजार बुलेटिनमा।
5: प्रत्येक बिहान 7 बजे मात्र रेडियो अर्थ सरोकारमा।
7: कार्यक्रम शेयर बजार सुन्दर छ प्रत्येक शनिबार बेलुकी 36 बजेदेखि 7 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा।

0: कामना सेवा विकास बैंक प्रगतिको आधार कामना सेवासँग कारोबार।
1: बैंकले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन। तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
2: Shine Resunga Development Bank Limited. Shine for your shining life.
3: Uchcha soch ko nirman Sagarmatha Cement Juni Juni lai.
4: Bihana udaina ghar ko fohor ra pani bhancha sarkar fohor banausau mohor.
5: Aha, dhara ma sadhai aaudaina pani ra pani sarkar samriddhi lyaunchau bhancha lajai namani.
4: Mahangile dhar sekdai cha घुसखोरीले विकास छेक्दैछ र पनि जनताको पीडा कसले सुन्दैछ, कसले देख्दैछ? जनताले यस्तै पीडा कहिलेसम्म सहने?
5: अब नसहने, बोल्ने र खबरदारी गर्ने। बस उठाउनुहोस् र डायल गर्नुहोस् अर्थ सरकारको हटलाइन नम्बर र टिपाउनुहोस् आफ्ना समस्या।
4: अर्थ सरकारको हटलाइन नम्बर 98510-06648, जहाँ जनताको अर्थतन्त्रमाथि हुन्छ अन्याय र अत्याचार, त्यहाँ हरदम हर क्षण अर्थ सरोकार।
6: आर्थिक खबर मात्र होइन, सटिक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन, समाधानको जिम्मेवारी पनि। आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। हरेक दिनका आर्थिक गतिविधि र ती आर्थिक गतिविधिहरूमाथि सूक्ष्म समीक्षा, स्टार्टअपका दुःखदेखि उद्यमीहरूका अनुभवका कथा, ब्याङ्किङ, बिमा, अटो, पर्यटन, शेयर बजार लगायत अर्थतन्त्रका हरेक आयामहरूमाथि निरन्तर निगरानी, निरन्तर वित्तीय सचेतना, निरन्तर आर्थिक

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। देशभरका 150 भन्दा बढी रेडियोहरू मार्फत कार्यक्रम प्रसारण गर्ने नेपालको पहिलो र एकमात्र आर्थिक अनलाइन रेडियो, रेडियो अर्थ सरोकार।
1: तपाईँ बैंकर, तपाईँ बिमा कर्मी, तपाईँ व्यवसायी, तपाईँ विद्यार्थी, तपाईँ उपभोक्ता, तपाईँ ग्राहक, तपाईँ एक आम नागरिक, खास आर्थिक खबरबाट तपाईँ पर रहने कुरै भएन। वाणिज्य बैंकका कुरा, विकास बैंकका कुरा, लघु वित्तका कुरा, समग्रमा बैंकका कुरा, व्यापारका कुरा, बिमाका कुरा, बैंकका कुरा, सहकारीका कुरा, पर्यटनका कुरा, जागिरका कुरा, शेयर बजारका कुरा, अटोमोबाइलका कुरा, समृद्ध अर्थतन्त्रको अभियानमा समग्र अर्थतन्त्रका कुरा, देशभरका खास आर्थिक गतिविधि मात्र रेडियो अर्थ सरोकारमा।
2: अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थ सरोकार .com को अनलाइन रेडियो सेवा रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ। तपाईँसँग पनि ब्याङ्क, बिमा, पुँजी बजार, वित्त बजार वा यस्तै विषयमा केही सूचना वा जानकारी छन् भने हामीलाई पठाउनुहोस्। तपाईँको खाता भएको ब्याङ्क बारे केही गुनासो छ भने हामीलाई सुनाउनुहोस्। बिमामा केही कैफियत भेटे वा बिमा दावी भुक्तानी समयमा नपाए हामीलाई खबर गर्नुहोस्। अब तपाईँको आवाजलाई हामी बनाउनेछौ राष्ट्रिय खबर। उठाउनुहोस् फोन र डायल गर्नुहोस् अर्थ सरकारको हटलाइन नम्बर 98510-066-48 र सुनाउनुहोस् तपाईँका समस्या। हामी सम्बन्धित निकायसम्म पुर्याउँछौँ तपाईँको गुनासो र खोज्दैछौँ तपाईँका गुनासाका समाधान।

0: अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: बिमा लेख भन्नाले बिमा कम्पनीले जारी गर्ने बिमाका शर्तहरू उल्लेख गरिएको कागजात हो। बीमा अवधि, बीमा लेखमा उल्लेख भए अनुसार बीमा जोखिम स्वीकार गरिने अवधि हो। बीमा सर्वेयर, बीमा गरिएको सम्पत्तिको क्षति भएमा क्षति मूल्याङ्कन गर्ने व्यक्ति। लघु बीमा, न्यून आय भएका र आर्थिक, सामाजिक तथा भौगोलिक कारणबाट जोखिमयुक्त वर्गका व्यक्ति तथा समुदायलाई लक्षित जीवन तथा सम्पत्तिको सुरक्षा गरिने बीमा लघु बीमा हो। बीमित, बीमा गरिएको व्यक्ति पशु पंक्षी वा धनलाई बीमित भनिन्छ। बीमा शुल्क वा प्रिमियम, बीमा कम्पनीले बीमितको जोखिम ग्रहण गरे बापत बीमितसँग जोखिम अनुसार लिने शुल्क हो। मृत्यु प्रमाण पत्र, सम्बन्धित अस्पताल, चिकित्सक वा प्राविधिकले बीमितको मृत्यु भएको भनी प्रमाणित गरिने प्रमाण पत्र। इच्छाएको व्यक्ति, बीमितले बीमा अवधिमा नै आफ्नो मृत्यु भएमा बीमाको रकम भुक्तानी दिनु भनी बीमा लेखमा तोकिएको व्यक्ति। बीमा गर्ने कम्पनी।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: बीमा कति प्रकारका हुन्छन् त? आज हामी तपाईँलाई बीमा कति प्रकारका हुन्छन् भन्ने कुरा जानकारी गराउँछौ। बीमा जोखिम व्यवस्थापनको एउटा महत्त्वपूर्ण औजार हो। बीमा तपाईँको ज्यान र सम्पत्तिको आर्थिक नोक्सानी हुँदा दिने आर्थिक सुरक्षा हो भन्दा फरक नपर्ला। बीमा जम्मा दुई प्रकारका हुन्छन्, जीवन बीमा र निर्जीवन बीमा। के हो त जीवन बीमा? मानिसको जीवनसँग सम्बन्धित जोखिमका विरुद्ध गरिने बीमालाई जीवन बीमा भनिन्छ। जीवन बीमा एउटा कुनै व्यक्ति वा निजको परिवारको आर्थिक सुरक्षाका लागि गरिन्छ। बीमाको निश्चित अवधि सकिएपछि निजको बीमा लेखमा तोकिएको रकम र उक्त अवधिमा प्राप्त हुने अतिरिक्त रकम बोनस प्राप्त गर्न सक्नेछन्। जीवन बीमाले आर्थिक सुरक्षा, लगानी र बचतको अवसर दिनुका साथै पूँजी निर्माण, करमा छुट जस्ता महत्त्वपूर्ण फाइदाहरू प्रदान गर्दछ। त्यसैले जीवन बीमा अनिवार्य बचत वा आश्रितहरूको भलाइको व्यवस्था हुने उत्तम उपाय हो भन्दा फरक नपर्ला। जीवन बीमा यस प्रकार रहेका छन्, आजीवन बीमा, सावधिक बीमा, म्यादी बीमा र युनिटी बीमा। अब हामी तपाईँलाई निर्जीवन बीमा के हो भन्ने कुरा जानकारी गराउँछौ। निर्जीवन बीमा निश्चित अवधिका लागि गरिने एउटा सम्झौता पत्र हो, जसमा बीमा गर्ने कम्पनी र बीमा गर्ने व्यक्तिका बीचमा सम्झौता गरिएको हुन्छ। यस्तो सम्झौतालाई करार भनिन्छ। करार गर्दा तोकिएको निश्चित अवधिमा बीमा गरिएको सम्पत्तिको वा व्यक्तिको मृत्यु वा अङ्ग भङ्ग भएमा बीमकको परिधिमा रही वास्तविक रूपमा कति हानि नोक्सानी भएको छ त्यसैका आधारमा बीमा कम्पनीले सम्बन्धित पक्षलाई क्षतिपूर्ति स्वरूप भुक्तानी गर्दछ। तपाईँको जीवन बाहेक तपाईँका चल अचल सम्पत्तिसँग सम्बन्धित बीमा यस अन्तर्गत पर्दछ, या भनौ निर्जीवन बीमा अन्तर्गत पर्दछ। निर्जीवन बीमा यस प्रकारका रहेका छन्, अग्नि बीमा, सामुद्रिक बीमा, हवाई बीमा, मोटर बीमा र अन्य विविध बीमा रहेका छन्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौ। रेडियो अर्थ सरोकार सुनिराख्नुहोस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ।
4: आर्थिक क्षेत्रका जानकारी लिऊ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै। अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौ, गीत सुन्दै बजार बुझौ, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै। कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनु होला।
5: ट्राफिक जानकारी लिन 103 मा डायल गर्नु, 103 मा डायल गर्नु।
6: यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका फाइल खुल्नु पर्छ, जरुर देश विकासका लागि हाम्रो पनि हो जिम्मेवारी, र त हरदम हरपल गर्नै पर्ने छ सटीक खबरदारी।
7: प्रशस्तै छन् अवसर, अपार छन् सम्भावना, तर सम्भावनै सम्भावनाका बीचमा पनि किन अपेक्षित विकास हुन सकेन? कहाँ कहाँ छन् समस्या, को को लिप्त छन् भ्रष्टाचारमा, कसले रोक्न खोज्दै छन् विकासको गति? आउनुहोस्, समस्याका बारेमा बहस गरौँ, समाधानका लागि बहस गरौँ, औपचारिकताका लागि होइन, परिवर्तनका लागि बहस गरौँ।
6: खास विषयमाथि सटीक विश्लेषण, हरेक खबरमाथि सूक्ष्म अध्ययन र चिरफार,
7: हरेक अनियमितता, भ्रष्टाचार र गलत प्रवृत्तिको भण्डाफोड,
8: आर्थिक खबर मात्र होइन सटीक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन समाधानको जिम्मेवारी पनि।
6: रेडियो अर्थ सरोकारमा,
9: अर्थ सरोकारको हटलाइन नम्बर 9851006648। हामी तपाईँका समस्याको यथाशक्य सम्बोधनको प्रयास गर्नेछौँ। अर्थ सरोकारको हटलाइन नम्बर 9851006648।
4: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ, मात्र रेडियो अर्थ सरोकारमा।
7: विकासका समाचार, पर्यटनका समाचार, उद्यमका समाचार, खास आर्थिक समाचार, अर्थ राजनीति र समसामयिक राष्ट्रिय समाचार,
6: अर्थ सरोकार खास खबर,
10: हरेक दिन खास खबरको खास खुलासा, खास खबरको खास विश्लेषण र खास खबरको खास जानकारी,
6: रेडियो अर्थ सरोकारमा।
4: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नु पर्छ, पैसाको कारोबार नहो, जान्नु पर्छ, सिक्नु पर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ, र त बचतका बारेमा जान्नु पर्छ, बचत गर्न थाल्नु पर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयामबारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म
11: कसैलाई घाटा पुग्ने डरले वा कसैलाई फाइदा पुग्ने रहरले सत्य कुरामाथि हुँदैन सेन्सर, तथ्यमा टेकेर बुनिन्छन् अक्षर। उद्देश्य आर्थिक सचेतना र खबरदारी, अभियान आर्थिक खबरको फरक रफ्तार।
6: समग्रमा जनताका कुरा, जनताकै आवाज बनेर जनताकै लागि हरेक दिन पस्कन्छौँ अर्थ सरोकार ट्रेन्डिङ, सुदर्शन श्रेष्ठका साथमा रेडियो अर्थ सरोकारमा।
12: ब्याङ्कले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन। तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
13: Shine Resunga Development Bank Limited. Shine for your shining life.

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: आज हामी तपाईँलाई बिमा गर्दा हुने फाइदाहरू के हुन् भन्ने कुरा जानकारी गराउँछौँ। बिमा गर्दा भविष्यमा आइपर्ने आर्थिक अवस्थाको सुरक्षा हुने भएकाले बिमाको प्रयोगले कुनै पनि अकल्पनीय घटनाबाट जोखिम मुक्त हुन सकिन्छ। बिमा गरिसकेपछि सम्पत्ति हराउने, नाश हुने, चोरी हुने, आगलागी हुने वा अन्य यस्तै जोखिमबाट मुक्त हुन सकिन्छ। जीवन बिमा गर्दा बिमितको तोकिएको समय अवधिभित्र मृत्यु भएमा बीमा सुरक्षाका कारण परिवारमा आर्थिक सुरक्षा कम हुन्छ। आयकर ऐन अनुसार बीमा गरेमा 30,000 रुपैयाँ सम्मको आयकर छुट हुने व्यवस्था रहेको छ। यस्तै 2 वर्षको बीमा शुल्क भुक्तानी गरिसके पछाडि सो बीमा लेखबाट सो अवधि सम्मको सम्पूर्ण मूल्यको 90% सम्म बीमा कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सकिन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: विप्रेषण कारोबार कसरी गर्न सकिन्छ त? विप्रेषण कारोबार दुई तरिकाबाट गर्न सकिन्छ, औपचारिक विप्रेषण कारोबार र अनौपचारिक विप्रेषण कारोबार। बैंक तथा वित्तीय संस्था वा औपचारिक एजेन्टबाट औपचारिक संस्थाबाट विप्रेषण कारोबार हुन्छ। बैंक वित्तीय संस्था एजेन्ट वा अन्य कुनै नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्थाबाट औपचारिक विप्रेषण कारोबार हुन्छ। औपचारिक विप्रेषण पठाउँदा हुने फाइदाहरू। यसरी पैसा पठाउँदा जसको नाममा पठाएको हो उसले सुरक्षित रूपमा प्राप्त गर्न सक्दछ। यस्तै वित्तीय संस्थाहरूबाट विप्रेषण कारोबार गर्दा भविष्यमा ऋण लिन पनि सजिलो हुन्छ। यस्तै वित्तीय संस्थाबाट विप्रेषण कारोबार गर्दा संस्थाका अन्य सुविधाहरू पनि लिन सकिन्छ। साथै औपचारिक विप्रेषण कारोबार गर्दा प्राप्त रकमको रसिद पाइन्छ र यसले हिसाब राख्न पनि मद्दत गर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकार अर्थसरोकार.com वा radio.arthasarokar.com लगन गरी सुन्न सकिन्छ। साथै रेडियो सुन्न मिल्ने विश्वव्यापी विभिन्न प्लेटफर्म तथा विभिन्न एप मार्फत पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: हाम्रो पात्रमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ
1: सकिन्छ। हाम्रो पात्रमा अन्य रेडियो जस्तै रेडियो अर्थ सरोकार पनि सुन्न सकिन्छ।
0: नेपाली पात्रोमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
1: अन्य रेडियोहरू जस्तै नेपाली पात्रोमा पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: रेडियो अर्थ सरोकार अनलाइन रेडियो मात्र हो।
1: ओ, रेडियो अर्थ सरोकार अनलाइन रेडियो हो। अझ भनौँ, रेडियो अर्थ सरोकार arthasarokar.com को अडियो सेवा।
0: रेडियो अर्थ सरोकारका कार्यक्रम इन्टरनेटमा नहुँदा कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकारले उत्पादन गरेका कार्यक्रम देशभरका 150 भन्दा बढी रेडियोहरूबाट सुन्न सकिन्छ। कुन कुन रेडियोमा कहिले कहिले कार्यक्रम बच्छ भन्ने विवरण radio.arthasarokar.com राखिएको छ।
0: रेडियो अर्थ सरोकारलाई सम्पर्क गर्ने माध्यम के हो?
1: सजिलो छ। रेडियो अर्थ सरोकारको हटलाइन नम्बर 98510-90869 सम्पर्क गरी सिधै रेडियो अर्थ सरोकारका प्रतिनिधिसँग कुरा गरी आफ्ना गुनासा र समस्या टिपाउन सक्नुहुनेछ।
0: रेडियो अर्थ सरोकार कति बजेदेखि कति बजेसम्म बच्छ?
1: रेडियो अर्थ सरोकार 24 घण्टा बच्छ।

0: सम्वादको शुभ किरणसँगै शुभ दिनका लागि शुभ आराधना। भगवानको सम्झना र अध्यात्म दर्शनका खातिर आध्यात्मिक उपासना। निरन्तर भजन, निरन्तर भक्ति साधना। हर बिहान 5 बजे रेडियो अर्थ सरोकारमा। त्यो साथी असल साथी हो जसले सही परामर्श दिन्छ। हामी तपाईँको असल साथी बन्न चाहन्छौँ। बिमा सम्बन्धी तपाईँका जिज्ञासामाथि सही परामर्श दिन चाहन्छौँ। आउनुहोस्, हामी असल साथी बनौँ। रेडियो कार्यक्रम साथीसँग बिमाका कुरा।
1: तपाईँको र मेरो भूगोल फरक हुन सक्छ।
2: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
3: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
1: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
2: यो मन त मेरो नेपाली हो।
1: यो मन त मेरो नेपाली हो।
3: यो मन त मेरो नेपाली हो।
2: हरेक बिहान 6 बजेदेखि 7 बजेसम्म
3: निरन्तर राष्ट्रिय गीत संगीत, साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश रेडियो अर्थ सरोकारमा। यो मन त मेरो नेपाली हो।
4: यो मन त मेरो नेपाली हो।
5: दिनभरिका खास आर्थिक खबर र हरेक खास खबरमा हाम्रो आर्थिक नजर।
6: आर्थिक क्षेत्रका खास समाचार अब बजार बुलेटिनमा।
5: प्रत्येक बिहान 7 बजे मात्र रेडियो अर्थ सरोकारमा।
7: कार्यक्रम शेयर बजार सुन्दर छ प्रत्येक शनिबार बेलुकी 36 बजेदेखि 7 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा।

0: कामना सेवा विकास बैंक प्रगतिको आधार कामना सेवासँग कारोबार।
1: बैंकले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन। तसर्थ यस प्रकारका विवरणहरू कहिले कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
2: Shine Resunga Development Bank Limited. Shine for your shining life.
3: Uccha Sonch ko nirman Sagarmatha Cement Juni Juni lai.
4: Bihana udaina ghar ko fohor ra pani bhancha sarkar fohor banausau mohor.
5: Aha, dhara ma sadhai aaudaina pani ra pani sarkar samriddhi lyaunchau bhancha lajai namani.
4: Mahangile dhar sekdai cha घुसखोरीले विकास छेक्दैछ र पनि जनताको पीडा कसले सुन्दैछ, कसले देख्दैछ? जनताले यस्तै पीडा कहिलेसम्म सहने?
5: अब नसहने, बोल्ने र खबरदारी गर्ने। बस उठाउनुहोस् र डायल गर्नुहोस् अर्थ सरकारको हटलाइन नम्बर र टिपाउनुहोस् आफ्ना समस्या।
4: अर्थ सरकारको हटलाइन नम्बर 98510-06648, जहाँ जनताको अर्थतन्त्रमाथि हुन्छ अन्याय र अत्याचार, त्यहाँ हरदम हर क्षण अर्थ सरोकार।
6: आर्थिक खबर मात्र होइन, सटिक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन, समाधानको जिम्मेवारी पनि। आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। हरेक दिनका आर्थिक गतिविधि र ती आर्थिक गतिविधिहरूमाथि सूक्ष्म समीक्षा, स्टार्टअपका दुःखदेखि उद्यमीहरूका अनुभवका कथा, ब्याङ्किङ, बिमा, अटो, पर्यटन, शेयर बजार लगायत अर्थतन्त्रका हरेक आयामहरूमाथि निरन्तर निगरानी, निरन्तर वित्तीय सचेतना, निरन्तर आर्थिक अपडेट, 24 घण्टा तपाईँको साथमा रेडियो अर्थ सरोकार। साझेदार रेडियोहरू मार्फत देशभरका 150 रेडियोहरूमा कार्यक्रम प्रसारण गर्ने नेपालको एकमात्र आर्थिक रेडियो, रेडियो अर्थ सरोकार। हाम्रो पात्रो सञ्चार मोबाइल एप, अनलाइन रेडियो बक्स, लाइभ अनलाइन रेडियो, ट्युन इन, स्ट्रिमा लगायतका विश्वव्यापी रेडियो प्लेटफर्महरूमा पनि सुन्न सकिन्छ।

अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थसरोकार.com को अडियो सेवा रेडियो अर्थसरोकार सुन्दै हुनुहुन्छ। र अब समय भएको छ आर्थिक सचेतनाका सन्देशसँगै देउडा भाकाहरू सुन्ने। रेडियो अर्थसरोकारका प्रस्तुतिबारे कुनै पनि सल्लाह, सुझाव वा प्रतिक्रिया भए हाम्रो हटलाइन नम्बर 98510-0668-48 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो अर्थसरोकार सुन्दै रहनुहोला।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: विप्रेषण विदेशबाट कसरी आउँछ त? विदेशमा भएका मानिसले एजेन्ट मार्फत पैसा पठाउँछन् र नेपालमा भएको एजेन्टले परिचय खुलाएपछि मात्र सम्बन्धित व्यक्तिलाई रकम प्रदान गर्दछ र विदेशमा भएको एजेन्टले इन्टरनेटबाट नेपालमा भएको एजेन्टलाई पैसा प्रदान गर्न आग्रह गर्दछ। यसरी विदेशबाट नेपालमा विप्रेषण आउँदछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास। रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: के हो त पारिवारिक बजेट? आज हामी तपाईँलाई पारिवारिक बजेटको बारेमा जानकारी गराउँछौ। कुनै निश्चित समयमा हुने कमाई, खर्च वा बचतलाई एकै ठाउँमा राखेर आपसमा तुलना गर्ने र त्यसको आधारमा आउने वर्ष वा महिनाको आमदानी र खर्चको अनुपात गर्ने तरिका नै बजेट हो। व्यवस्थित परिवार निर्माणका लागि पारिवारिक लक्ष्य निर्धारण गर्न तथा परिवारमा हुने कमाई, खर्च र बचतलाई व्यवस्थित गर्न

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: लगानीका किसिमहरू के हुन् त? लगानीका किसिम जान्नु भन्दा पनि पहिले लगानी के हो त भन्ने जान्नु जरुरी रहन्छ। कुनै पनि नाफा कमाउने उद्देश्य राखेर कुनै कार्यमा प्रयोग गरिने पैसालाई नै लगानी भनिन्छ। लगानी व्यवसायमा, कृषिजन्य कार्यमा, पशु पंक्षी पालनमा, धितोमा लगानी

0: र घर जग्गामा पनि लगानी गर्न सकिन्छ। यसरी हामीले कुनै व्यवसायका लागि सामान किन्नका लागि लगानी गरेर त्यसको बिक्री गरेर आमदानी गर्न सकिन्छ। त्यसैले कृषि कार्यका लागि लगानी गरेर उत्पादनमा वृद्धि गरेर आमदानीमा पनि वृद्धि गर्न सकिन्छ। आज हामी तपाईँलाई लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरू पनि बताउँछौ। तपाईँले कहीँ कतै लगानी गर्दै हुनुहुन्छ भने तपाईँले गर्नुभएको लगानीका फाइदा कस्तो हुन्छ मापन गर्नुहोस्। विभिन्न लगानीका अवसरहरूलाई दाजेर लगानीको उचित फाइदा केमा छ त्यसमा लगानी गर्नुहोस्। तपाईँको लगानीमा वृद्धि गर्नका लागि कच्चा पदार्थ, पुँजी, जनशक्ति र बजारको बारेमा तपाईँले जान्नु जरुरी रहन्छ। त्यसैले तपाईँले व्यवसाय गर्नु पूर्व आवश्यक कच्चा पदार्थ र सामग्रीहरू जुटाउनु पर्दछ। यस्तै तपाईँले कुनै व्यवसायमा लगानी गर्दै हुनुहुन्छ भने व्यवसायका लागि आवश्यक पर्ने अल्पकालीन र दीर्घकालीन पुँजीको व्यवस्थापन पनि गर्नुपर्दछ। तपाईँले लगानी गर्ने व्यवसायमा कच्चा पदार्थ, पुँजी, जनशक्ति लगायतका कुराहरू निर्धारण गरिसके पछाडि तपाईँले लगानी गर्ने कार्यको बजार र फाइदा र सम्भावित घाटा तपाईँले लगानी गर्नु अघि नै बुझ्नु पर्दछ।
1: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास। रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
0: आज हामी तपाईँलाई लघु बिमाका बारेमा जानकारी गराउँछौ। लघु बिमा भनेको न्यून आय भएका वर्गका व्यक्तिहरूलाई भविष्यमा हुन सक्ने सम्भावित जोखिमका लागि गरिने बिमा हो। त्यस्ता व्यक्ति जो न्यून आय, आर्थिक र सामाजिक कारणबाट हुन सक्ने जोखिमसँग सामना गर्न नसक्ने छन्, ती व्यक्ति वा समुदायलाई लक्षित गरी निजहरूको जीवन वा सम्पत्तिको सुरक्षा गर्ने बिमा नै लघु बिमा हो। लघु बिमाको दावी प्रक्रिया सरल र छोटो हुन्छ, साथै थोरै बचतले बिमा शुल्क तिर्न पुग्छ। यस्तै सरल प्रकृतिको बिमा हो लघु बिमा। लघु बिमा कम अपवाद र कम कागजी प्रक्रियामा हुन्छ। बिमा गर्न धेरै झन्झट गर्नु नपर्ने हुन्छ। थोरै बिमा अङ्कको बिमा गर्न सकिन्छ लघु बिमामा।
1: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौ। रेडियो अर्थ सरोकार सुनिराख्नुस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ्!
4: आर्थिक क्षेत्रका जानकारी लिऊ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै। अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौ, गीत सुन्दै बजार बुझौ, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै। कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनु होला।
5: ट्राफिक जानकारी लिन 103 मा डायल गर्नु, 103 मा डायल गर्नु।
6: यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका फाइल खुल्नु पर्छ। जरुर देश विकासका लागि हाम्रो पनि हो जिम्मेवारी, र त हरदम हरपल गर्नै पर्नेछ सटीक खबरदारी।
7: प्रशस्तै छन् अवसर, अपार छन् सम्भावना, तर सम्भावनै सम्भावनाका बीचमा पनि किन अपेक्षित विकास हुन सकेन? कहाँ कहाँ छन् समस्या, को को लिप्त छन् भ्रष्टाचारमा, कसले रोक्न खोज्दैछन् विकासको गति? आउनुहोस् समस्याका बारेमा बहस गरौँ, समाधानका लागि बहस गरौँ, औपचारिकताका लागि होइन परिवर्तनका लागि बहस गरौँ।
6: खास विषयमाथि सटीक विश्लेषण, हरेक खबरमाथि सूक्ष्म अध्ययन र चिरफार,
7: हरेक अनियमितता, भ्रष्टाचार र गलत प्रवृत्तिको भण्डाफोड़,
8: आर्थिक खबर मात्र होइन सटीक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन समाधानको जिम्मेवारी पनि।
6: रेडियो अर्थ सरोकारमा,
9: अर्थ सरोकारको हटलाइन नम्बर 98-51-00-6648। हामी तपाईँका समस्याको यथाशक्य सम्बोधनको प्रयास गर्नेछौँ। अर्थ सरोकारको हटलाइन नम्बर 98-51-00-6648।
4: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ, मात्र रेडियो अर्थ सरोकारमा।
7: विकासका समाचार, पर्यटनका समाचार, उद्यमका समाचार, खास आर्थिक समाचार, अर्थ राजनीति र समसामयिक राष्ट्रिय समाचार,
6: अर्थ सरोकार खास खबर,
10: हरेक दिन खास खबरको खास खुलासा, खास खबरको खास विश्लेषण र खास खबरको खास जानकारी।
6: रेडियो अर्थ सरोकारमा
4: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नु पर्छ। पैसाको कारोबार न हो, जान्नु पर्छ, सिक्नु पर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ, र त बचतका बारेमा जान्नु पर्छ, बचत गर्न थाल्नु पर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयाम बारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म
11: कसैलाई घाटा पुग्ने डरले वा कसैलाई फाइदा पुग्ने रहरले सत्य कुरामाथि हुँदैन सेन्सर, तथ्यमा टेकेर बुनिन्छन् अक्षर। उद्देश्य आर्थिक सचेतना र खबरदारी, अभियान आर्थिक खबरको फरक रफ्तार।
6: समग्रमा जनताका कुरा, जनताकै आवाज बनेर जनताकै लागि हरेक दिन पस्कन्छौ अर्थ सरोकार ट्रेन्डिङ, सुदर्शन श्रेष्ठका साथमा रेडियो अर्थ सरोकारमा।
12: ब्याङ्कले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन, तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
13: Shine Resunga Development Bank Limited. Shine for your shining life.

0: रेडियो अर्थसरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: ऋणका फाइदा र बेफाइदाहरू। ऋण औपचारिक र अनौपचारिक गरी दुई किसिमका हुन्छन्। बैंक वा वित्तीय संस्थाबाट लिएको ऋणलाई औपचारिक ऋण भनिन्छ। परिवार, साथीभाइ वा गाउँमा साहुमाजनसँग लिने ऋणलाई अनौपचारिक ऋण भनिन्छ। तपाईँले औपचारिक ऋण लिनुहुँदा तपाईँसँग विस्तृत र पारदर्शी औपचारिक सहमति हुन्छ, तर तपाईँले अनौपचारिक ऋण लिनुहुन्छ भने तपाईँसँग कुनै पनि औपचारिक सहमति हुँदैन। औपचारिक ऋणले सहमति अनुसार काम गर्न मद्दत गर्दछ, तर अनौपचारिक ऋणले भविष्यमा समस्या पनि आउन सक्छ। यस्तै औपचारिक ऋण बैंक तथा वित्तीय संस्थाबाट लिँदा वार्षिक रूपमा थोरै ब्याज तिरे पनि पुग्छ, तर अनौपचारिक ऋण लिँदा मासिक रूपमा नै अत्याधिक ब्याज तिर्नु पर्ने हुन्छ। अनि अर्को कुरा, तपाईँले औपचारिक ऋण लिनुहुँदा व्यवसायिक समृद्धिको सम्भावना बढी भएकाले सम्पत्ति जोडिने सम्भावना बढी हुन्छ, तर अनौपचारिक ऋण लिनुहुँदा धेरै ब्याज, बिना सहमतिको ऋण र अपारदर्शी प्रक्रियाले गर्दा तपाईँले राख्नु भएको धितो सम्पत्ति तपाईँबाट नै खोसिने सम्भावना पनि धेरै हुन्छ। तपाईँले जुनसुकै ऋण लिनुहुँदा पनि सचेत भने हुनुपर्छ है।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास। सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास। रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: कर्जा सूचना केन्द्र भनेको के हो, यसले के काम गर्छ, आज म तपाईँलाई बताउँछु। नेपालमा बैङ्कहरूको बढ्दो निष्क्रिय कर्जा नियन्त्रण गर्ने उद्देश्य राखी सन् 1989 कर्जा सूचना केन्द्रको स्थापना भयो। यसले बैङ्क तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह सम्बन्धी सूचना राख्ने गर्दछ। ऋण लिने व्यक्तिले लिएको ऋणको रकमका साथै उसको र साक्षीको ठेगाना सहित 3 पुस्ते विवरण यस कार्यालयमा सुरक्षित हुन्छ। कुनै एक बैंक तथा वित्तीय संस्थामा लिएको ऋण नतिरेको खण्डमा ऋणी कालो सूचीमा पनि पर्दछ। कर्जा सूचना केन्द्रले कालो सूचीमा राखेपछि आगामी दिनमा ती ऋणीले कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने छैन। यस्तै यसबाट कुनै एउटा बैंक तथा वित्तीय संस्थाको ऋण रकम नतिरी कालो सूचीमा परेका व्यक्तिले अर्को बैंक तथा वित्तीय संस्थाबाट पुनः कर्जा लिन पाउन सक्दैन। कालो सूचीमा परेको व्यक्तिले राज्यबाट पाउने विभिन्न किसिमका सेवा सुविधा समेत नपाउन सक्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: लगानी भनेको पैसाको उपयोग गर्नु हो, जहाँ तपाईँको उद्देश्य नाफा कमाउनु हो। लगानीका स्रोतहरू के हुन् त? लगानीका स्रोतहरू बचत र ऋण हुन्। तपाईँले गर्नुभएको बचतलाई उचित कार्यमा लगानी गर्नुभयो भने त्यो बचतले तपाईँलाई नाफा दिलाउनेछ। लगानीका लागि अर्को स्रोत हो ऋण। तपाईँले आफ्नो आमदानीको वृद्धिको उद्देश्य राखेर ऋण लिएर लगानी पनि गर्न सक्नुहुनेछ। तर यसरी गर्नुभएको लगानीमा भने केही सतर्कता भने अपनाउनु पर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थसरोकार.com को अडियो सेवा रेडियो अर्थसरोकार सुन्दै हुनुहुन्छ। र अब समय भएको छ आर्थिक सचेतनाका सन्देशसँगै देउडा भाकाहरू सुन्ने। रेडियो अर्थसरोकारका प्रस्तुति बारे कुनै पनि सल्लाह, सुझाव वा प्रतिक्रिया भए हाम्रो हटलाइन नम्बर 9855106648 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो अर्थसरोकार सुन्दै रहनुहोला।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: विप्रेषण विदेशबाट कसरी आउँछ त? विदेशमा भएका मानिसले एजेन्ट मार्फत पैसा पठाउँछन् र नेपालमा भएको एजेन्टले परिचय खुलाएपछि मात्र सम्बन्धित व्यक्तिलाई रकम प्रदान गर्दछ र विदेशमा भएको एजेन्टले इन्टरनेटबाट नेपालमा भएको एजेन्टलाई पैसा प्रदान गर्न आग्रह गर्दछ। यसरी विदेशबाट नेपालमा विप्रेषण आउँदछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास। रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: के हो त पारिवारिक बजेट? आज हामी तपाईँलाई पारिवारिक बजेटको बारेमा जानकारी गराउँछौँ। कुनै निश्चित समयमा हुने कमाई, खर्च वा बचतलाई एकै ठाउँमा राखेर आपसमा तुलना गर्ने र त्यसको आधारमा आउने वर्ष वा महिनाको आमदानी र खर्चको अनुपात गर्ने तरिका नै बजेट हो। व्यवस्थित परिवार निर्माणका लागि पारिवारिक लक्ष्य निर्धारण गर्न तथा परिवारमा हुने कमाई, खर्च र बचतलाई व्यवस्थित गर्न पारिवारिक बजेट बनाउनु पर्दछ। पारिवारिक बजेट भनेको परिवारका सदस्यहरू मिलेर आफ्नो कमाईलाई कुन काममा कसरी खर्च गर्ने भनी गरिएको सल्लाह हो। यसबाट परिवारमा पैसा कहाँ र कसरी खर्च हुन्छ भन्ने कुरा जानकारी हुन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: लगानीका किसिमहरू के हुन् त? लगानीका किसिम जान्नु भन्दा पनि पहिले लगानी के हो त भन्ने जान्नु जरुरी रहन्छ। कुनै पनि नाफा कमाउने उद्देश्य राखेर कुनै कार्यमा प्रयोग गरिने पैसालाई नै लगानी भनिन्छ। लगानी व्यवसायमा, कृषिजन्य कार्यमा, पशु पंक्षी पालनमा, धितोमा लगानी र घर जग्गामा पनि लगानी गर्न सकिन्छ। यसरी हामीले कुनै व्यवसायका लागि सामान किन्नका लागि लगानी गरेर त्यसको बिक्री गरेर आमदानी गर्न सकिन्छ। त्यसैले कृषि कार्यका लागि लगानी गरेर उत्पादनमा वृद्धि गरेर आमदानीमा पनि वृद्धि गर्न सकिन्छ। आज हामी तपाईँलाई लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरू पनि बताउँछौँ। तपाईँले कहीँ कतै लगानी गर्दै हुनुहुन्छ भने तपाईँले गर्नुभएको लगानीका फाइदा कस्तो हुन्छ मापन गर्नुहोस्। विभिन्न लगानीका अवसरहरूलाई दाजेर लगानीको उचित फाइदा केमा छ त्यसमा लगानी गर्नुहोस्। तपाईँको लगानीमा वृद्धि गर्नका लागि कच्चा पदार्थ, पुँजी, जनशक्ति र बजारको बारेमा तपाईँले जान्नु जरुरी रहन्छ। त्यसैले तपाईँले व्यवसाय गर्नु पूर्व आवश्यक कच्चा पदार्थ र सामग्रीहरू जुटाउनु पर्दछ। यस्तै तपाईँले कुनै व्यवसायमा लगानी गर्दै हुनुहुन्छ भने व्यवसायका लागि आवश्यक पर्ने अल्पकालीन र दीर्घकालीन पुँजीको व्यवस्थापन पनि गर्नुपर्दछ। तपाईँले लगानी गर्ने व्यवसायमा कच्चा पदार्थ, पुँजी, जनशक्ति लगायतका कुराहरू निर्धारण गरिसके पछाडि तपाईँले लगानी गर्ने कार्यको बजार र फाइदा र सम्भावित घाटा तपाईँले लगानी गर्नु अघि नै बुझ्नु पर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास। रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: आज हामी तपाईँलाई लघु बिमाका बारेमा जानकारी गराउँछौ। लघु बिमा भनेको न्यून आय भएका वर्गका व्यक्तिहरूलाई भविष्यमा हुन सक्ने सम्भावित जोखिमका लागि गरिने बिमा हो। त्यस्ता व्यक्ति जो न्यून आय, आर्थिक र सामाजिक कारणबाट हुन सक्ने जोखिमसँग सामना गर्न नसक्ने छन्, ती व्यक्ति वा समुदायलाई लक्षित गरी निजहरूको जीवन वा सम्पत्तिको सुरक्षा गर्ने बिमा नै लघु बिमा हो। लघु बिमाको दावी प्रक्रिया सरल र छोटो हुन्छ, साथै थोरै बचतले बिमा शुल्क तिर्न पुग्छ। यस्तै सरल प्रकृतिको बिमा हो लघु बिमा। लघु बिमा कम अपवाद र कम कागजी प्रक्रियामा हुन्छ। बिमा गर्न धेरै झन्झट गर्नु नपर्ने हुन्छ। थोरै बिमा अङ्कको बिमा गर्न सकिन्छ लघु बिमामा।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: मेरो भूगोल फरक हुन सक्छ।
1: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
2: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
0: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
1: यो मन त मेरो नेपाली हो,
0: यो मन त मेरो नेपाली हो,
2: यो मन त मेरो नेपाली हो,
3: यो मन त मेरो नेपाली हो।
2: निरन्तर राष्ट्रिय गीत संगीत साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश रेडियो अर्थ सरोकारमा। यो मन त मेरो नेपाली हो,
3: यो मन त मेरो नेपाली हो।
4: रेडियो अर्थ सरोकारमा अब सुरु हुन्छ कार्यक्रम यो मन त मेरो नेपाली हो।

0: के हो त भन्ने जान्नु जरुरी रहन्छ। कुनै पनि नाफा कमाउने उद्देश्य राखेर कुनै कार्यमा प्रयोग गरिने पैसालाई नै लगानी भनिन्छ। लगानी व्यवसायमा, कृषिजन्य कार्यमा, पशु पंक्षी पालनमा, धितोमा लगानी र घर जग्गामा पनि लगानी गर्न सकिन्छ। यसरी हामीले कुनै व्यवसायका लागि सामान किन्नका लागि लगानी गरेर त्यसको बिक्री गरेर आमदानी गर्न सकिन्छ। त्यसैले कृषि कार्यका लागि लगानी गरेर उत्पादनमा वृद्धि गरेर आमदानीमा पनि वृद्धि गर्न सकिन्छ। आज हामी तपाईँलाई लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरू पनि बताउँछौ। तपाईँले कहीँ कतै लगानी गर्दै हुनुहुन्छ भने तपाईँले गर्नुभएको लगानीका फाइदा कस्तो हुन्छ मापन गर्नुहोस्। विभिन्न लगानीका अवसरहरूलाई दाजेर लगानीको उचित फाइदा केमा छ त्यसमा लगानी गर्नुहोस्। तपाईँको लगानीमा वृद्धि गर्नका लागि कच्चा पदार्थ, पुँजी, जनशक्ति र बजारको बारेमा तपाईँले जान्नु जरुरी रहन्छ। त्यसैले तपाईँले व्यवसाय गर्नु पूर्व आवश्यक कच्चा पदार्थ र सामग्रीहरू जुटाउनु पर्दछ। यस्तै तपाईँले कुनै व्यवसायमा लगानी गर्दै हुनुहुन्छ भने व्यवसायका लागि आवश्यक पर्ने अल्पकालीन र दीर्घकालीन पुँजीको व्यवस्थापन पनि गर्नुपर्दछ। तपाईँले लगानी गर्ने व्यवसायमा कच्चा पदार्थ, पुँजी, जनशक्ति लगायतका कुराहरू निर्धारण गरिसके पछाडि तपाईँले लगानी गर्ने कार्यको बजार र फाइदा र सम्भावित घाटा तपाईँले लगानी गर्नु अघि नै बुझ्नु पर्दछ।
1: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: विप्रेषण विदेशबाट कसरी आउँछ त? विदेशमा भएका मानिसले एजेन्ट मार्फत पैसा पठाउँछन् र नेपालमा भएको एजेन्टले परिचय खुलाएपछि मात्र सम्बन्धित व्यक्तिलाई रकम प्रदान गर्दछ र विदेशमा भएको एजेन्टले इन्टरनेटबाट नेपालमा भएको एजेन्टलाई पैसा प्रदान गर्न आग्रह गर्दछ। यसरी विदेशबाट नेपालमा विप्रेषण आउँदछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौ। रेडियो अर्थ सरोकार सुनिराख्नुस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ्!
4: आर्थिक क्षेत्रका जानकारी लिऊ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै। अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौ, गीत सुन्दै बजार बुझौ, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै। कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनु होला।
5: ट्राफिक जानकारी लिन 103 मा डायल गर्नु, 103 मा डायल गर्नु।
6: यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका फाइल खुल्नु पर्छ। जरुर देश विकासका लागि हाम्रो पनि हो जिम्मेवारी, र त हरदम हरपल गर्नै पर्नेछ सटीक खबरदारी।
7: प्रशस्तै छन् अवसर, अपार छन् सम्भावना, तर सम्भावनै सम्भावनाका बीचमा पनि किन अपेक्षित विकास हुन सकेन? कहाँ कहाँ छन् समस्या, को को लिप्त छन् भ्रष्टाचारमा, कसले रोक्न खोज्दैछन् विकासको गति? आउनुहोस् समस्याका बारेमा बहस गरौँ, समाधानका लागि बहस गरौँ, औपचारिकताका लागि होइन परिवर्तनका लागि बहस गरौँ।
6: खास विषयमाथि सटीक विश्लेषण, हरेक खबरमाथि सूक्ष्म अध्ययन र चिरफार,
7: हरेक अनियमितता, भ्रष्टाचार र गलत प्रवृत्तिको भण्डाफोड़।
8: आर्थिक खबर मात्र होइन, सटीक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन, समाधानको जिम्मेवारी पनि।
6: रेडियो अर्थ सरोकारमा,
9: अर्थ सरोकारको हटलाइन नम्बर 98-51-00-6648। हामी तपाईँका समस्याको यथाशक्य सम्बोधनको प्रयास गर्नेछौँ। अर्थ सरोकारको हटलाइन नम्बर 98-51-00-6648।
4: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ, मात्र रेडियो अर्थ सरोकारमा।
7: विकासका समाचार, पर्यटनका समाचार, उद्यमका समाचार, खास आर्थिक समाचार, अर्थ राजनीति र समसामयिक राष्ट्रिय समाचार,
6: अर्थ सरोकार खास खबर,
10: हरेक दिन खास खबरको खास खुलासा, खास खबरको खास विश्लेषण र खास खबरको खास जानकारी।
6: रेडियो अर्थ सरोकारमा
4: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नु पर्छ। पैसाको कारोबार न हो, जान्नु पर्छ, सिक्नु पर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ, र त बचतका बारेमा जान्नु पर्छ, बचत गर्न थाल्नु पर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयामबारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म
11: कसैलाई घाटा पुग्ने डरले वा कसैलाई फाइदा पुग्ने रहरले सत्य कुरामाथि हुँदैन सेन्सर, तथ्यमा टेकेर बुनिन्छन् अक्षर। उद्देश्य आर्थिक सचेतना र खबरदारी, अभियान आर्थिक खबरको फरक रफ्तार।
6: समग्रमा जनताका कुरा, जनताकै आवाज बनेर जनताकै लागि हरेक दिन पस्कन्छौ अर्थ सरोकार ट्रेन्डिङ, सुदर्शन श्रेष्ठका साथमा रेडियो अर्थ सरोकारमा।
12: बैंकले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन। तसर्थ यस प्रकारका विवरणहरू कहिले कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
13: Shine Resunga Development Bank Limited. Shine for your shining life.

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: जीवन बीमा दावी कसरी गर्ने? बीमा दावीका लागि तपाईँले बीमा गरेको विषयमा घटना भएमा घटनाको विवरण तथा प्रमाणका लागि प्रहरी, गाउँपालिका, नगरपालिका वा तोकिएको निकायमा तुरन्त जानकारी गराउने, घटनाको सूचना तुरन्त बीमा कम्पनीलाई पनि दिने, यस्तै बीमा दावी गर्न आवश्यक कागजात सहित कम्पनीमा बीमा दावी फारम भरी निवेदन दिने, यति गरिसकेपछि कागजातको अध्ययन, छानबिन वा आवश्यक प्रक्रिया पछि बीमा कम्पनीले तपाईँलाई रकम प्रदान गर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: के तपाईँले तपाईँका छोराछोरीलाई बचत गर्न सिकाउनु भएको छ? आज म तपाईँलाई तपाईँका छोराछोरीलाई बचत गर्न कसरी सिकाउने भन्ने तरिका बताउँदैछु। सबैभन्दा पहिला तपाईँले आफ्ना छोराछोरीलाई बचत के हो र के का लागि बचत र किन बचत गर्ने भन्ने बताउनुहोस्। त्यसपछि उनीहरूलाई बचत गर्न प्रोत्साहन गर्नुहोस्। कहिले काहीँ तपाईँ आफ्ना छोराछोरीलाई बचत गरे बापत उनीहरूको हौसला बढाउनका लागि केही दिने पनि गर्नुहोस्। आफ्ना छोराछोरीलाई आफ्नो बचतको कारण र कथा पनि सुनाउने गर्नुहोस्। तपाईँ आफ्ना बच्चाहरूलाई मोलतोल गरेर बचत गर्न सिकाउनुहोस्। बेला बेलामा बच्चाहरूलाई बैङ्क पनि लैजानुहोस्। साथै तपाईँ आफ्ना बच्चाको अगाडि नै बचत गर्नुहोस्। यसो गर्दा ऊ बचत गर्न प्रोत्साहित हुनेछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: आज हामी तपाईँलाई लघु बिमाका बारेमा जानकारी गराउँछौ। लघु बिमा भनेको न्यून आय भएका वर्गका व्यक्तिहरूलाई भविष्यमा हुन सक्ने सम्भावित जोखिमका लागि गरिने बिमा हो। त्यस्ता व्यक्ति जो न्यून आय, आर्थिक र सामाजिक कारणबाट हुन सक्ने जोखिमसँग सामना गर्न नसक्नेछन्, ती व्यक्ति वा समुदायलाई लक्षित गरी निजहरूको जीवन वा सम्पत्तिको सुरक्षा गर्ने बिमा नै लघु बिमा हो। लघु बिमाको दावी प्रक्रिया सरल र छोटो हुन्छ, साथै थोरै बचतले बिमा शुल्क तिर्न पुग्छ। यस्तै सरल प्रकृतिको बिमा हो लघु बिमा। लघु बिमा कम अपवाद र कम कागजी प्रक्रियामा हुन्छ। बिमा गर्न धेरै झन्झट गर्नु नपर्ने हुन्छ। थोरै बिमा अङ्कको बिमा गर्न सकिन्छ लघु बिमामा।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: विप्रेषण विदेशबाट कसरी आउँछ त? विदेशमा भएका मानिसले एजेन्ट मार्फत पैसा पठाउँछन् र नेपालमा भएको एजेन्टले परिचय खुलाएपछि मात्र सम्बन्धित व्यक्तिलाई रकम प्रदान गर्दछ र विदेशमा भएको एजेन्टले इन्टरनेटबाट नेपालमा भएको एजेन्टलाई पैसा प्रदान गर्न आग्रह गर्दछ। यसरी विदेशबाट नेपालमा विप्रेषण आउँदछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: र मेरो भूगोल फरक हुन सक्छ।
1: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
2: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
0: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
1: यो मन त मेरो नेपाली हो,
0: यो मन त मेरो नेपाली हो,
2: यो मन त मेरो नेपाली हो,
3: यो मन त मेरो नेपाली हो।
2: निरन्तर राष्ट्रिय गीत संगीत साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश रेडियो अर्थ सरोकारमा। यो मन त मेरो नेपाली हो,
3: यो मन त मेरो नेपाली हो।
4: रेडियो अर्थ सरोकारमा अब सुरु हुन्छ कार्यक्रम यो मन त मेरो नेपाली हो।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: लगानीका किसिमहरू के हुन् त? लगानीका किसिम जान्नु भन्दा पनि पहिले लगानी के हो त भन्ने जान्नु जरुरी रहन्छ। कुनै पनि नाफा कमाउने उद्देश्य राखेर कुनै कार्यमा प्रयोग गरिने पैसालाई नै लगानी भनिन्छ। लगानी व्यवसायमा, कृषिजन्य कार्यमा, पशु पंक्षी पालनमा, धितोमा लगानी र घर जग्गामा पनि लगानी गर्न सकिन्छ। यसरी हामीले कुनै व्यवसायका लागि सामान किन्नका लागि लगानी गरेर त्यसको बिक्री गरेर आमदानी गर्न सकिन्छ। त्यसैले कृषि कार्यका लागि लगानी गरेर उत्पादनमा वृद्धि गरेर आमदानीमा पनि वृद्धि गर्न सकिन्छ। आज हामी तपाईँलाई लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरू पनि बताउँछौ। तपाईँले कहीँ कतै लगानी गर्दै हुनुहुन्छ भने तपाईँले गर्नुभएको लगानीका फाइदा कस्तो हुन्छ मापन गर्नुहोस्। विभिन्न लगानीका अवसरहरूलाई दाजेर लगानीको उचित फाइदा केमा छ त्यसमा लगानी गर्नुहोस्। तपाईँको लगानीमा वृद्धि गर्नका लागि कच्चा पदार्थ, पुँजी, जनशक्ति र बजारको बारेमा तपाईँले जान्नु जरुरी रहन्छ। त्यसैले तपाईँले व्यवसाय गर्नु पूर्व आवश्यक कच्चा पदार्थ र सामग्रीहरू जुटाउनु पर्दछ। यस्तै तपाईँले कुनै व्यवसायमा लगानी गर्दै हुनुहुन्छ भने व्यवसायका लागि आवश्यक पर्ने अल्पकालीन र दीर्घकालीन पुँजीको व्यवस्थापन पनि गर्नु पर्दछ। तपाईँले लगानी गर्ने व्यवसायमा कच्चा पदार्थ, पुँजी, जनशक्ति लगायतका कुराहरू निर्धारण गरिसके पछाडि तपाईँले लगानी गर्ने कार्यको बजार र फाइदा र सम्भावित घाटा तपाईँले लगानी गर्नु अघि नै बुझ्नु पर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: विप्रेषण विदेशबाट कसरी आउँछ त? विदेशमा भएका मानिसले एजेन्ट मार्फत पैसा पठाउँछन् र नेपालमा भएको एजेन्टले परिचय खुलाएपछि मात्र सम्बन्धित व्यक्तिलाई रकम प्रदान गर्दछ र विदेशमा भएको एजेन्टले इन्टरनेटबाट नेपालमा भएको एजेन्टलाई पैसा प्रदान गर्न आग्रह गर्दछ। यसरी विदेशबाट नेपालमा विप्रेषण आउँदछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौ। रेडियो अर्थ सरोकार सुनिराख्नुस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ।
4: आर्थिक क्षेत्रका जानकारी लिऊ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै। अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौ, गीत सुन्दै बजार बुझौ, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै।
5: रातो बत्तीमा रोकिने हरियो माहिने
4: कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनु होला।
6: ट्राफिक जानकारी लिन 103 मा डायल गर्नु, 103 मा डायल गर्नु।
7: यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका फाइल खुल्नु पर्छ। जरुर देश विकासका लागि हाम्रो पनि हो जिम्मेवारी, र त हरदम हरपल गर्नै पर्नेछ सटीक खबरदारी।
8: प्रशस्तै छन् अवसर, अपार छन् सम्भावना, तर सम्भावनै सम्भावनाका बीचमा पनि किन अपेक्षित विकास हुन सकेन? कहाँ कहाँ छन् समस्या, को को लिप्त छन् भ्रष्टाचारमा, कसले रोक्न खोज्दैछन् विकासको गति? आउनुहोस् समस्याका बारेमा बहस गरौँ, समाधानका लागि बहस गरौँ, औपचारिकताका लागि होइन परिवर्तनका लागि बहस गरौँ।
7: खास विषयमाथि सटीक विश्लेषण, हरेक खबरमाथि सूक्ष्म अध्ययन र चिरफार,
8: हरेक अनियमितता, भ्रष्टाचार र गलत प्रवृत्तिको भण्डाफोड़,
9: आर्थिक खबर मात्र होइन सटीक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन समाधानको जिम्मेवारी पनि।
7: रेडियो अर्थ सरोकारमा,
10: अर्थ सरोकारको हटलाइन नम्बर 98-51-00-6648। हामी तपाईँका समस्याको यथाशक्य सम्बोधनको प्रयास गर्नेछौँ। अर्थ सरोकारको हटलाइन नम्बर 98

0: र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ मात्र रेडियो अर्थ सरोकारमा।
1: विकासका समाचार, पर्यटनका समाचार, उद्यमका समाचार, खास आर्थिक समाचार, अर्थ राजनीति र समसामयिक राष्ट्रिय समाचार,
2: अर्थ सरोकार खास खबर,
3: हरेक दिन खास खबरको खास खुलासा, खास खबरको खास विश्लेषण र खास खबरको खास जानकारी
2: रेडियो अर्थ सरोकारमा।
0: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नु पर्छ। पैसाको कारोबार न हो, जान्नु पर्छ, सिक्नु पर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ र त बचतका बारेमा जान्नु पर्छ, बचत गर्न थाल्नु पर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयाम बारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म
4: कसैलाई घाटा पुग्ने डरले वा कसैलाई फाइदा पुग्ने रहरले सत्य कुरामाथि हुँदैन सेन्सर, तथ्यमा टेकेर बुनिन्छन् अक्षर। उद्देश्य आर्थिक सचेतना र खबरदारी, अभियान आर्थिक खबरको फरक रफ्तार,
2: समग्रमा जनताका कुरा, जनताकै आवाज बनेर जनताकै लागि हरेक दिन पस्कन्छौ अर्थ सरोकार ट्रेन्डिङ, सुदर्शन श्रेष्ठका साथमा रेडियो अर्थ सरोकारमा।
5: ब्याङ्कले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन, तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
6: Shine Resunga Development Bank Limited. Shine for your shining life.

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: जीवन बीमा दावी कसरी गर्ने? बीमा दावीका लागि तपाईँले बीमा गरेको विषयमा घटना भएमा घटनाको विवरण तथा प्रमाणका लागि प्रहरी, गाउँपालिका, नगरपालिका वा तोकिएको निकायमा तुरन्त जानकारी गराउने, घटनाको सूचना तुरन्त बीमा कम्पनीलाई पनि दिने, यस्तै बीमा दावी गर्न आवश्यक कागजात सहित कम्पनीमा बीमा दावी फारम भरी निवेदन दिने, यति गरिसकेपछि कागजातको अध्ययन, छानबिन वा आवश्यक प्रक्रिया पछि बीमा कम्पनीले तपाईँलाई रकम प्रदान गर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: के तपाईँले तपाईँका छोराछोरीलाई बचत गर्न सिकाउनु भएको छ? आज म तपाईँलाई तपाईँका छोराछोरीलाई बचत गर्न कसरी सिकाउने भन्ने तरिका बताउँदैछु। सबैभन्दा पहिला तपाईँले आफ्ना छोराछोरीलाई बचत के हो र के का लागि बचत र किन बचत गर्ने भन्ने बताउनुहोस्। त्यसपछि उनीहरूलाई बचत गर्न प्रोत्साहन गर्नुहोस्। कहिले काहीँ तपाईँ आफ्ना छोराछोरीलाई बचत गरे बापत उनीहरूको हौसला बढाउनका लागि केही दिने पनि गर्नुहोस्। आफ्ना छोराछोरीलाई आफ्नो बचतको कारण र कथा पनि सुनाउने गर्नुहोस्। तपाईँ आफ्ना बच्चाहरूलाई मोलतोल गरेर बचत गर्न सिकाउनुहोस्। बेला बेलामा बच्चाहरूलाई बैङ्क पनि लैजानुहोस्। साथै तपाईँ आफ्ना बच्चाको अगाडि नै बचत गर्नुहोस्। यसो गर्दा ऊ बचत गर्न प्रोत्साहित हुनेछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: आज हामी तपाईँलाई लघु बिमाका बारेमा जानकारी गराउँछौ। लघु बिमा भनेको न्यून आय भएका वर्गका व्यक्तिहरूलाई भविष्यमा हुन सक्ने सम्भावित जोखिमका लागि गरिने बिमा हो। त्यस्ता व्यक्ति जो न्यून आय आर्थिक र सामाजिक कारणबाट हुन सक्ने जोखिमसँग सामना गर्न नसक्ने छन्, ती व्यक्ति वा समुदायलाई लक्षित गरी निजहरूको जीवन वा सम्पत्तिको सुरक्षा गर्ने बिमा नै लघु बिमा हो। लघु बिमाको दावी प्रक्रिया सरल र छोटो हुन्छ, साथै थोरै बचतले बिमा शुल्क तिर्न पुग्छ। यस्तै सरल प्रकृतिको बिमा हो लघु बिमा। लघु बिमा कम अपवाद र कम कागजी प्रक्रियामा हुन्छ। बिमा गर्न धेरै झन्झट गर्नु नपर्ने हुन्छ। थोरै बिमा अङ्कको बिमा गर्न सकिन्छ लघु बिमामा।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: विप्रेषण विदेशबाट कसरी आउँछ त? विदेशमा भएका मानिसले एजेन्ट मार्फत पैसा पठाउँछन् र नेपालमा भएको एजेन्टले परिचय खुलाएपछि मात्र सम्बन्धित व्यक्तिलाई रकम प्रदान गर्दछ र विदेशमा भएको एजेन्टले इन्टरनेटबाट नेपालमा भएको एजेन्टलाई पैसा प्रदान गर्न आग्रह गर्दछ। यसरी विदेशबाट नेपालमा विप्रेषण आउँदछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास

0: मेरो भूगोल फरक हुन सक्छ।
1: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
2: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
0: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
1: यो मन त मेरो नेपाली हो,
0: यो मन त मेरो नेपाली हो,
2: यो मन त मेरो नेपाली हो,
3: यो मन त मेरो नेपाली हो।
2: निरन्तर राष्ट्रिय गीत संगीत साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश रेडियो अर्थ सरोकारमा। यो मन त मेरो नेपाली हो,
3: यो मन त मेरो नेपाली हो।
4: रेडियो अर्थ सरोकारमा अब सुरु हुन्छ कार्यक्रम यो मन त मेरो नेपाली हो।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: लगानीका किसिमहरू के हुन् त? लगानीका किसिम जान्नु भन्दा पनि पहिले लगानी के हो त भन्ने जान्नु जरुरी रहन्छ। कुनै पनि नाफा कमाउने उद्देश्य राखेर कुनै कार्यमा प्रयोग गरिने पैसालाई नै लगानी भनिन्छ। लगानी व्यवसायमा, कृषिजन्य कार्यमा, पशु पंक्षी पालनमा, धितोमा लगानी र घर जग्गामा पनि लगानी गर्न सकिन्छ। यसरी हामीले कुनै व्यवसायका लागि सामान किन्नका लागि लगानी गरेर त्यसको बिक्री गरेर आमदानी गर्न सकिन्छ। त्यसैले कृषि कार्यका लागि लगानी गरेर उत्पादनमा वृद्धि गरेर आमदानीमा पनि वृद्धि गर्न सकिन्छ। आज हामी तपाईँलाई लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरू पनि बताउँछौ। तपाईँले कहीँ कतै लगानी गर्दै हुनुहुन्छ भने तपाईँले गर्नुभएको लगानीका फाइदा कस्तो हुन्छ मापन गर्नुहोस्। विभिन्न लगानीका अवसरहरूलाई ताजेर लगानीको उचित फाइदा केमा छ त्यसमा लगानी गर्नुहोस्। तपाईँको लगानीमा वृद्धि गर्नका लागि कच्चा पदार्थ, पुँजी, जनशक्ति र बजारको बारेमा तपाईँले जान्नु जरुरी रहन्छ। त्यसैले तपाईँले व्यवसाय गर्नु पूर्व आवश्यक कच्चा पदार्थ र सामग्रीहरू जुटाउनु पर्दछ। यस्तै तपाईँले कुनै व्यवसायमा लगानी गर्दै हुनुहुन्छ भने व्यवसायका लागि आवश्यक पर्ने अल्पकालीन र दीर्घकालीन पुँजीको व्यवस्थापन पनि गर्नुपर्दछ। तपाईँले लगानी गर्ने व्यवसायमा कच्चा पदार्थ, पुँजी, जनशक्ति लगायतका कुराहरू निर्धारण गरिसके पछाडि तपाईँले लगानी गर्ने कार्यको बजार र फाइदा र सम्भावित घाटा तपाईँले लगानी गर्नु अघि नै बुझ्नु पर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: विप्रेषण विदेशबाट कसरी आउँछ त? विदेशमा भएका मानिसले एजेन्ट मार्फत पैसा पठाउँछन् र नेपालमा भएको एजेन्टले परिचय खुलाएपछि मात्र सम्बन्धित व्यक्तिलाई रकम प्रदान गर्दछ र विदेशमा भएको एजेन्टले इन्टरनेटबाट नेपालमा भएको एजेन्टलाई पैसा प्रदान गर्न आग्रह गर्दछ। यसरी विदेशबाट नेपालमा विप्रेषण आउँदछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौ। रेडियो अर्थ सरोकार सुनिराख्नुहोस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ।
4: आर्थिक क्षेत्रका जानकारी लिऊ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै। अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौं, गीत सुन्दै बजार बुझौं, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै।
5: रातो बत्तीमा रोकिने हरियोमा हिँड्ने
4: कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनु होला।
6: ट्राफिक जानकारी लिन 103 मा डायल गर्नु, 103 मा डायल गर्नु।
7: यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका फाइल खुल्नु पर्छ, जरुर देश विकासका लागि हाम्रो पनि हो जिम्मेवारी, र त हरदम हरपल गर्नै पर्नेछ सटीक खबरदारी।
8: प्रशस्तै छन् अवसर, अपार छन् सम्भावना, तर सम्भावनै सम्भावनाका बीचमा पनि किन अपेक्षित विकास हुन सकेन? कहाँ कहाँ छन् समस्या, को को लिप्त छन् भ्रष्टाचारमा, कसले रोक्न खोज्दैछन् विकासको गति? आउनुहोस्, समस्याका बारेमा बहस गरौँ, समाधानका लागि बहस गरौँ, औपचारिकताका लागि होइन, परिवर्तनका लागि बहस गरौँ।
7: खास विषयमाथि सटीक विश्लेषण, हरेक खबरमाथि सूक्ष्म अध्ययन र चिरफार,
8: हरेक अनियमितता, भ्रष्टाचार र गलत प्रवृत्तिको भण्डाफोड,
9: आर्थिक खबर मात्र होइन सटीक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन समाधानको जिम्मेवारी पनि।
7: रेडियो अर्थ सरोकारमा,
10: अर्थ सरोकारको हटलाइन नम्बर 9851006648। हामी तपाईँका समस्याको यथाशक्य सम्बोधनको प्रयास गर्नेछौँ। अर्थ सरोकारको हटलाइन नम्बर 9851006648।
4: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ, मात्र रेडियो अर्थ सरोकारमा।
11: अष्टलक्ष्मी नमः।
12: संध्या आरती।

बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्ने छौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि शहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ, मात्र रेडियो अर्थ सरोकारमा।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: तपाईँ ऋण लिने सोचमा हुनुहुन्छ, आज म तपाईँलाई

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: श्रोता, के तपाईँले बचत गर्नु भएको छ? अनि बचत कसरी गर्ने त? आज म तपाईँसँग यिनै विषयमा कुराकानी गर्नेछु। रेडियो अर्थ सरोकार सुन्दै रहनुहोला। सबैभन्दा अगाडि बचत के हो जान्न जरुरी रहन्छ। बचत भनेको भविष्यका लागि भनेर संचित गरेर राखिएको नगद वा पैसा हो। भविष्यमा आउने समस्यामा हामीले गरेका बचतबाट तपाईँ बिरामी पर्नु हुँदा, पढाइ शुल्क, वैवाहिक शुल्क, बुढेसकालका बेला खर्च गर्न सक्नुहुनेछ। या भनौ, तपाईँले अहिले गर्नु

0: भएको बचतले तपाईँको भविष्यमा पर्ने समस्याको हल सजिलै गर्न सक्नुहुनेछ। आज म तपाईँलाई बचत कसरी गर्ने भन्ने कुरा सेयर गर्नेछु, तपाईँलाई पनि काम लाग्न सक्छ। हाम्रो बानी छ बचत भन्ने बित्तिकै आफ्नो खर्चबाट बचेको पैसालाई बचत गर्ने, हो कि होइन? यसो विचार गर्नुहोस् त, तपाईँको पनि यदि त्यस्तै बानी भए आजैबाट त्यो बानीलाई त्यागिदिनुहोस्। आजैबाट तपाईँले आफ्ना आम्दानीको केही प्रतिशत बचतलाई भनेर छुट्याउने गर्नुहोस् र यो अरूको लागि होइन आफ्नै लागि गर्दैछु भनेर सोच्नुहोस्। आजैबाट तपाईँले खर्च गर्नु अघि बचत गर्ने गर्नुहोस् अनि अनावश्यक फजुल वस्तुहरू खरिद गर्नका लागि बन्द गर्नुहोस्। आजकल हामी हप्ताको एक दिन परिवारका लागि भन्दै बाहिर खानका लागि होटल वा रेस्टुरेन्टमा मोटो मोटो बिल तिर्न जान्छौ। अब होटल र रेस्टुरेन्टको खानालाई बन्द गर्नुहोस्, बरु हप्ताको एक दिन आफ्नो परिवारसँग बाहिर जानुभन्दा आफ्नै घरमा आफ्नै घरका खानेकुराहरू बनाएर खाने गर्नुहोस्। यसो गर्दा पनि तपाईँले आफ्नो आम्दानीका केही प्रतिशत बचतमा मिसाउन पाउनुहुनेछ। यसरी नै तपाईँसँग पैसा छ भन्दैमा कहिले पनि आफ्नो खल्तीमा बोकेर नहिँड्नुहोस् या भनौ आफ्नो खल्तीमा नराख्नुहोस्।
1: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: बजेट कसरी बनाउने त? बजेट बनाउनका लागि सबैभन्दा पहिले आफ्ना परिवारका सबै सदस्यहरू एकै ठाउँमा बसेर हामी यो कामका लागि यसरी बस्दैछौँ है भन्ने कुरा छलफल गर्नु पर्यो। सबैले आफ्ना कुरा राख्दै हाम्रो परिवारलाई कसरी व्यवस्थित बनाउने त भन्ने कुरा सोच्नु पर्दछ। पारिवारिक छलफल गर्नुभन्दा पहिले यो छलफल कहिले गर्ने भनेर त्यसको लागि समय तोक्नुपर्छ र भविष्यका लागि परिवारको योजना र बचत गर्ने गर्नुपर्दछ। पारिवारिक बजेटमा यो समयभित्र यो योजना गर्ने भन्ने कुरा छुट्याउनु पर्दछ। जस्तै तपाईँको घरमा कुनै सामान थप्नु पर्यो या भनौँ तपाईँको घर मर्मत गर्नुपर्ने अवस्था रहेको छ भने के कस्तो खर्च लाग्छ भन्ने कुरा पहिले नै निश्चित गर्नुपर्छ या भनौँ योजना बनाउनु पर्दछ। तपाईँले बजेट बनाउनु हुँदा कुन अवधिमा कति बजेट कति समयका लागि बनाउन लागि हो त्यो समय कति आमदानी हुन्छ भन्ने कुरा पनि लेख्नु पर्दछ। तपाईँका आमदानीका स्रोतहरू लेख्दा टेबल बनाएर स्रोत एकातिर रकम अर्कोतिर टिप्दा पछि जोड्नका लागि तपाईँलाई सजिलो हुन्छ। साना साना आमदानीका स्रोत जस्तै तपाईँको घरमा उत्पादन गर्नुभएको साग फलफुल बेचेर आउँछ भने त्यसलाई पनि लेख्न छुटाउनु हुँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: पारिवारिक बजेट योजनाले तपाईँलाई कसरी सहयोग गर्छ त? बजेट योजनाले भविष्यमा गर्नुपर्ने खर्चका प्राथमिकता बारे निर्णय गर्न सहयोग गर्दछ। कडा परिश्रम गर्न, धेरै कमाउन र धेरै बचत गर्न तपाईँलाई उत्साहित बनाउँदछ। खर्च गर्न र बचत गर्न तपाईँलाई अनुशासित बनाउँदछ। अकस्मात खर्च गर्नुपर्दा हुन सक्ने पैसाको अभावबाट तपाईँलाई हटाउँदछ। पारिवारिक र व्यावसायिक आर्थिक उद्देश्य र योजना कसरी बनाउने भन्ने कुरामा तपाईँलाई मद्दत गर्दछ। तपाईँको पारिवारिक वा व्यावसायिक आर्थिक उद्देश्यमा परिवारको लक्ष्य, स्रोत र जिम्मेवारीहरू प्रष्ट पार्न आवश्यक हुन्छ। जस्तै तपाईँको आफ्नो परिवारको शिक्षा, स्वास्थ्य र दैनिक आवश्यकताहरूको उद्देश्य बनाउनु पर्दछ। तपाईँको पैसा कहाँ जान्छ र बजेट कस्तो कार्यका लागि छुटाउने भन्ने कुरा तपाईँलाई बुझाउँछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: वित्तीय पहुँच विस्तारका लागि के गर्ने त? वित्तीय साक्षरताका अभियान नै चलाइएको भए पनि अहिले पनि नेपालका अधिकांश ग्रामीण भेगका जनता यसको पहुँचसम्म पुग्न सकेका छैनन्। अहिले पनि उनीहरू वित्तीय साक्षरता के हो र वित्तीय साक्षरताको अभावमा समाजमा भइरहेका आर्थिक गतिविधिहरू बारे अनभिज्ञ छन् या भनौ जानकार नै छैनन्। वित्तीय पहुँच बढाउनका लागि ग्रामीण र कृषिमुखी कार्यक्रम अन्तर्गत लघु र साना ग्रामीण उद्यमहरूको विकास हुनु जरुरी रहेको छ। गाउँ केन्द्रित लगानी र कार्यक्रमहरूबाट पनि हामीले गाउँका निम्न वर्गको आर्थिक विकासमा टेवा पुर्याउन सक्छौ। नेपालको कुल जनसङ्ख्याको 60% भन्दा बढी जनता वैध वित्तीय प्रणालीबाट बाहिर रहेको बताइन्छ। मुलुकको वयस्क जनसङ्ख्या, शिक्षाको पहुँच र सामाजिक समावेशीकरण प्रक्रियाबाट विमुख रहेकाले पनि वित्तीय पहुँच प्रक्रियाले मूर्त रूप लिन सकिरहेको छैन। अझ दलित, थारू, मधेसी, महिला, मुस्लिम, जनजातिहरू पनि औपचारिक शैक्षिक गतिविधिबाट नसमेटिएकाले पनि हाम्रो जस्तो विकसनमुख देशमा वित्तीय पहुँच प्रक्रिया सुस्त गतिमा बढेको देखिन्छ। वित्तीय पहुँच विस्तारका लागि वित्तीय चेतना हुनु आवश्यकता पर्दछ। आजको समयमा बैङ्क तथा वित्तीय संस्थाहरू हरेक ठाउँमा पुग्न आवश्यक छ। बैङ्कहरूको विस्तार भएर मात्र पनि भएन, हरेक नागरिक बैङ्कहरूको गतिविधिमा सहभागी हुनु आवश्यक देखिन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: बीमा लेख भन्नाले बीमा कम्पनीले जारी गर्ने बीमाका शर्तहरू उल्लेख गरिएको कागजात हो। बीमा अवधि, बीमा लेखमा उल्लेख भए अनुसार बीमा जोखिम स्वीकार गरिने अवधि हो। बीमा सर्वेयर, बीमा गरिएको सम्पत्तिको क्षति भएमा क्षति मूल्याङ्कन गर्ने व्यक्ति। लघु बीमा, न्यून आय भएका र आर्थिक, सामाजिक तथा भौगोलिक कारणबाट जोखिमयुक्त वर्गका व्यक्ति तथा समुदायलाई लक्षित जीवन तथा सम्पत्तिको सुरक्षा गरिने बीमा लघु बीमा हो। बीमित, बीमा गरिएको व्यक्ति पशु पंक्षी वा धनलाई बीमित भनिन्छ। बीमा शुल्क वा प्रिमियम, बीमा कम्पनीले बीमितको जोखिम ग्रहण गरे बापत बीमितसँग जोखिम अनुसार लिने शुल्क हो। मृत्यु प्रमाण पत्र, सम्बन्धित अस्पताल, चिकित्सक वा प्राविधिकले बीमितको मृत्यु भएको भनी प्रमाणित गरिने प्रमाण पत्र। इच्छाएको व्यक्ति, बीमितले बीमा अवधिमा नै आफ्नो मृत्यु भएमा बीमाको रकम भुक्तानी दिनु भनी बीमा लेखमा तोकिएको व्यक्ति। बीमा गर्ने कम्पनी।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: के हो त पारिवारिक बजेट? आज हामी तपाईँलाई पारिवारिक बजेटको बारेमा जानकारी गराउँछौँ। कुनै निश्चित समयमा हुने कमाई, खर्च वा बचतलाई एकै ठाउँमा राखेर आपसमा तुलना गर्ने र त्यसको आधारमा आउने वर्ष वा महिनाको आमदानी र खर्चको अनुपात गर्ने तरिका नै बजेट हो। व्यवस्थित परिवार निर्माणका लागि पारिवारिक लक्ष्य निर्धारण गर्न तथा परिवारमा हुने कमाई, खर्च र बचतलाई व्यवस्थित गर्न पारिवारिक बजेट बनाउनु पर्दछ। पारिवारिक बजेट भनेको परिवारका सदस्यहरू मिलेर आफ्नो कमाईलाई कुन काममा कसरी खर्च गर्ने भनी गरिएको सल्लाह हो। यसबाट परिवारमा पैसा कहाँ र कसरी खर्च हुन्छ भन्ने कुरा जानकारी हुन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्ने छौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि शहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ, मात्र रेडियो अर्थ सरोकारमा।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: तपाईँ ऋण लिने सोचमा हुनुहुन्छ, आज म तपाईँलाई ऋण कहाँ कहाँबाट पाउन सकिन्छ यो कुराको जानकारी गराउँछु। ऋण बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, सरकारी वित्तीय सहयोग, साथीभाइ वा परिवारबाट लिन सकिन्छ। बैंक तथा वित्तीय संस्था एउटा भरपर्दो, सुरक्षित र धेरै प्रकारको लाभ हुने ऋणको स्रोत हो। बैंकले धितो राखी वा समूह जमानीमा ऋण प्रदान गर्दछ। बैंकले घर, जग्गा, सुन वा अन्य केही धितो राखेर पनि ऋण दिने गर्दछ। सहकारी संस्था, हाम्रो समाजमा विभिन्न उद्देश्यले सञ्चालन भइरहेका बचत, ऋण तथा अन्य सहकारी संस्थाहरूले व्यवसायिक र निजी प्रयोजनका लागि धितो सहित वा बिना धितो ऋण दिने गर्दछ। सरकारी वित्तीय सहयोग, यस्तो सहयोग मार्फत ऊर्जाशील उद्यमी र व्यवसायीहरूलाई सरकारको कार्यक्रम अनुसार बिना धितो र कम ब्याजमा ऋण दिने गरिन्छ। यस प्रकारको ऋणका लागि सरकारी कार्यालयमा सम्पर्क गरी निवेदन दिनु पर्दछ। जस्तै युवा स्वरोजगार कार्यक्रम, प्रधानमन्त्री कार्यक्रम, कृषि मन्त्री आधुनिकीकरण परियोजना लगायतका योजनाहरूबाट तपाईँलाई सरकारी वित्तीय सहयोग प्राप्त हुन सक्छ। साथीभाइ वा परिवार, साथीभाइ परिवार वा इष्टमित्रहरू पनि आवश्यक ऋणका स्रोत हुन सक्छन्। यिनीहरूबाट प्राप्त ऋण कम ब्याज दरको, सहज र बिना धितोको हुन सक्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: श्रोता, के तपाईँले बचत गर्नु भएको छ? अनि बचत कसरी गर्ने त? आज म तपाईँसँग यिनै विषयमा कुराकानी गर्नेछु। रेडियो अर्थ सरोकार सुन्दै रहनुहोला। सबैभन्दा अगाडि बचत के हो जान्न जरुरी रहन्छ। बचत भनेको भविष्यका लागि भनेर संचित गरेर राखिएको नगद वा पैसा हो। भविष्यमा आउने समस्यामा हामीले गरेका बचतबाट तपाईँ बिरामी पर्नुहुँदा, पढाइ शुल्क, वैवाहिक शुल्क, बुढेसकालका बेला खर्च गर्न सक्नुहुनेछ। या भनौ, तपाईँले अहिले गर्नुभएको बचतले तपाईँको भविष्यमा पर्ने समस्याको हल सजिलै गर्न सक्नुहुनेछ। आज म तपाईँलाई बचत कसरी गर्ने भन्ने कुरा सेयर गर्नेछु, तपाईँलाई पनि काम लाग्न सक्छ। हाम्रो बानी छ बचत भन्ने बित्तिकै आफ्नो खर्चबाट बचेको पैसालाई बचत गर्ने, हो कि होइन? यसो विचार गर्नुहोस् त। तपाईँको पनि यदि त्यस्तै बानी भए आजैबाट त्यो बानीलाई त्यागिदिनुहोस्। आजैबाट तपाईँले आफ्ना आम्दानीको केही प्रतिशत बचतलाई भनेर छुट्याउने गर्नुहोस् र यो अरूको लागि होइन, आफ्नै लागि गर्दैछु भनेर सोच्नुहोस्। आजैबाट तपाईँले खर्च गर्नु अघि बचत गर्ने गर्नुहोस् अनि अनावश्यक फजुल वस्तुहरू खरिद गर्नका लागि बन्द गर्नुहोस्। आजकल हामी हप्ताको एक दिन परिवारका लागि भन्दै बाहिर खानका लागि होटल वा रेस्टुरेन्टमा मोटो मोटो बिल तिर्न जान्छौँ। अब होटल र रेस्टुरेन्टको खानालाई बन्द गर्नुहोस्। बरु हप्ताको एक दिन आफ्नो परिवारसँग बाहिर जानुभन्दा आफ्नै घरमा आफ्नै घरका खानेकुराहरू बनाएर खाने गर्नुहोस्। यसो गर्दा पनि तपाईँले आफ्नो आम्दानीका केही प्रतिशत बचतमा मिसाउन पाउनुहुनेछ। यसरी नै तपाईँसँग पैसा छ भन्दैमा कहिले पनि आफ्नो खल्तीमा बोकेर नहिँड्नुहोस् या भनौ आफ्नो खल्तीमा नराख्नुहोस्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: बजेट कसरी बनाउने त? बजेट बनाउनका लागि सबैभन्दा पहिले आफ्ना परिवारका सबै सदस्यहरू एकै ठाउँमा बसेर हामी यो कामका लागि यसरी बस्दैछौँ है भन्ने कुरा छलफल गर्नु पर्यो। सबैले आफ्ना कुरा राख्दै हाम्रो परिवारलाई कसरी व्यवस्थित बनाउने त भन्ने कुरा सोच्नु पर्दछ। पारिवारिक छलफल गर्नुभन्दा पहिले यो छलफल कहिले गर्ने भनेर त्यसको लागि समय तोक्नुपर्छ र भविष्यका लागि परिवारको योजना र बचत गर्ने गर्नुपर्दछ। पारिवारिक बजेटमा यो समयभित्र यो योजना गर्ने भन्ने कुरा छुट्याउनु पर्दछ। जस्तै तपाईँको घरमा कुनै सामान थप्नु पर्यो या भनौँ तपाईँको घर मर्मत गर्नुपर्ने अवस्था रहेको छ भने के कस्तो खर्च लाग्छ भन्ने कुरा पहिले नै निश्चित गर्नुपर्छ या भनौँ योजना बनाउनु पर्दछ। तपाईँले बजेट बनाउनु हुँदा कुन अवधिमा कति बजेट कति समयका लागि बनाउन लागिएको हो त्यो समय कति आमदानी हुन्छ भन्ने कुरा पनि लेख्नु पर्दछ। तपाईँका आमदानीका स्रोतहरू लेख्दा टेबल बनाएर स्रोत एकातिर रकम अर्कोतिर टिप्दा पछि जोड्नका लागि तपाईँलाई सजिलो हुन्छ। साना साना आमदानीका स्रोत जस्तै तपाईँको घरमा उत्पादन गर्नुभएको साग फलफुल बेचेर आउँछ भने त्यसलाई पनि लेख्न छुटाउनु हुँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: पारिवारिक बजेट योजनाले तपाईँलाई कसरी सहयोग गर्छ त? बजेट योजनाले भविष्यमा गर्नुपर्ने खर्चका प्राथमिकता बारे निर्णय गर्न सहयोग गर्दछ। कडा परिश्रम गर्न, धेरै कमाउन र धेरै बचत गर्न तपाईँलाई उत्साहित बनाउँदछ। खर्च गर्न र बचत गर्न तपाईँलाई अनुशासित बनाउँदछ। अकस्मात खर्च गर्नुपर्दा हुन सक्ने पैसाको अभावबाट तपाईँलाई हटाउँदछ। पारिवारिक र व्यावसायिक आर्थिक उद्देश्य र योजना कसरी बनाउने भन्ने कुरामा तपाईँलाई मद्दत गर्दछ। तपाईँको पारिवारिक वा व्यावसायिक आर्थिक उद्देश्यमा परिवारको लक्ष्य, स्रोत र जिम्मेवारीहरू प्रष्ट पार्न आवश्यक हुन्छ। जस्तै तपाईँको आफ्नो परिवारको शिक्षा, स्वास्थ्य र दैनिक आवश्यकताहरूको उद्देश्य बनाउनु पर्दछ। तपाईँको पैसा कहाँ जान्छ र बजेट कस्तो कार्यका लागि छुट्याउने भन्ने कुरा तपाईँलाई बुझाउँछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: वित्तीय पहुँच विस्तारका लागि के गर्ने त? वित्तीय साक्षरताका अभियान नै चलाइएको भए पनि अहिले पनि नेपालका अधिकांश ग्रामीण भेगका जनता यसको पहुँचसम्म पुग्न सकेका छैनन्। अहिले पनि उनीहरू वित्तीय साक्षरता के हो र वित्तीय साक्षरताको अभावमा समाजमा भइरहेका आर्थिक गतिविधिहरू बारे अनभिज्ञ छन् या भनौ जानकार नै छैनन्। वित्तीय पहुँच बढाउनका लागि ग्रामीण र कृषिमुखी कार्यक्रम अन्तर्गत लघु र साना ग्रामीण उद्यमहरूको विकास हुनु जरुरी रहेको छ। गाउँ केन्द्रित लगानी र कार्यक्रमहरूबाट पनि हामीले गाउँका निम्न वर्गको आर्थिक विकासमा टेवा पुर्याउन सक्छौ। नेपालको कुल जनसङ्ख्याको 60% भन्दा बढी जनता वैध वित्तीय प्रणालीबाट बाहिर रहेको बताइन्छ। मुलुकको वयस्क जनसङ्ख्या शिक्षाको पहुँच र सामाजिक समावेशीकरण प्रक्रियाबाट विमुख रहेकाले पनि वित्तीय पहुँच प्रक्रियाले मूर्त रूप लिन सकिरहेको छैन। अझ दलित, थारू, मधेसी, महिला, मुस्लिम, जनजातिहरू पनि औपचारिक शैक्षिक गतिविधिबाट नसमेटिएकाले पनि हाम्रो जस्तो विकसनमुख देशमा वित्तीय पहुँच प्रक्रिया सुस्त गतिमा बढेको देखिन्छ। वित्तीय पहुँच विस्तारका लागि वित्तीय चेतना हुनु आवश्यकता पर्दछ। आजको समयमा बैङ्क तथा वित्तीय संस्थाहरू हरेक ठाउँमा पुग्न आवश्यक छ। बैङ्कहरूको विस्तार भएर मात्र पनि भएन, हरेक नागरिक बैङ्कहरूको गतिविधिमा सहभागी हुनु आवश्यक देखिन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: बीमा लेख भन्नाले बीमा कम्पनीले जारी गर्ने बीमाका शर्तहरू उल्लेख गरिएको कागजात हो। बीमा अवधि बीमा लेखमा उल्लेख भए अनुसार बीमा जोखिम स्वीकार गरिने अवधि हो। बीमा सर्वेयर बीमा गरिएको सम्पत्तिको क्षति भएमा क्षति मूल्याङ्कन गर्ने व्यक्ति। लघु बीमा न्यून आय भएका र आर्थिक सामाजिक तथा भौगोलिक कारणबाट जोखिमयुक्त वर्गका व्यक्ति तथा समुदायलाई लक्षित जीवन तथा सम्पत्तिको सुरक्षा गरिने बीमा लघु बीमा हो। बीमित बीमा गरिएको व्यक्ति पशु पंक्षी वा धनलाई बीमित भनिन्छ। बीमा शुल्क वा प्रिमियम बीमा कम्पनीले बीमितको जोखिम ग्रहण गरे बापत बीमितसँग जोखिम अनुसार लिने शुल्क हो। मृत्यु प्रमाण पत्र सम्बन्धित अस्पताल चिकित्सक वा प्राविधिकले बीमितको मृत्यु भएको भनी प्रमाणित गरिने प्रमाण पत्र। इच्छाएको व्यक्ति बीमितले बीमा अवधिमा नै आफ्नो मृत्यु भएमा बीमाको रकम भुक्तानी दिनु भनी बीमा लेखमा तोकिएको व्यक्ति। बीमा गर्ने कम्पनी।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: के हो त पारिवारिक बजेट? आज हामी तपाईँलाई पारिवारिक बजेटको बारेमा जानकारी गराउँछौँ। कुनै निश्चित समयमा हुने कमाई, खर्च वा बचतलाई एकै ठाउँमा राखेर आपसमा तुलना गर्ने र त्यसको आधारमा आउने वर्ष वा महिनाको आमदानी र खर्चको अनुपात गर्ने तरिका नै बजेट हो। व्यवस्थित परिवार निर्माणका लागि पारिवारिक लक्ष्य निर्धारण गर्न तथा परिवारमा हुने कमाई, खर्च र बचतलाई व्यवस्थित गर्न पारिवारिक बजेट बनाउनु पर्दछ। पारिवारिक बजेट भनेको परिवारका सदस्यहरू मिलेर आफ्नो कमाईलाई कुन काममा कसरी खर्च गर्ने भनी गरिएको सल्लाह हो। यसबाट परिवारमा पैसा कहाँ र कसरी खर्च हुन्छ भन्ने कुरा जानकारी हुन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक कुरा र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि शहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ, मात्र रेडियो अर्थ सरोकारमा।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: तपाईँ ऋण लिने सोचमा हुनुहुन्छ, आज म तपाईँलाई ऋण कहाँ कहाँबाट पाउन सकिन्छ यो कुराको जानकारी गराउँछु। ऋण बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, सरकारी वित्तीय सहयोग, साथी भाइ वा परिवारबाट लिन सकिन्छ। बैंक तथा वित्तीय संस्था एउटा भरपर्दो, सुरक्षित र धेरै प्रकारको लाभ हुने ऋणको स्रोत हो। बैंकले धितो राखी वा समूह जमानीमा ऋण प्रदान गर्दछ। बैंकले घर, जग्गा, सुन वा अन्य केही धितो राखेर पनि ऋण दिने गर्दछ। सहकारी संस्था, हाम्रो समाजमा विभिन्न उद्देश्यले सञ्चालन भइरहेका बचत ऋण तथा अन्य सहकारी संस्थाहरूले व्यावसायिक र निजी प्रयोजनका लागि धितो सहित वा बिना धितो ऋण दिने गर्दछ। सरकारी वित्तीय सहयोग, यस्तो सहयोग मार्फत ऊर्जाशील उद्यमी र व्यवसायीहरूलाई सरकारको कार्यक्रम अनुसार बिना धितो र कम ब्याजमा ऋण दिने गरिन्छ। यस प्रकारको ऋणका लागि सरकारी कार्यालयमा सम्पर्क गरी निवेदन दिनु पर्दछ। जस्तै युवा स्वरोजगार कार्यक्रम, प्रधानमन्त्री कार्यक्रम, कृषि मन्त्री आधुनिकीकरण परियोजना लगायतका योजनाहरूबाट तपाईँलाई सरकारी वित्तीय सहयोग प्राप्त हुन सक्छ। साथीभाइ वा परिवार, साथीभाइ परिवार वा इष्टमित्रहरू पनि आवश्यक ऋणका स्रोत हुन सक्छन्। यिनीहरूबाट प्राप्त ऋण कम ब्याज दरको, सहज र बिना धितोको हुन सक्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: श्रोता, के तपाईले बचत गर्नु भएको छ? अनि बचत कसरी गर्ने त? आज म तपाईसँग यिनै विषयमा कुराकानी गर्नेछु। रेडियो अर्थ सरोकार सुन्दै रहनु होला। सबैभन्दा अगाडि बचत के हो जान्न जरुरी रहन्छ। बचत भनेको भविष्यका लागि भनेर संचित गरेर राखिएको नगद वा पैसा हो। भविष्यमा आउने समस्यामा हामीले गरेका बचतबाट तपाईँ बिरामी पर्नु हुँदा, पढाइ शुल्क, वैवाहिक शुल्क, बुढेसकालका बेला खर्च गर्न सक्नुहुनेछ। या भनौँ, तपाईँले अहिले गर्नुभएको बचतले तपाईँको भविष्यमा पर्ने समस्याको हल सजिलै गर्न सक्नुहुनेछ। आज म तपाईँलाई बचत कसरी गर्ने भन्ने कुरा सेयर गर्नेछु, तपाईँलाई पनि काम लाग्न सक्छ। हाम्रो बानी छ बचत भन्ने बित्तिकै आफ्नो खर्चबाट बचेको पैसालाई बचत गर्ने, हो कि होइन? यसो विचार गर्नुहोस् त। तपाईँको पनि यदि त्यस्तै बानी भए आजैबाट त्यो बानीलाई त्यागिदिनुहोस्। आजैबाट तपाईँले आफ्ना आम्दानीको केही प्रतिशत बचतलाई भनेर छुट्याउने गर्नुहोस् र यो अरूको लागि होइन, आफ्नै लागि गर्दैछु भनेर सोच्नुहोस्। आजैबाट तपाईँले खर्च गर्नु अघि बचत गर्ने गर्नुहोस् अनि अनावश्यक फजुल वस्तुहरू खरिद गर्नका लागि बन्द गर्नुहोस्। आजकल हामी हप्ताको एक दिन परिवारका लागि भन्दै बाहिर खानका लागि होटल वा रेस्टुरेन्टमा मोटो मोटो बिल तिर्न जान्छौँ। अब होटल र रेस्टुरेन्टको खानालाई बन्द गर्नुहोस्। बरु हप्ताको एक दिन आफ्नो परिवारसँग बाहिर जानुभन्दा आफ्नै घरमा आफ्नै घरका खानेकुराहरू बनाएर खाने गर्नुहोस्। यसो गर्दा पनि तपाईँले आफ्नो आम्दानीका केही प्रतिशत बचतमा मिसाउन पाउनुहुनेछ। यसरी नै तपाईँसँग पैसा छ भन्दैमा कहिले पनि आफ्नो खल्तीमा बोकेर नहिँड्नुहोस् या भनौँ आफ्नो खल्तीमा नराख्नुहोस्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: बजेट कसरी बनाउने त? बजेट बनाउनका लागि सबैभन्दा पहिले आफ्ना परिवारका सबै सदस्यहरू एकै ठाउँमा बसेर हामी यो कामका लागि यसरी बस्दैछौँ है भन्ने कुरा छलफल गर्नु पर्यो। सबैले आफ्ना कुरा राख्दै हाम्रो परिवारलाई कसरी व्यवस्थित बनाउने त भन्ने कुरा सोच्नु पर्दछ। पारिवारिक छलफल गर्नुभन्दा पहिले यो छलफल कहिले गर्ने भनेर त्यसको लागि समय तोक्नुपर्छ र भविष्यका लागि परिवारको योजना र बचत गर्ने गर्नुपर्दछ। पारिवारिक बजेटमा यो समयभित्र यो योजना गर्ने भन्ने कुरा छुट्याउनु पर्दछ। जस्तै तपाईँको घरमा कुनै सामान थप्नु पर्यो या भनौँ तपाईँको घर मर्मत गर्नुपर्ने अवस्था रहेको छ भने के कस्तो खर्च लाग्छ भन्ने कुरा पहिले नै निश्चित गर्नुपर्छ या भनौँ योजना बनाउनु पर्दछ। तपाईँले बजेट बनाउनु हुँदा कुन अवधिमा कति बजेट कति समयका लागि बनाउन लागि हो त्यो समय कति आमदानी हुन्छ भन्ने कुरा पनि लेख्नु पर्दछ। तपाईँका आमदानीका स्रोतहरू लेख्दा टेबल बनाएर स्रोत एकातिर रकम अर्कोतिर टिप्दा पछि जोड्नका लागि तपाईँलाई सजिलो हुन्छ। साना साना आमदानीका स्रोत जस्तै तपाईँको घरमा उत्पादन गर्नुभएको साग फलफुल बेचेर आउँछ भने त्यसलाई पनि लेख्न छुटाउनु हुँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: पारिवारिक बजेट योजनाले तपाईँलाई कसरी सहयोग गर्छ त? बजेट योजनाले भविष्यमा गर्नुपर्ने खर्चका प्राथमिकता बारे निर्णय गर्न सहयोग गर्दछ। कडा परिश्रम गर्न, धेरै कमाउन र धेरै बचत गर्न तपाईँलाई उत्साहित बनाउँदछ। खर्च गर्न र बचत गर्न तपाईँलाई अनुशासित बनाउँदछ। अकस्मात खर्च गर्नुपर्दा हुन सक्ने पैसाको अभावबाट तपाईँलाई हटाउँदछ। पारिवारिक र व्यावसायिक आर्थिक उद्देश्य र योजना कसरी बनाउने भन्ने कुरामा तपाईँलाई मद्दत गर्दछ। तपाईँको पारिवारिक वा व्यावसायिक आर्थिक उद्देश्यमा परिवारको लक्ष्य, स्रोत र जिम्मेवारीहरू प्रष्ट पार्न आवश्यक हुन्छ। जस्तै तपाईँको आफ्नो परिवारको शिक्षा, स्वास्थ्य र दैनिक आवश्यकता।
2: रेडियो अर्थ सरोकार कसरी सुन्न सकिन्छ?
3: रेडियो अर्थ सरोकार .com वा radio.arthasarokar.com लगइन गरी सुन्न सकिन्छ। साथै रेडियो सुन्न मिल्ने विश्वव्यापी विभिन्न प्लेटफर्म तथा विभिन्न एप मार्फत पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
2: हाम्रो पात्रमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ
3: सकिन्छ। हाम्रो पात्रमा अन्य रेडियो जस्तै रेडियो अर्थ सरोकार पनि सुन्न सकिन्छ।
2: नेपाली पात्रमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
3: अन्य रेडियोहरू जस्तै नेपाली पात्रमा पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
2: रेडियो अर्थ सरोकार अनलाइन रेडियो मात्र हो।
3: ओ, रेडियो अर्थ सरोकार अनलाइन रेडियो हो। अझ भनौ, रेडियो अर्थ सरोकार arthasarokar.com को अडियो सेवा।
2: रेडियो अर्थ सरोकारका कार्यक्रम इन्टरनेटमा नहुँदा कसरी सुन्न सकिन्छ?
3: रेडियो अर्थ सरोकारले उत्पादन गरेका कार्यक्रम देशभरका 150 भन्दा बढी रेडियोहरूबाट सुन्न सकिन्छ। कुन कुन रेडियोमा कहिले कहिले कार्यक्रम बच्छ भन्ने विवरण radio.arthasarokar.com राखिएको छ।
2: रेडियो अर्थ सरोकारलाई सम्पर्क गर्ने माध्यम के हो?
3: सजिलो छ। रेडियो अर्थ सरोकारको हटलाइन नम्बर 9851098669 सम्पर्क गरी सिधै रेडियो अर्थ सरोकारका प्रतिनिधिसँग कुरा गरी आफ्ना गुनासा र समस्या टिपाउन सक्नुहुनेछ।
2: रेडियो अर्थ सरोकार कति बजेदेखि कति बजेसम्म बज्छ?
3: रेडियो अर्थ सरोकार 24 घण्टा बज्छ।

0: शुभ प्रभातको शुभ किरण सँगै शुभ दिनका लागि शुभ आराधना। भगवानको सम्झना र अध्यात्म दर्शनका खातिर आध्यात्मिक उपासना। निरन्तर भजन, निरन्तर भक्ति साधना। हर बिहान 5 बजे रेडियो अर्थ सरोकारमा। त्यो साथी असल साथी हो जसले सही परामर्श दिन्छ। हामी तपाईँको असल साथी बन्न चाहन्छौ। बिमा सम्बन्धी तपाईँका जिज्ञासामाथि सही परामर्श दिन चाहन्छौ। आउनुहोस्, हामी असल साथी बनौ। रेडियो कार्यक्रम साथीसँग बिमाका कुरा।
1: तपाईँको र मेरो भूगोल फरक हुन सक्छ।
2: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
3: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
1: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
2: यो मन त मेरो नेपाली हो।
1: यो मन त मेरो नेपाली हो।
3: यो मन त मेरो नेपाली हो।
2: हरेक बिहान 6 बजेदेखि 7 बजेसम्म
3: निरन्तर राष्ट्रिय गीत संगीत, साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश। रेडियो अर्थ सरोकारमा यो मन त मेरो नेपाली हो।
4: यो मन त मेरो नेपाली हो।
5: दिनभरिका खास आर्थिक खबर र हरेक खास खबरमा हाम्रो आर्थिक नजर।
6: आर्थिक क्षेत्रका खास खास समाचार अब बजार बुलेटिनमा।
5: प्रत्येक बिहान 7 बजे मात्र रेडियो अर्थ सरोकारमा।
7: कार्यक्रम शेयर बजार सुन्दर छ प्रत्येक शनिबार बेलुकी 6:30 बजेदेखि 7 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा।

0: कामना सेवा विकास बैंक प्रगतिको आधार कामना सेवासँग कारोबार।
1: बैंकले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन, तसर्थ यस प्रकारका विवरणहरू कहिले कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
2: Shine Resunga Development Bank Limited. Shine for your shining life.
3: Uccha Sonch Ko Nirmaan Sagarmatha Cement Juni Juni Lai.
4: Bihana Udaina Ghar Ko Fohor Rapani Bhancha Sarkar Fohor Banausau Mohor.
5: Aha Dhara Ma Sadhai Aaudaina Pani Rapani Sarkar Samriddhi Lyaunchau Bhancha Lajai Namani.
4: Lahangile Dhar Sekdai Cha घुसखोरीले विकास छेक्दैछ र पनि जनताको पीडा कसले सुन्दैछ, कसले देख्दैछ? जनताले यस्तै पीडा कहिलेसम्म सहने?
5: अहँ अब नसहने, बोल्ने र खबरदारी गर्ने। बस उठाउनुहोस् र डायल गर्नुहोस् अर्थ सरकारको हटलाइन नम्बर र टिपाउनुहोस् आफ्ना समस्या।
4: अर्थ सरकारको हटलाइन नम्बर 98510-06648, जहाँ जनताको अर्थतन्त्रमाथि हुन्छ अन्याय र अत्याचार, त्यहाँ हरदम हर क्षण अर्थ सरोकार।
6: आर्थिक खबर मात्र होइन, सठिक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन, समाधानको जिम्मेवारी पनि। आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। हरेक दिनका आर्थिक गतिविधि र ती आर्थिक गतिविधिहरूमाथि सूक्ष्म समीक्षा, स्टार्टअपका दुःखदेखि उद्यमीहरूका अनुभवका कथा, ब्याङ्किङ, बिमा, अटो, पर्यटन, शेयर बजार लगायत अर्थतन्त्रका हरेक आयामहरूमाथि निरन्तर निगरानी, निरन्तर वित्तीय सचेतना, निरन्तर आर्थिक अपडेट, 24 घन्टा तपाईँको साथमा रेडियो अर्थ सरोकार। साझेदार रेडियोहरू मार्फत देशभरका 150 रेडियोहरूमा कार्यक्रम प्रसारण गर्ने नेपालको एकमात्र आर्थिक रेडियो। रेडियो अर्थ सरोकार हाम्रो पात्रो सञ्चार मोबाइल एप, अनलाइन रेडियो बक्स, लाइभ अनलाइन रेडियो, ट्युन इन, स्ट्रिमा लगायतका विश्वव्यापी रेडियो प्लेटफर्महरूमा पनि सुन्न सकिन्छ।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। देशभरका 150 भन्दा बढी रेडियोहरू मार्फत कार्यक्रम प्रसारण गर्ने नेपालको पहिलो र एकमात्र आर्थिक अनलाइन रेडियो, रेडियो अर्थ सरोकार।
1: तपाईँ बैंकर, तपाईँ बिमाकर्मी, तपाईँ व्यवसायी, तपाईँ विद्यार्थी, तपाईँ उपभोक्ता, तपाईँ ग्राहक, तपाईँ एक आम नागरिक। खास आर्थिक खबरबाट तपाईँ पर रहने कुरै भएन। वाणिज्य बैंकका कुरा, विकास बैंकका कुरा, लघु वित्त

0: ब्याङ्क, बिमा, पुँजी बजार, वित्त बजार वा यस्तै विषयमा केही सूचना वा जानकारी छन् भने हामीलाई पठाउनुहोस्। तपाईँको खाता भएको ब्याङ्क बारे केही गुनासो छ भने हामीलाई सुनाउनुहोस्। बिमामा केही कैफियत भेटे वा बिमा दावी भुक्तानी समयमा नपाए हामीलाई खबर गर्नुहोस्। अब तपाईँको आवाजलाई हामी बनाउनेछौ राष्ट्रिय खबर। उठाउनुहोस् फोन र डायल गर्नुहोस् अर्थ सरकारको हटलाइन नम्बर 98510-066-48 र सुनाउनुहोस् तपाईँका समस्या। हामी सम्बन्धित निकायसम्म पुर्याउँछौ तपाईँको गुनासो। रेडियो अर्थ सरकारको हटलाइन नम्बर 98510-066-48।
1: आदरणीय श्रोता नमस्कार, अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थ सरोकार .com को अडियो सेवा रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ। र अब समय भएको छ आर्थिक सचेतनाका सन्देशसँगै नेपाली चलचित्रका गीतहरू सुन्ने। रेडियो अर्थ सरोकारका प्रस्तुति बारे कुनै पनि सल्लाह, सुझाव वा प्रतिक्रिया भए हाम्रो हटलाइन नम्बर 98510-066-48 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो अर्थ सरोकार सुन्दै रहनुहोला।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: औषधि उपचार बिमा दावी कसरी गर्ने र आवश्यक कागजातहरू के हुन्, आज हामी तपाईँलाई यसै विषयमा जानकारी गराउँछौँ। तपाईँले औषधि उपचार बिमा दावी गर्नुहुँदा सबैभन्दा अगाडि बिमा लेखको प्रतिलिपि र बिमा शुल्क तिरेको रसिद तयार गर्नुपर्दछ। त्यसपछि तपाईँले बिमा दावी फारम भर्नुपर्दछ। अस्पतालमा उपचार गरेको वा भर्ना प्रतिवेदन तयार गर्नुपर्दछ। यसका साथै तपाईँको स्वास्थ्य परीक्षणमा काटिएको रसिद तयार गर्नुपर्दछ। औषधि बारे डाक्टरको सिफारिस तथा औषधि किनेको बिल पनि तयार गर्नुपर्दछ। अस्पतालको दर्ता नम्बर र डाक्टरको प्रमाण पत्र, दुर्घटनाको अवस्थामा तयार गरेको प्रहरीको प्रतिवेदन पनि तयार गर्नुपर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: के तपाईँले तपाईँका छोराछोरीलाई बचत गर्न सिकाउनु भएको छ? आज म तपाईँलाई तपाईँका छोराछोरीलाई बचत गर्न कसरी सिकाउने भन्ने तरिका बताउँदैछु। सबैभन्दा पहिला तपाईँले आफ्ना छोराछोरीलाई बचत के हो र के का लागि बचत र किन बचत गर्ने भन्ने बताउनुहोस्। त्यसपछि उनीहरूलाई बचत गर्न प्रोत्साहन गर्नुहोस्। कहिले काहीँ तपाईँ आफ्ना छोराछोरीलाई बचत गरे बापत उनीहरूको हौसला बढाउनका लागि केही दिने पनि गर्नुहोस्। आफ्ना छोराछोरीलाई आफ्नो बचतको कारण र कथा पनि सुनाउने गर्नुहोस्। तपाईँ आफ्ना बच्चाहरूलाई मोलतोल गरेर बचत गर्न सिकाउनुहोस्। बेला बेलामा बच्चाहरूलाई बैङ्क पनि लैजानुहोस्। साथै तपाईँ आफ्ना बच्चाको अगाडि नै बचत गर्नुहोस्। यसो गर्दा ऊ बचत गर्न प्रोत्साहित हुनेछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: श्रोता, के तपाईँले बचत गर्नु भएको छ? अनि बचत कसरी गर्ने त? आज म तपाईँसँग यिनै विषयमा कुराकानी गर्नेछु। रेडियो अर्थ सरोकार सुन्दै रहनुहोला। सबैभन्दा अगाडि बचत के हो जान्न जरुरी रहन्छ। बचत भनेको भविष्यका लागि भनेर सञ्चित गरेर राखिएको नगद वा पैसा हो। भविष्यमा आउने समस्यामा हामीले गरेका बचतबाट तपाईँ बिरामी पर्नु हुँदा, पढाइ शुल्क, वैवाहिक शुल्क, बुढेसकालका बेला खर्च गर्न सक्नुहुनेछ। या भनौ, तपाईँले अहिले गर्नु भएको बचतले तपाईँको भविष्यमा पर्ने समस्याको हल सजिलै गर्न सक्नुहुनेछ। आज म तपाईँलाई बचत कसरी गर्ने भन्ने कुरा सेयर गर्नेछु, तपाईँलाई पनि काम लाग्न सक्छ। हाम्रो बानी छ बचत भन्ने बित्तिकै आफ्नो खर्चबाट बचेको पैसालाई बचत गर्ने, हो कि होइन? यसो विचार गर्नुहोस् त, तपाईँको पनि यदि त्यस्तै बानी भए आजैबाट त्यो बानीलाई त्यागिदिनुहोस्। आजैबाट तपाईँले आफ्ना आम्दानीको केही प्रतिशत बचतलाई भनेर छुट्याउने गर्नुहोस् र यो अरूको लागि होइन, आफ्नै लागि गर्दैछु भनेर सोच्नुहोस्। आजैबाट तपाईँले खर्च गर्नु अघि बचत गर्ने गर्नुहोस् अनि अनावश्यक फजुल वस्तुहरू खरिद गर्नका लागि बन्द गर्नुहोस्। आजकल हामी हप्ताको एक दिन परिवारका लागि भन्दै बाहिर खानका लागि होटल वा रेस्टुरेन्टमा मोटो मोटो बिल तिर्न जान्छौ। अब होटल र रेस्टुरेन्टको खानालाई बन्द गर्नुहोस्। बरु हप्ताको एक दिन आफ्नो परिवारसँग बाहिर जानुभन्दा आफ्नै घरमा आफ्नै घरका खानेकुराहरू बनाएर खाने गर्नुहोस्। यसो गर्दा पनि तपाईँले आफ्नो आम्दानीका केही प्रतिशत बचतमा मिसाउन पाउनुहुनेछ। यसरी नै तपाईँसँग पैसा छ भन्दैमा कहिले पनि आफ्नो खल्तीमा बोकेर नहिँड्नुहोस् या भनौ आफ्नो खल्तीमा नराख्नुहोस्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: औपचारिक ऋण लिनुहुँदा ध्यान दिनुपर्ने कुराहरू: ऋणको आकार, ऋणको शर्त, ब्याज दर, ग्रेस अवधि र भुक्तानी तालिका जस्ता कुराहरूलाई ध्यानमा राखेर तपाईँले ऋण लिनुपर्ने हुन्छ। औपचारिक ऋणको आकार ठुलो हुन सक्छ र सेवाहरूको छनौट गर्न तपाईँलाई सजिलो हुन सक्छ र उत्पादनशील कर्जाको प्रोत्साहन पनि पाउन सकिन्छ। यस्तै औपचारिक ऋणको शर्त लामो अवधिसम्म प्रयोग गर्न सक्ने खालको हुन सक्छ। एउटै प्रकारको ऋण पत्रलाई विभिन्न ब्याज दर तोक्न सक्दैनन्। आवश्यकता भन्दा बढी कर्जा नियन्त्रण हुन्छ। औपचारिक ऋणको ब्याज दर समान प्रकारको हुन्छ। औपचारिक ऋणको ग्रेस अवधि ऋण पाएको दिनदेखि पहिलो किस्ता भुक्तानी गर्ने दिनसम्मको अवधि आफूले भने अनुसारको लिन सकिन्छ र औपचारिक ऋणमा किस्ता कहिले कहिले तिर्ने भन्ने विवरण एकनासको हुन्छ। तपाईँले ऋण लिनुहुँदा यी कुराहरूलाई ध्यान दिनुभयो भने तपाईँले लिनुभएको ऋणको सार्थकता पूरा हुन सक्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकार अर्थसरोकार.com वा radio.arthasarokar.com लगन गरी सुन्न सकिन्छ। साथै रेडियो सुन्न मिल्ने विश्वव्यापी विभिन्न प्लेटफर्म तथा विभिन्न एप मार्फत पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: हाम्रो पात्रमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ
1: सकिन्छ। हाम्रो पात्रमा अन्य रेडियो जस्तै रेडियो अर्थ सरोकार पनि सुन्न सकिन्छ।
0: नेपाली पात्रोमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
1: अन्य रेडियोहरू जस्तै नेपाली पात्रोमा पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: रेडियो अर्थ सरोकार अनलाइन रेडियो मात्र हो।
1: ओ, रेडियो अर्थ सरोकार अनलाइन रेडियो हो। अझ भनौँ, रेडियो अर्थ सरोकार arthasarokar.com को अडियो सेवा।
0: रेडियो अर्थ सरोकारका कार्यक्रम इन्टरनेटमा नहुँदा कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकारले उत्पादन गरेका कार्यक्रम देशभरका 150 भन्दा बढी रेडियोहरूबाट सुन्न सकिन्छ। कुन कुन रेडियोमा कहिले कहिले कार्यक्रम बच्छ भन्ने विवरण radio.arthasarokar.com राखिएको छ।
0: रेडियो अर्थ सरोकारलाई सम्पर्क गर्ने माध्यम के हो?
1: सजिलो छ। रेडियो अर्थ सरोकारको हटलाइन नम्बर 98510-90869 सम्पर्क गरे सिधै रेडियो अर्थ सरोकारका प्रतिनिधिसँग कुरा गरी आफ्ना गुनासा र समस्या टिपाउन सक्नुहुनेछ।
0: रेडियो अर्थ सरोकार कति बजेदेखि कति बजेसम्म बच्छ?
1: रेडियो अर्थ सरोकार 24 घण्टा बच्छ।

0: शुभ प्रभातको शुभ किरण सँगै शुभ दिनका लागि शुभ आराधना। भगवानको सम्झना र अध्यात्म दर्शनका खातिर आध्यात्मिक उपासना। निरन्तर भजन, निरन्तर भक्ति साधना। हर बिहान 5 बजे रेडियो अर्थ सरोकारमा
1: त्यो साथी असल साथी हो जसले सही परामर्श दिन्छ। हामी तपाईँको असल साथी बन्न चाहन्छौँ। बिमा सम्बन्धी तपाईँका जिज्ञासामाथि सही परामर्श दिन चाहन्छौँ। आउनुहोस्, हामी असल साथी बनौँ। रेडियो कार्यक्रम साथीसँग बिमाका कुरा।
2: तपाईँको र मेरो भूगोल फरक हुन सक्छ।
3: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
4: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
2: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
3: यो मन त मेरो नेपाली हो।
2: यो मन त मेरो नेपाली हो।
4: यो मन त मेरो नेपाली हो।
3: हरेक बिहान 6 बजेदेखि 7 बजेसम्म
4: निरन्तर राष्ट्रिय गीत संगीत, साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश रेडियो अर्थ सरोकारमा। यो मन त मेरो नेपाली हो।
5: यो मन त मेरो नेपाली हो।
6: दिनभरिका खास आर्थिक खबर र हरेक खास खबरमा हाम्रो आर्थिक नजर।
7: आर्थिक क्षेत्रका खास समाचार अब बजार बुलेटिनमा।
6: प्रत्येक बिहान 7 बजे मात्र रेडियो अर्थ सरोकारमा।
8: कार्यक्रम शेयर बजार सुन्दर छ प्रत्येक शनिबार बेलुकी 36 बजेदेखि 7 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा।

0: कामना सेवा विकास बैंक प्रगतिको आधार कामना सेवासँग कारोबार।
1: बैंकले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन। तसर्थ यस प्रकारका विवरणहरू कहिले कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
2: Shine Resunga Development Bank Limited. Shine for your shining life.
3: Uchcha soch ko nirman Sagarmatha Cement Juni Juni lai.
4: Bihana udaina ghar ko fohor ra pani bhancha sarkar fohor banausau mohor.
5: Aha, dhara ma sadhai aaudaina pani ra pani sarkar samriddhi lyaunchau bhancha lajai namani.
4: महँगीले ढाड सेक्दै छ, घुसखोरीले विकास छेक्दै छ, र पनि जनताको पीडा कसले सुन्दै छ, कसले देख्दै छ? जनताले यस्तै पीडा कहिलेसम्म सहने?
5: अब नसहने, बोल्ने र खबरदारी गर्ने। बस उठाउनुहोस् र डायल गर्नुहोस् अर्थ सरकारको हटलाइन नम्बर र टिपाउनुहोस् आफ्ना समस्या।
4: अर्थ सरकारको हटलाइन नम्बर 98510-6648, जहाँ जनताको अर्थतन्त्रमाथि हुन्छ अन्याय र अत्याचार, त्यहाँ हरदम हर क्षण अर्थ सरोकार।
6: आर्थिक खबर मात्र होइन, सटिक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन, समाधानको जिम्मेवारी पनि। आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। हरेक दिनका आर्थिक गतिविधि र ती आर्थिक गतिविधिहरूमाथि सूक्ष्म समीक्षा, स्टार्टअपका दुःखदेखि उद्यमीहरूका अनुभवका कथा, ब्याङ्किङ, बिमा, अटो, पर्यटन, शेयर बजार लगायत अर्थतन्त्रका हरेक आयामहरूमाथि निरन्तर निगरानी, निरन्तर वित्तीय सचेतना, निरन्तर आर्थिक अपडेट, 24 घण्टा तपाईँको साथमा रेडियो अर्थ सरोकार। साझेदार रेडियोहरू मार्फत देशभरका 150 रेडियोहरूमा कार्यक्रम प्रसारण गर्ने नेपालको एकमात्र आर्थिक रेडियो। रेडियो अर्थ सरोकार हाम्रो पात्रो सञ्चार मोबाइल एप, अनलाइन रेडियो बक्स, लाइभ अनलाइन रेडियो, ट्युन इन, स्ट्रिमा लगायतका विश्वव्यापी रेडियो प्लेटफर्महरूमा पनि सुन्न सकिन्छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। देशभरका 150 भन्दा बढी रेडियोहरू मार्फत कार्यक्रम प्रसारण गर्ने नेपालको पहिलो र एकमात्र आर्थिक अनलाइन रेडियो, रेडियो अर्थ सरोकार।
1: तपाईँ बैंकर, तपाईँ बिमा कर्मी, तपाईँ व्यवसायी, तपाईँ विद्यार्थी, तपाईँ उपभोक्ता, तपाईँ ग्राहक, तपाईँ एक आम नागरिक, खास आर्थिक खबरबाट तपाईँ पर रहने कुरै भएन। वाणिज्य बैंकका कुरा, विकास बैंकका कुरा, लघु वित्तका कुरा, समग्रमा बैंकका कुरा, व्यापारका कुरा, बिमाका कुरा, बैंकका कुरा, सहकारीका कुरा, पर्यटनका कुरा, जागिरका कुरा, शेयर बजारका कुरा, अटोमोबाइलका कुरा, समृद्ध अर्थतन्त्रको अभियानमा समग्र अर्थतन्त्रका कुरा, देशभरका खास आर्थिक गतिविधि मात्र रेडियो अर्थ सरोकारमा।
2: अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थसरोकार.com को अनलाइन रेडियो सेवा रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ। तपाईसँग पनि ब्याङ्क, बिमा, पुँजी बजार, वित्त बजार वा यस्तै विषयमा केही सूचना वा जानकारी छन् भने हामीलाई पठाउनुहोस्। तपाईँको खाता भएको ब्याङ्क बारे केही गुनासो छ भने हामीलाई सुनाउनुहोस्। बिमामा केही कैफियत भेटे वा बिमा दावी भुक्तानी समयमा नपाए हामीलाई खबर गर्नुहोस्। अब तपाईँको आवाजलाई हामी बनाउनेछौ राष्ट्रिय खबर। उठाउनुहोस् फोन र डायल गर्नुहोस् अर्थ सरकारको हॉटलाइन नंबर 9851006648 र सुनाउनुहोस् तपाईका समस्या। हामी सम्बन्धित निकाय सम्म पुर्याउँछौं तपाईको गुनासो। रेडियो अर्थ सरोकारको हॉटलाइन नंबर 9851006648।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: बजेट कसरी बनाउने त? बजेट बनाउनका लागि सबैभन्दा पहिले आफ्ना परिवारका सबै सदस्यहरू एकै ठाउँमा बसेर हामी यो कामका लागि यसरी बस्दैछौँ है भन्ने कुरा छलफल गर्नु पर्यो। सबैले आफ्ना कुरा राख्दै हाम्रो परिवारलाई कसरी व्यवस्थित बनाउने त भन्ने कुरा सोच्नु पर्दछ। पारिवारिक छलफल गर्नुभन्दा पहिले यो छलफल कहिले गर्ने भनेर त्यसको लागि समय तोक्नुपर्छ र भविष्यका लागि परिवारको योजना र बचत गर्ने गर्नुपर्दछ। पारिवारिक बजेटमा यो समयभित्र यो योजना गर्ने भन्ने कुरा छुट्याउनु पर्दछ। जस्तै तपाईँको घरमा कुनै सामान थप्नु पर्यो या भनौँ तपाईँको घर मर्मत गर्नुपर्ने अवस्था रहेको छ भने के कस्तो खर्च लाग्छ भन्ने कुरा पहिले नै निश्चित गर्नुपर्छ या भनौँ योजना बनाउनु पर्दछ। तपाईँले बजेट बनाउनु हुँदा कुन अवधिमा कति बजेट कति समयका लागि बनाउन लागि हो त्यो समय कति आमदानी हुन्छ भन्ने कुरा पनि लेख्नु पर्दछ। तपाईँका आमदानीका स्रोतहरू लेख्दा टेबल बनाएर स्रोत एकातिर रकम अर्कोतिर टिप्दा पछि जोड्नका लागि तपाईँलाई सजिलो हुन्छ। साना साना आमदानीका स्रोत जस्तै तपाईँको घरमा उत्पादन गर्नुभएको साग फलफुल बेचेर आउँछ भने त्यसलाई पनि लेख्न छुटाउनु हुँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: बीमा लेख भन्नाले बीमा कम्पनीले जारी गर्ने बीमाका शर्तहरू उल्लेख गरिएको कागजात हो। बीमा अवधि, बीमा लेखमा उल्लेख भए अनुसार बीमा जोखिम स्वीकार गरिने अवधि हो। बीमा सर्वेयर, बीमा गरिएको सम्पत्तिको क्षति भएमा क्षति मूल्याङ्कन गर्ने व्यक्ति। लघु बीमा, न्यून आय भएका र आर्थिक, सामाजिक तथा भौगोलिक कारणबाट जोखिमयुक्त वर्गका व्यक्ति तथा समुदायलाई लक्षित जीवन तथा सम्पत्तिको सुरक्षा गरिने बीमा लघु बीमा हो। बीमित, बीमा गरिएको व्यक्ति पशु पंक्षी वा

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: व्यवसायिक योजना भनेको के हो? व्यवसाय सुरु गर्नुभन्दा पहिले आफूले गर्न लागेको व्यवसाय कसरी र के गर्ने? व्यवसाय सुरु गर्नुभन्दा पहिले आफूले गर्न लागेको व्यवसाय कसरी र किन गर्ने भनी विस्तृत योजना बनाउन जरुरी छ। योजना बनाएर व्यवसाय सञ्चालन गर्दा लगानी डुब्ने वा व्यवसाय घाटामा जाने सम्भावना एकदमै कम हुन्छ। तपाईँको व्यवसायको बारेमा सबै जानकारी किन, कहाँ, कहिले र कसरी गर्ने भन्ने विषयमा एकै ठाउँमा देखिने गरी लेखिएको कागज वा फाइल नै व्यवसायिक योजना हो। व्यवसायिक योजनामा कस्ता जानकारीहरू उल्लेख गर्नुपर्छ त यो कुरा पनि बताउँछौ। तपाईँले सुरु गर्ने व्यवसायमा आउन सक्ने सबै किसिमका समस्याहरूको उत्तर हुनुपर्छ। यी प्रश्नको उत्तर खोज्नुहोस् तपाईँले आफ्नो व्यवसाय सुरु गर्दै हुनुहुन्छ भने। सबैभन्दा पहिले तपाईँको व्यवसायको नाम र उद्देश्य के हो त, अनि तपाईँको व्यवसायका लागि चाहिने मेसिन उपकरण कति चाहिन्छ, या भनौ तपाईँको व्यवसायका लागि के कस्ता दक्षता भएका कामदारहरू चाहिन्छन् त, त्यसपछि तपाईँको व्यवसायलाई आवश्यक पर्ने पुँजी कति हो त, कति खर्चमा तपाईँको व्यवसाय सुरु होला त। यस्तै तपाईँले आफ्नो व्यवसाय सुरु गर्नुहुँदा जति तपाईँले लगानी गर्नुभएको छ त्यति लगानीबाट तपाईँलाई कतिको नाफा आउन सक्छ, यी कुरा पनि तपाईँले अगाडि नै मूल्याङ्कन या भनौ योजना बनाइसक्नुपर्छ। तपाईँले कुन र कस्तो गुणस्तरको वस्तु सेवा उत्पादन गर्ने त तपाईँको व्यवसायबाट, अनि कति परिणाममा उत्पादन गर्ने हो त्यो पनि तपाईँले योजना बनाउनु पर्दछ। तपाईँले उत्पादन गर्नुभएको वस्तु वा सेवाको बजार कहाँ र कस्तो क्षेत्रमा छ त्यो पनि विचार गर्नुपर्दछ। साथै तपाईँको व्यवसायमा उत्पादन हुने वस्तुको बजारमा माग कस्तो छ, कस्ता उमेर समूहका मान्छेहरू तपाईँको व्यवसायसँग नजिक हुन्छन्, यी कुरा पनि तपाईँले विचार गर्नुपर्दछ या भनौ योजना बनाउनु पर्दछ। साथै
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: बीमा कति प्रकारका हुन्छन् त? आज हामी तपाईँलाई बीमा कति प्रकारका हुन्छन् भन्ने कुरा जानकारी गराउँछौ। बीमा जोखिम व्यवस्थापनको एउटा महत्त्वपूर्ण औजार हो। बीमा तपाईँको ज्यान र सम्पत्तिको आर्थिक नोक्सानी हुँदा दिने आर्थिक सुरक्षा हो भन्दा फरक नपर्ला। बीमा जम्मा दुई प्रकारका हुन्छन्, जीवन बीमा र निर्जीवन बीमा। के हो त जीवन बीमा? मानिसको जीवनसँग सम्बन्धित जोखिमका विरुद्ध गरिने बीमालाई जीवन बीमा भनिन्छ। जीवन बीमा एउटा कुनै व्यक्ति वा निजको परिवारको आर्थिक सुरक्षाका लागि गरिन्छ। बीमाको निश्चित अवधि सकिएपछि निजको बीमा लेखमा तोकिएको रकम र उक्त अवधिमा प्राप्त हुने अतिरिक्त रकम बोनस प्राप्त गर्न सक्नेछन्। जीवन बीमाले आर्थिक सुरक्षा, लगानी र बचतको अवसर दिनुका साथै पूँजी निर्माण, करमा छुट जस्ता महत्त्वपूर्ण फाइदाहरू प्रदान गर्दछ। त्यसैले जीवन बीमा अनिवार्य बचत वा आश्रितहरूको भलाइको व्यवस्था हुने उत्तम उपाय हो भन्दा फरक नपर्ला। जीवन बीमा यस प्रकार रहेका छन्, आजीवन बीमा, सावधिक बीमा, म्यादी बीमा र युनिटी बीमा। अब हामी तपाईँलाई निर्जीवन बीमा के हो भन्ने कुरा जानकारी गराउँछौ। निर्जीवन बीमा निश्चित अवधिका लागि गरिने एउटा सम्झौता पत्र हो, जसमा बीमा गर्ने कम्पनी र बीमा गर्ने व्यक्तिका बीचमा सम्झौता गरिएको हुन्छ। यस्तो सम्झौतालाई करार भनिन्छ। करार गर्दा तोकिएको निश्चित अवधिमा बीमा गरिएको सम्पत्तिको वा व्यक्तिको मृत्यु वा अङ्ग भङ्ग भएमा बीमकको परिधिमा रही वास्तविक रूपमा कति हानि नोक्सानी भएको छ त्यसैका आधारमा बीमा कम्पनीले सम्बन्धित पक्षलाई क्षतिपूर्ति स्वरूप भुक्तानी गर्दछ। तपाईँको जीवन बाहेक तपाईँका चल अचल सम्पत्तिसँग सम्बन्धित बीमा यस अन्तर्गत पर्दछ, या भनौँ निर्जीवन बीमा अन्तर्गत पर्दछ। निर्जीवन बीमा यस प्रकारका रहेका छन्, अग्नि बीमा, सामुद्रिक बीमा, हवाई बीमा, मोटर बीमा र अन्य विविध बीमा रहेका छन्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: ऋण का फाइदा र बेफाइदाहरू। ऋण औपचारिक र अनौपचारिक गरी दुई किसिमका हुन्छन्। बैंक वा वित्तीय संस्थाबाट लिएको ऋणलाई औपचारिक ऋण भनिन्छ। परिवार, साथीभाइ वा गाउँमा साहुमाजनसँग लिने ऋणलाई अनौपचारिक ऋण भनिन्छ। तपाईँले औपचारिक ऋण लिनुहुँदा तपाईँसँग विस्तृत र पारदर्शी औपचारिक सहमति हुन्छ, तर तपाईँले अनौपचारिक ऋण लिनुहुन्छ भने तपाईँसँग कुनै पनि औपचारिक सहमति हुँदैन। औपचारिक ऋणले सहमति अनुसार काम गर्न मद्दत गर्दछ, तर अनौपचारिक ऋणले भविष्यमा समस्या पनि आउन सक्छ। यस्तै औपचारिक ऋण बैंक तथा वित्तीय संस्थाबाट लिँदा वार्षिक रूपमा थोरै ब्याज तिरे पनि पुग्छ, तर अनौपचारिक ऋण लिँदा मासिक रूपमा नै अत्याधिक ब्याज तिर्नु पर्ने हुन्छ। अनि अर्को कुरा, तपाईँले औपचारिक ऋण लिनुहुँदा व्यवसायिक समृद्धिको सम्भावना बढी भएकाले सम्पत्ति जोडिने सम्भावना बढी हुन्छ, तर अनौपचारिक ऋण लिनुहुँदा धेरै ब्याज, बिना सहमतिको ऋण र अपारदर्शी प्रक्रियाले गर्दा तपाईँले राख्नु भएको धितो सम्पत्ति तपाईँबाट नै खोसिने सम्भावना पनि धेरै हुन्छ। तपाईँले जुनसुकै ऋण लिनुहुँदा पनि सचेत भने हुनुपर्छ है।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास। सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थसरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: तपाईँ ऋण लिने सोचमा हुनुहुन्छ, आज म तपाईँलाई ऋण कहाँ कहाँबाट पाउन सकिन्छ यो कुराको जानकारी गराउँछु। ऋण बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, सरकारी वित्तीय सहयोग, साथीभाइ वा परिवारबाट लिन सकिन्छ। बैंक तथा वित्तीय संस्था एउटा भरपर्दो, सुरक्षित र धेरै प्रकारको लाभ हुने ऋणको स्रोत हो। बैंकले धितो राखी वा समूह जमानीमा ऋण प्रदान गर्दछ। बैंकले घर, जग्गा, सुन वा अन्य केही धितो राखेर पनि ऋण दिने गर्दछ। सहकारी संस्था, हाम्रो समाजमा विभिन्न उद्देश्यले सञ्चालन भइरहेका बचत, ऋण तथा अन्य सहकारी संस्थाहरूले व्यावसायिक र निजी प्रयोजनका लागि धितो सहित वा बिना धितो ऋण दिने गर्दछ। सरकारी वित्तीय सहयोग, यस्तो सहयोग मार्फत ऊर्जाशील उद्यमी र व्यवसायीहरूलाई सरकारको कार्यक्रम अनुसार बिना धितो र कम ब्याजमा ऋण दिने गरिन्छ। यस प्रकारको ऋणका लागि सरकारी कार्यालयमा सम्पर्क गरी निवेदन दिनु पर्दछ। जस्तै युवा स्वरोजगार कार्यक्रम, प्रधानमन्त्री कार्यक्रम, कृषि मन्त्री आधुनिकीकरण परियोजना लगायतका योजनाहरूबाट तपाईँलाई सरकारी वित्तीय सहयोग प्राप्त हुन सक्छ। साथीभाइ वा परिवार, साथीभाइ परिवार वा इष्टमित्रहरू पनि आवश्यक ऋणका स्रोत हुन सक्छन्। यिनीहरूबाट प्राप्त ऋण कम ब्याज दरको, सहज र बिना धितोको हुन सक्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: कर्जा सूचना केन्द्र भनेको के हो, यसले के काम गर्छ, आज म तपाईँलाई बताउँछु। नेपालमा बैङ्कहरूको बढ्दो निष्क्रिय कर्जा नियन्त्रण गर्ने उद्देश्य राखी सन् 1989 कर्जा सूचना केन्द्रको स्थापना भयो। यसले बैङ्क तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह सम्बन्धी सूचना राख्ने गर्दछ। ऋण लिने व्यक्तिले लिएको ऋणको रकमका साथै उसको र साक्षीको ठेगाना सहित 3 पुस्ते विवरण यस कार्यालयमा सुरक्षित हुन्छ। कुनै एक बैङ्क तथा वित्तीय संस्थामा लिएको ऋण नतिरेको खण्डमा ऋणी कालो सूचीमा पनि पर्दछ। कर्जा सूचना केन्द्रले कालो सूचीमा राखेपछि आगामी दिनमा ती ऋणीले कुनै पनि बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने छैन। यस्तै यसबाट कुनै एउटा बैङ्क तथा वित्तीय संस्थाको ऋण रकम नतिरी कालो सूचीमा परेका व्यक्तिले अर्को बैङ्क तथा वित्तीय संस्थाबाट पुनः कर्जा लिन पाउन सक्दैन। कालो सूचीमा परेको व्यक्तिले राज्यबाट पाउने विभिन्न किसिमका सेवा सुविधा समेत नपाउन सक्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: बिमाले तपाईँलाई के फाइदा गर्छन् त? आज हामी तपाईँलाई बिमाका फाइदाहरूका बारेमा बताउँछौ। सबैभन्दा अगाडि बिमा तपाईँको आर्थिक सुरक्षाको साधन बन्नेछ। बिमाले तपाईँको जीवन र सम्पत्ति बारे भविष्यमा हुन सक्ने जोखिमहरूका कारण उब्जिएको समस्याबाट तपाईँलाई राहत दिलाउनेछ। यस्तै तपाईँले जीवन बिमा गरेको निश्चित अवधिसम्म तपाईँ जीवित नै हुनु भए तपाईँलाई नै, यदि तपाईँ जीवित नहुनु भए तपाईँसँग आश्रित परिवारलाई बिमा कम्पनीले एकमुष्ट रकम फर्काउनेछ। बिमा गर्ने तपाईँ र तपाईँका परिवारमा भएका घटना वा जोखिमलाई सुरक्षित क्षतिपूर्ति दिने भएकाले यो बिमा तपाईँका लागि लाभदायक हुनेछ। बिमाले तपाईँलाई बचत गर्न प्रोत्साहन गर्नेछ। तपाईँले खाई नखाई कमाउनु भएको सम्पत्तिको संरक्षण गर्न र पछि हुन सक्ने दुर्घटनाबाट बच्न तपाईँलाई सचेत हुन प्रोत्साहन गर्नेछ। यस्तै बिमाले तपाईँका छोरा छोरीलाई शिक्षा दीक्षाको व्यवस्था गराउनका साथै विवाहको प्रबन्ध मिलाउनका निम्ति ठूलो खर्च आइलाग्ने भएकाले तपाईँलाई यसको बोझ हल्का गराउन बिमामा संरक्षित रकमको अनुपातमा कर्जाको व्यवस्था हुनेछ। बिमाले तपाईँको जीवनको सुरक्षा पनि गर्दछ। तोकिएको समय भन्दा अगाडि नै तपाईँको मृत्यु भएमा तपाईँले चाहनु भएको व्यक्ति वा आश्रित परिवारलाई एकमुष्ट रकम प्रदान गर्दछ। बिमाले तपाईँको सामाजिक प्रतिष्ठा पनि बढाउनेछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: बीमा भनेको के हो? बीमा किन गर्ने त? बीमा जोखिम व्यवस्थापनको एक महत्त्वपूर्ण औजार हो। बीमा तपाईँको ज्यान र सम्पत्तिको आर्थिक नोक्सानी हुँदा दिने आर्थिक सुरक्षा र जिम्मेवारी पनि हो। बीमितले आफ्नो जीवन, सम्पत्ति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्ताक्षर गर्ने प्रक्रिया नै बीमा हो। अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्ने उपयुक्त माध्यम भनेको बीमा हो। बीमा एउटा जोखिम हस्तान्तरण गर्ने प्रक्रिया पनि हो भन्दा फरक नपर्ला। बीमा दुई पक्ष बीचमा हुने लिखित सम्झौता पनि हो। बीमा गर्दा बीमा कम्पनी र बीमा गर्ने व्यक्तिका बीचमा गरिने सम्झौता पनि हो। यो प्रक्रियामा बीमितको जोखिमको क्षतिपूर्तिको भार बीमाको माध्यमबाट बीमकलाई हस्तान्तरण गरिन्छ। अर्को कुरा, बीमा निश्चित अवधिका लागि गरिन्छ। उक्त अवधिमा बीमितको क्षति भएमा कम्पनीले क्षतिपूर्ति भुक्तानी गर्छ। बीमा प्रक्रिया कसरी प्रारम्भ हुन्छ त? बीमा गर्ने प्रक्रियाको प्रारम्भ बीमाको प्रस्ताव फारम तथा व्यक्तिगत स्वास्थ्य सम्बन्धी विवरणबाट हुन्छ। यस्ता फारमहरू सम्बन्धित बीमा कम्पनीहरूबाट लिनुपर्दछ। ती फारमहरू बीमा गर्ने व्यक्ति स्वयंले बीमा अभिकर्ता मार्फत पेश गर्न सक्नेछन्। यसरी बीमितले भरेको फारमको प्रस्तावलाई स्वीकार गर्ने या नगर्ने भन्ने कुरा बीमकमै भर पर्दछ। यदि बीमितको प्रस्ताव स्वीकार भएमा पहिलो किस्ता बीमा शुल्क भुक्तानी गरेपछि तपाईँको बीमा प्रक्रिया प्रारम्भ हुनेछ। बीमा सम्बन्धी शर्त सुविधा सहितका सम्पूर्ण कागजातहरू बीमा कम्पनीले बीमितलाई बीमा स्वीकार भएपछि प्रदान गर्दछ। यसलाई बीमा लेख पनि भनिन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकार अर्थसरोकार.com वा radio.arthasarokar.com लगन गरी सुन्न सकिन्छ। साथै रेडियो सुन्न मिल्ने विश्वव्यापी विभिन्न प्लेटफर्म तथा विभिन्न एप मार्फत पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: हाम्रो पात्रमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ
1: सकिन्छ। हाम्रो पात्रमा अन्य रेडियो जस्तै रेडियो अर्थ सरोकार पनि सुन्न सकिन्छ।
0: नेपाली पात्रोमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
1: अन्य रेडियोहरू जस्तै नेपाली पात्रोमा पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: रेडियो अर्थ सरोकार अनलाइन रेडियो मात्र हो।
1: ओ, रेडियो अर्थ सरोकार अनलाइन रेडियो हो। अझ भनौँ, रेडियो अर्थ सरोकार arthasarokar.com को अडियो सेवा।
0: रेडियो अर्थ सरोकारका कार्यक्रम इन्टरनेटमा नहुँदा कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकारले उत्पादन गरेका कार्यक्रम देशभरका 150 भन्दा बढी रेडियोहरूबाट सुन्न सकिन्छ। कुन कुन रेडियोमा कहिले कहिले कार्यक्रम बच्छ भन्ने विवरण radio.arthasarokar.com राखिएको छ।
0: रेडियो अर्थ सरोकारलाई सम्पर्क गर्ने माध्यम के हो?
1: सजिलो छ। रेडियो अर्थ सरोकारको हटलाइन नम्बर 98510-90869 सम्पर्क गरे सिधै रेडियो अर्थ सरोकारका प्रतिनिधिसँग कुरा गरी आफ्ना गुनासा र समस्या टिपाउन सक्नुहुनेछ।
0: रेडियो अर्थ सरोकार कति बजेदेखि कति बजेसम्म बच्छ?
1: रेडियो अर्थ सरोकार 24 घण्टा बच्छ।

0: शुभ प्रभातको शुभ किरण सँगै शुभ दिनका लागि शुभ आराधना। भगवानको सम्झना र अध्यात्म दर्शनका खातिर आध्यात्मिक उपासना। निरन्तर भजन, निरन्तर भक्ति साधना। हर बिहान 5 बजे रेडियो अर्थ सरोकारमा त्यो साथी असल साथी हो जसले सही परामर्श दिन्छ। हामी तपाईँको असल साथी बन्न चाहन्छौँ। बिमा सम्बन्धी तपाईँका जिज्ञासामाथि सही परामर्श दिन चाहन्छौँ। आउनुहोस्, हामी असल साथी बनौँ। रेडियो कार्यक्रम साथीसँग बिमाका कुरा।
1: तपाईँको र मेरो भूगोल फरक हुन सक्छ।
2: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
3: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
1: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
2: यो मन त मेरो नेपाली हो,
1: यो मन त मेरो नेपाली हो,
3: यो मन त मेरो नेपाली हो,
4: यो मन त मेरो नेपाली हो।
2: हरेक बिहान 6 बजेदेखि 7 बजेसम्म
3: निरन्तर राष्ट्रिय गीत संगीत, साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश रेडियो अर्थ सरोकारमा। यो मन त मेरो नेपाली हो,
4: यो मन त मेरो नेपाली हो।
5: दिनभरिका खास आर्थिक खबर र हरेक खास खबरमा हाम्रो आर्थिक नजर,
6: आर्थिक क्षेत्रका खास खास समाचार। अब बजार बुलेटिनमा
5: प्रत्येक बिहान 7 बजे मात्र रेडियो अर्थ सरोकारमा।
7: कार्यक्रम शेयर बजार सुन्दर छ प्रत्येक शनिबार बेलुकी 6:30 बजेदेखि 7 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा।

0: कामना सेवा विकास बैंक प्रगतिको आधार कामना सेवा सँग कारोबार।
1: बैंकले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन, तसर्थ यस प्रकारका विवरणहरू कहिले कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौ।
2: Shine Resunga Development Bank Limited. Shine for your shining life.
3: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
4: बिहान उदैन घरको फोहोर र पनि भन्छ सरकार फोहोर बनाउँछौ मुहुर।
5: अह धारामा सधैं आउँदैन पानी र पनि सरकार समृद्धि ल्याउँछौ भन्छ लाजै नमानी।
4: महँगीले ढाड सेक्दैछ, घुसखोरीले विकास छेक्दैछ, र पनि जनताको पीडा कसले सुन्दैछ, कसले देख्दैछ? जनताले यस्तै पीडा कहिलेसम्म सहने?
5: अह अब नसहने, बोल्ने र खबरदारी गर्ने। बस उठाउनुहोस् र डायल गर्नुहोस् अर्थ सरकारको हटलाइन नम्बर र टिपाउनुहोस् आफ्ना समस्या।
4: अर्थ सरकारको हटलाइन नम्बर 98510-06648, जहाँ जनताको अर्थतन्त्रमाथि हुन्छ अन्याय र अत्याचार, त्यहाँ हरदम हर क्षण अर्थ सरोकार।
6: आर्थिक खबर मात्र होइन, सठिक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन, समाधानको जिम्मेवारी पनि। आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। हरेक दिनका आर्थिक गतिविधि र ती आर्थिक गतिविधिहरूमाथि सूक्ष्म समीक्षा, स्टार्टअपका दुःखदेखि उद्यमीहरूका अनुभवका कथा, ब्याङ्किङ, बिमा, अटो, पर्यटन, शेयर बजार लगायत अर्थतन्त्रका हरेक आयामहरूमाथि निरन्तर निगरानी, निरन्तर वित्तीय सचेतना, निरन्तर आर्थिक अपडेट, 24 घन्टा तपाईँको साथमा रेडियो अर्थ सरोकार। साझेदार रेडियोहरू मार्फत देशभरका 150 रेडियोहरूमा कार्यक्रम प्रसारण गर्ने नेपालको एकमात्र आर्थिक रेडियो। रेडियो अर्थ सरोकार हाम्रो पात्रो सञ्चार मोबाइल एप, अनलाइन रेडियो बक्स, लाइभ अनलाइन रेडियो, ट्युन इन, स्ट्रिमा लगायतका विश्वव्यापी रेडियो प्लेटफर्महरूमा पनि सुन्न सकिन्छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। देशभरका 150 भन्दा बढी रेडियोहरू मार्फत कार्यक्रम प्रसारण गर्ने नेपालको पहिलो र एकमात्र आर्थिक अनलाइन रेडियो, रेडियो अर्थ सरोकार।
1: तपाईँ बैंकर, तपाईँ बिमा कर्मी, तपाईँ व्यवसायी, तपाईँ विद्यार्थी, तपाईँ उपभोक्ता, तपाईँ ग्राहक, तपाईँ एक आम नागरिक, खास आर्थिक खबरबाट तपाईँ पर रहने कुरै भएन। वाणिज्य बैंकका कुरा, विकास बैंकका कुरा, लघु वित्तका कुरा, समग्रमा बैंकका कुरा, व्यापारका कुरा, बिमाका कुरा, बैंकका कुरा, सहकारीका कुरा, पर्यटनका कुरा, जागिरका कुरा, शेयर बजारका कुरा, अटोमोबाइलका कुरा, समृद्ध अर्थतन्त्रको अभियानमा समग्र अर्थतन्त्रका कुरा, देशभरका खास आर्थिक गतिविधि मात्र रेडियो अर्थ सरोकारमा।
2: अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थसरोकार.com को अनलाइन रेडियो सेवा रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ। तपाईँसँग पनि ब्याङ्क, बिमा, पुँजी बजार, वित्त बजार वा यस्तै विषयमा केही सूचना वा जानकारी छन् भने हामीलाई पठाउनुहोस्। तपाईँको खाता भएको ब्याङ्क बारे केही गुनासो छ भने हामीलाई सुनाउनुहोस्। बिमामा केही कैफियत भेटे वा बिमा दावी भुक्तानी समयमा नपाए हामीलाई खबर गर्नुहोस्। अब तपाईँको आवाजलाई हामी बनाउनेछौँ राष्ट्रिय खबर। उठाउनुहोस् फोन र डायल गर्नुहोस् अर्थ सरकारको हॉटलाइन नंबर 98510-066-48 र सुनाउनुहोस् तपाईका समस्या। हामी सम्बन्धित निकायसम्म पुर्याउँछौं तपाईको गुनासो र खोज्नेछौं।

यो अर्थ सरोकारका प्रस्तुतिबारे कुनै पनि सल्लाह, सुझाव वा प्रतिक्रिया भए हाम्रो हटलाइन नम्बर 9851006648 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो अर्थ सरोकार सुन्दै रहनुहोला।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: बीमा कति प्रकारका हुन्छन् त? आज हामी तपाईँलाई बीमा कति प्रकारका हुन्छन् भन्ने कुरा जानकारी गराउँछौ। बीमा जोखिम व्यवस्थापनको एउटा महत्त्वपूर्ण औजार हो। बीमा तपाईँको ज्यान र सम्पत्तिको आर्थिक नोक्सानी हुँदा दिने आर्थिक सुरक्षा हो भन्दा फरक नपर्ला। बीमा जम्मा दुई प्रकारका हुन्छन्, जीवन बीमा र निर्जीवन बीमा। के हो त जीवन बीमा? मानिसको जीवनसँग सम्बन्धित जोखिमका विरुद्ध गरिने बीमालाई जीवन बीमा भनिन्छ। जीवन बीमा एउटा कुनै व्यक्ति वा निजको परिवारको आर्थिक सुरक्षाका लागि गरिन्छ। बीमाको निश्चित अवधि सकिएपछि निजको बीमा लेखमा तोकिएको रकम र उक्त अवधिमा प्राप्त हुने अतिरिक्त रकम बोनस प्राप्त गर्न सक्नेछन्। जीवन बीमाले आर्थिक सुरक्षा, लगानी र बचतको अवसर दिनुका साथै पूँजी निर्माण, करमा छुट जस्ता महत्त्वपूर्ण फाइदाहरू प्रदान गर्दछ। त्यसैले जीवन बीमा अनिवार्य बचत वा आश्रितहरूको भलाइको व्यवस्था हुने उत्तम उपाय हो भन्दा फरक नपर्ला। जीवन बीमा यस प्रकार रहेका छन्, आजीवन बीमा, सावधिक बीमा, म्यादी बीमा र युनिटी बीमा। अब हामी तपाईँलाई निर्जीवन बीमा के हो भन्ने कुरा जानकारी गराउँछौ। निर्जीवन बीमा निश्चित अवधिका लागि गरिने एउटा सम्झौता पत्र हो, जसमा बीमा गर्ने कम्पनी र बीमा गर्ने व्यक्तिका बीचमा सम्झौता गरिएको हुन्छ। यस्तो सम्झौतालाई करार भनिन्छ। करार गर्दा तोकिएको निश्चित अवधिमा बीमा गरिएको सम्पत्तिको वा व्यक्तिको मृत्यु वा अङ्ग भङ्ग भएमा बीमकको परिधिमा रही वास्तविक रूपमा कति हानि नोक्सानी भएको छ त्यसैका आधारमा बीमा कम्पनीले सम्बन्धित पक्षलाई क्षतिपूर्ति स्वरूप भुक्तानी गर्दछ। तपाईँको जीवन बाहेक तपाईँका चल अचल सम्पत्तिसँग सम्बन्धित बीमा यस अन्तर्गत पर्दछ, या भनौ निर्जीवन बीमा अन्तर्गत पर्दछ। निर्जीवन बीमा यस प्रकारका रहेका छन्, अग्नि बीमा, सामुद्रिक बीमा, हवाई बीमा, मोटर बीमा र अन्य विविध बीमा रहेका छन्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: रेमिटान्स वा विप्रेषणको पैसालाई खर्च गर्न नहुने कार्यहरू के हुन् त? आज हामी तपाईँलाई यसैको बारेमा जानकारी गराउँछौ। विप्रेषणबाट प्राप्त भएको पैसा वा रकम कहिले पनि हामीले अनावश्यक खर्चमा प्रयोग गर्नु हुँदैन, जस्तै चुरोट, जाँड, रक्सी, पान पराग, जुवा, तास आदिमा प्रयोग गर्नु हुँदैन। अनि हामीले विप्रेषणको रकमलाई कहिले पनि अनुत्पादक खर्चमा प्रयोग गर्नु हुँदैन। आवश्यकता भन्दा बढी लुगा, जुत्ता, घुमफिर, सिनेमा, मोबाइलको रिचार्ज अनि देखावटी सामानहरूमा पनि प्रयोग गर्नु हुँदैन। यस्तै हामीले विप्रेषणको पैसा अनावश्यक विलासिताका कुराहरूमा पनि प्रयोग गर्नु हुँदैन। नचाहिएको अवस्थामा मोटरसाइकल, टिभी, ल्यापटप, विवाह, भोज र चाडपर्वमा पनि खर्च गर्नु हुँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
1: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ।
2: आर्थिक क्षेत्रका जानकारी लिऊ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै। अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौ, गीत सुन्दै बजार बुझौ, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै।
3: रातो बत्तीमा रोकिने हरियोमा हिँड्ने
2: कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनु होला।
4: ट्राफिक जानकारी लिन 103 मा डायल गर्नु, 103 मा डायल गर्नु।
5: यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका फाइल खुल्नु पर्छ, जरुर देश विकासका लागि हाम्रो पनि हो जिम्मेवारी, र त हरदम हरपल गर्नै पर्ने छ सटीक खबरदारी।

0: प्रशस्तै छन् अवसर, अपार छन् सम्भावना, तर सम्भावनै सम्भावनाका बीचमा पनि किन अपेक्षित विकास हुन सकेन? कहाँ कहाँ छन् समस्या? को को लिप्त छन् भ्रष्टाचारमा? कसले रोक्न खोज्दैछन् विकासको गति? आउनुहोस् समस्याका बारेमा बहस गरौँ, समाधानका लागि बहस गरौँ, औपचारिकताका लागि होइन परिवर्तनका लागि बहस गरौँ।
1: खास विषयमाथि सटीक विश्लेषण, हरेक खबरमाथि सूक्ष्म अध्ययन र चिरफार,
0: हरेक अनियमितता, भ्रष्टाचार र गलत प्रवृत्तिको भण्डाफोड,
2: आर्थिक खबर मात्र होइन सटीक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन समाधानको जिम्मेवारी पनि।
1: रेडियो अर्थ सरोकारमा,
3: अर्थ सरोकारको हटलाइन नम्बर 9851006648। हामी तपाईँका समस्याको यथाशक्य सम्बोधनको प्रयास गर्नेछौँ। अर्थ सरोकारको हटलाइन नम्बर 9851006648।
4: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक कुरा र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि शहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ मात्र रेडियो अर्थ सरोकारमा।
0: विकासका समाचार, पर्यटनका समाचार, उद्यमका समाचार, खास आर्थिक समाचार, अर्थ राजनीति र समसामयिक राष्ट्रिय समाचार,
1: अर्थ सरोकार खास खबर,
5: हरेक दिन खास खबरको खास खुलासा, खास खबरको खास विश्लेषण र खास खबरको खास जानकारी।
1: रेडियो अर्थ सरोकारमा
4: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नु पर्छ। पैसाको कारोबार न हो, जान्नु पर्छ, सिक्नु पर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ र त बचतका बारेमा जान्नु पर्छ, बचत गर्न थाल्नु पर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयामबारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म
2: कसैलाई घाटा पुग्ने डरले वा कसैलाई फाइदा पुग्ने रहरले सत्य कुरामाथि हुँदैन सेन्सर, तथ्यमा टेकेर बुनिन्छन् अक्षर। उद्देश्य आर्थिक सचेतना र खबरदारी, अभियान आर्थिक खबरको फरक रफ्तार,
1: समग्रमा जनताका कुरा, जनताकै आवाज बनेर जनताकै लागि हरेक दिन पस्कन्छौ अर्थ सरोकार ट्रेन्डिङ। सुदर्शन श्रेष्ठका साथमा रेडियो अर्थ सरोकारमा।
6: ब्याङ्कले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभिभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन, तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
7: Shine Resunga Development Bank Limited. Shine for your shining life.

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: के हो त पारिवारिक बजेट? आज हामी तपाईँलाई पारिवारिक बजेटको बारेमा जानकारी गराउँछौँ। कुनै निश्चित समयमा हुने कमाई, खर्च वा बचतलाई एकै ठाउँमा राखेर आपसमा तुलना गर्ने र त्यसको आधारमा आउने वर्ष वा महिनाको आमदानी र खर्चको अनुपात गर्ने तरिका नै बजेट हो। व्यवस्थित परिवार निर्माणका लागि पारिवारिक लक्ष्य निर्धारण गर्न तथा परिवारमा हुने कमाई, खर्च र बचतलाई व्यवस्थित गर्न पारिवारिक बजेट बनाउनु पर्दछ। पारिवारिक बजेट भनेको परिवारका सदस्यहरू मिलेर आफ्नो कमाईलाई कुन काममा कसरी खर्च गर्ने भनी गरिएको सल्लाह हो। यसबाट परिवारमा पैसा कहाँ र कसरी खर्च हुन्छ भन्ने कुरा जानकारी हुन्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: बीमा कति प्रकारका हुन्छन् त? आज हामी तपाईँलाई बीमा कति प्रकारका हुन्छन् भन्ने कुरा जानकारी गराउँछौ। बीमा जोखिम व्यवस्थापनको एउटा महत्त्वपूर्ण औजार हो। बीमा तपाईँको ज्यान र सम्पत्तिको आर्थिक नोक्सानी हुँदा दिने आर्थिक सुरक्षा हो भन्दा फरक नपर्ला। बीमा जम्मा दुई प्रकारका हुन्छन्, जीवन बीमा र निर्जीवन बीमा। के हो त जीवन बीमा? मानिसको जीवनसँग सम्बन्धित जोखिमका विरुद्ध गरिने बीमालाई जीवन बीमा भनिन्छ। जीवन बीमा एउटा कुनै व्यक्ति वा निजको परिवारको आर्थिक सुरक्षाका लागि गरिन्छ। बीमाको निश्चित अवधि सकिएपछि निजको बीमा लेखमा तोकिएको रकम र उक्त अवधिमा प्राप्त हुने अतिरिक्त रकम बोनस प्राप्त गर्न सक्नेछन्। जीवन बीमाले आर्थिक सुरक्षा, लगानी र बचतको अवसर दिनुका साथै पूँजी निर्माण, करमा छुट जस्ता महत्त्वपूर्ण फाइदाहरू प्रदान गर्दछ। त्यसैले जीवन बीमा अनिवार्य बचत वा आश्रितहरूको भलाइको व्यवस्था हुने उत्तम उपाय हो भन्दा फरक नपर्ला। जीवन बीमा यस प्रकार रहेका छन्। आजीवन बीमा, सावधिक बीमा, म्यादी बीमा र युनिटी बीमा। अब हामी तपाईँलाई निर्जीवन बीमा के हो भन्ने कुरा जानकारी गराउँछौ। निर्जीवन बीमा निश्चित अवधिका लागि गरिने एउटा सम्झौता पत्र हो, जसमा बीमा गर्ने कम्पनी र बीमा गर्ने व्यक्तिका बीचमा सम्झौता गरिएको हुन्छ। यस्तो सम्झौतालाई करार भनिन्छ। करार गर्दा तोकिएको निश्चित अवधिमा बीमा गरिएको सम्पत्तिको वा व्यक्तिको मृत्यु वा अङ्ग भङ्ग भएमा बीमकको परिधिमा रही वास्तविक रूपमा कति हानि नोक्सानी भएको छ त्यसैका आधारमा बीमा कम्पनीले सम्बन्धित पक्षलाई क्षतिपूर्ति स्वरूप भुक्तानी गर्दछ। तपाईँको जीवन बाहेक तपाईँका चल अचल सम्पत्तिसँग सम्बन्धित बीमा यस अन्तर्गत पर्दछ, या भनौ निर्जीवन बीमा अन्तर्गत पर्दछ। निर्जीवन बीमा यस प्रकारका रहेका छन्, अग्नि बीमा, सामुद्रिक बीमा, हवाई बीमा, मोटर बीमा र अन्य विविध बीमा रहेका छन्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकार अर्थसरोकार.com वा radio.arthasarokar.com लगन गरी सुन्न सकिन्छ। साथै रेडियो सुन्न मिल्ने विश्वव्यापी विभिन्न प्लेटफर्म तथा विभिन्न एप मार्फत पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: हाम्रो पात्रमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ
1: सकिन्छ हाम्रो पात्रमा अन्य रेडियो जस्तै रेडियो अर्थ सरोकार पनि सुन्न सकिन्छ।
0: नेपाली पात्रोमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
1: अन्य रेडियोहरू जस्तै नेपाली पात्रोमा पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: रेडियो अर्थ सरोकार अनलाइन रेडियो मात्र हो।
1: ओ, रेडियो अर्थ सरोकार अनलाइन रेडियो हो। अझ भनौ, रेडियो अर्थ सरोकार arthasarokar.com को अडियो सेवा।
0: रेडियो अर्थ सरोकारका कार्यक्रम इन्टरनेटमा नहुँदा कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकारले उत्पादन गरेका कार्यक्रम देशभरका 150 भन्दा बढी रेडियोहरूबाट सुन्न सकिन्छ। कुन कुन रेडियोमा कहिले कहिले कार्यक्रम बच्छ भन्ने विवरण radio.arthasarokar.com राखिएको छ।
0: रेडियो अर्थ सरोकारलाई सम्पर्क गर्ने माध्यम के हो?
1: सजिलो छ। रेडियो अर्थ सरोकारको हटलाइन नम्बर 9851098669 सम्पर्क गरी सिधै रेडियो अर्थ सरोकारका प्रतिनिधिसँग कुरा गरी आफ्ना गुनासा र समस्या टिपाउन सक्नुहुनेछ।
0: रेडियो अर्थ सरोकार कति बजेदेखि कति बजेसम्म बज्छ?
1: रेडियो अर्थ सरोकार 24 घण्टा बज्छ।

0: शुभ प्रभातको शुभ किरण सँगै शुभ दिनका लागि शुभ आराधना। भगवानको सम्झना र अध्यात्म दर्शनका खातिर आध्यात्मिक उपासना। निरन्तर भजन, निरन्तर भक्ति साधना। हर बिहान 5 बजे रेडियो अर्थ सरोकारमा।
1: त्यो साथी असल साथी हो जसले सही परामर्श दिन्छ। हामी तपाईँको असल साथी बन्न चाहन्छौ। बिमा सम्बन्धी तपाईँका जिज्ञासामाथि सही परामर्श दिन चाहन्छौ। आउनुहोस्, हामी असल साथी बनौ। रेडियो कार्यक्रम साथीसँग बिमाका कुरा।
2: तपाईँको र मेरो भूगोल फरक हुन सक्छ।
3: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
4: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
2: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
3: यो मन त मेरो नेपाली हो।
2: यो मन त मेरो नेपाली हो।
4: यो मन त मेरो नेपाली हो।
3: हरेक बिहान 6 बजेदेखि 7 बजेसम्म
4: निरन्तर राष्ट्रिय गीत संगीत, साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश। रेडियो अर्थ सरोकारमा यो मन त मेरो नेपाली हो।
5: दिनभरिका खास आर्थिक खबर र हरेक खास खबरमा हाम्रो आर्थिक नजर।
6: आर्थिक क्षेत्रका खास खास समाचार अब बजार बुलेटिनमा।
5: प्रत्येक बिहान 7 बजे मात्र रेडियो अर्थ सरोकारमा।
7: कार्यक्रम शेयर बजार सुन्दर छ प्रत्येक शनिबार बेलुकी 6:30 बजेदेखि 7 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा।

0: कामना सेवा विकास बैंक प्रगतिको आधार कामना सेवा सँग कारोबार।
1: बैंकले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन, तसर्थ यस प्रकारका विवरणहरू कहिले कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
2: Shine Resunga Development Bank Limited. Shine for your shining life.
3: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
4: बिहान उदैन घरको फोहोर र पनि भन्छ सरकार फोहोर बनाउँछौ मुहुर।
5: अह धारामा सधैं आउँदैन पानी र पनि सरकार समृद्धि ल्याउँछौ भन्छ लाजै नमानी।
4: महँगीले ढाड सेक्दैछ, घुसखोरीले विकास छेक्दैछ, र पनि जनताको पीडा कसले सुन्दैछ, कसले देख्दैछ? जनताले यस्तै पीडा कहिलेसम्म सहने?
5: अह अब नसहने, बोल्ने र खबरदारी गर्ने। बस उठाउनुहोस् र डायल गर्नुहोस् अर्थ सरकारको हटलाइन नम्बर र टिपाउनुहोस् आफ्ना समस्या।
4: अर्थ सरकारको हटलाइन नम्बर 98510-06648, जहाँ जनताको अर्थतन्त्रमाथि हुन्छ अन्याय र अत्याचार, त्यहाँ हरदम हर क्षण अर्थ सरोकार।
6: आर्थिक खबर मात्र होइन, सठिक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन, समाधानको जिम्मेवारी पनि। आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। हरेक दिनका आर्थिक गतिविधि र ती आर्थिक गतिविधिहरूमाथि सूक्ष्म समीक्षा, स्टार्टअपका दुःखदेखि उद्यमीहरूका अनुभवका कथा, ब्याङ्किङ, बिमा, अटो, पर्यटन, शेयर बजार लगायत अर्थतन्त्रका हरेक आयामहरूमाथि निरन्तर निगरानी, निरन्तर वित्तीय सचेतना, निरन्तर आर्थिक अपडेट, 24 घन्टा तपाईँको साथमा रेडियो अर्थ सरोकार। साझेदार रेडियोहरू मार्फत देशभरका 150 रेडियोहरूमा कार्यक्रम प्रसारण गर्ने नेपालको एकमात्र आर्थिक रेडियो। रेडियो अर्थ सरोकार हाम्रो पात्रो संचार मोबाइल एप, अनलाइन रेडियो बक्स, लाइभ अनलाइन रेडियो, ट्युन इन, स्ट्रिमा लगायतका विश्वव्यापी रेडियो प्लेटफर्महरूमा पनि सुन्न सकिन्छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। देशभरका 150 भन्दा बढी रेडियोहरू मार्फत कार्यक्रम प्रसारण गर्ने नेपालको पहिलो र एकमात्र आर्थिक अनलाइन रेडियो, रेडियो अर्थ सरोकार।
1: तपाईँ बैंकर, तपाईँ बिमा कर्मी, तपाईँ व्यवसायी, तपाईँ विद्यार्थी, तपाईँ उपभोक्ता, तपाईँ ग्राहक, तपाईँ एक आम नागरिक, खास आर्थिक खबरबाट तपाईँ पर रहने कुरै भएन। वाणिज्य बैंकका कुरा, विकास बैंकका कुरा, लघु वित्तका कुरा, समग्रमा बैंकका कुरा, व्यापारका कुरा, बिमाका कुरा, बैंकका कुरा, सहकारीका कुरा, पर्यटनका कुरा, जागिरका कुरा, शेयर बजारका कुरा, अटोमोबाइलका कुरा, समृद्ध अर्थतन्त्रको अभियानमा समग्र अर्थतन्त्रका कुरा, देशभरका खास आर्थिक गतिविधि मात्र रेडियो अर्थ सरोकारमा।
2: अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थसरोकार.com को अनलाइन रेडियो सेवा रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ। तपाईँसँग पनि ब्याङ्क, बिमा, पुँजी बजार, वित्त बजार वा यस्तै विषयमा केही सूचना वा जानकारी छन् भने हामीलाई पठाउनुहोस्। तपाईँको खाता भएको ब्याङ्क बारे केही गुनासो छ भने हामीलाई सुनाउनुहोस्। बिमामा केही कैफियत भेटे वा बिमा दावी भुक्तानी समयमा नपाए हामीलाई खबर गर्नुहोस्। अब तपाईँको आवाजलाई हामी बनाउनेछौ राष्ट्रिय खबर। उठाउनुहोस् फोन र डायल गर्नुहोस् अर्थ सरकारको हटलाइन नम्बर 98510-066-48 र सुनाउनुहोस् तपाईँका समस्या। हामी सम्बन्धित निकायसम्म पुर्याउँछौँ तपाईँको गुनासो र खोज्नेछौँ तपाईँका गुनासाका समाधान।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: बीमा कति प्रकारका हुन्छन् त? आज हामी तपाईलाई बीमा कति प्रकारका हुन्छन् भन्ने कुरा जानकारी गराउँछौ। बीमा जोखिम व्यवस्थापनको एउटा महत्त्वपूर्ण औजार हो। बीमा तपाईँको ज्यान र सम्पत्तिको आर्थिक नोक्सानी हुँदा दिने आर्थिक सुरक्षा हो भन्दा फरक नपर्ला। बीमा जम्मा दुई प्रकारका हुन्छन्, जीवन बीमा र निर्जीवन बीमा। के हो त जीवन बीमा? मानिसको जीवनसँग सम्बन्धित जोखिमका विरुद्ध गरिने बीमालाई जीवन बीमा भनिन्छ। जीवन बीमा एउटा कुनै व्यक्ति वा निजको परिवारको आर्थिक सुरक्षाका लागि गरिन्छ। बीमाको निश्चित अवधि सकिएपछि निजको बीमा लेखमा तोकिएको रकम र उक्त अवधिमा प्राप्त हुने अतिरिक्त रकम बोनस प्राप्त गर्न सक्नेछन्। जीवन बीमाले आर्थिक सुरक्षा, लगानी र बचतको अवसर दिनुका साथै पूँजी निर्माण, करमा छुट जस्ता महत्त्वपूर्ण फाइदाहरू प्रदान गर्दछ। त्यसैले जीवन बीमा अनिवार्य बचत वा आश्रितहरूको भलाइको व्यवस्था हुने उत्तम उपाय हो भन्दा फरक नपर्ला। जीवन बीमा यस प्रकार रहेका छन्। आजीवन बीमा, सावधिक बीमा, म्यादी बीमा र युनिटी बीमा। अब हामी तपाईँलाई निर्जीवन बीमा के हो भन्ने कुरा जानकारी गराउँछौ। निर्जीवन बीमा निश्चित अवधिका लागि गरिने एउटा सम्झौता पत्र हो, जसमा बीमा गर्ने कम्पनी र बीमा गर्ने व्यक्तिका बीचमा सम्झौता गरिएको हुन्छ। यस्तो सम्झौतालाई करार भनिन्छ। करार गर्दा तोकिएको निश्चित अवधिमा बीमा गरिएको सम्पत्तिको वा व्यक्तिको मृत्यु वा अङ्ग भङ्ग भएमा बीमकको परिधिमा रही वास्तविक रूपमा कति हानि नोक्सानी भएको छ त्यसैका आधारमा बीमा कम्पनीले सम्बन्धित पक्षलाई क्षतिपूर्ति स्वरूप भुक्तानी गर्दछ। तपाईँको जीवन बाहेक तपाईँका चल अचल सम्पत्तिसँग सम्बन्धित बीमा यस अन्तर्गत पर्दछ, या भनौ निर्जीवन बीमा अन्तर्गत पर्दछ। निर्जीवन बीमा यस प्रकारका रहेका छन्, अग्नि बीमा, सामुद्रिक बीमा, हवाई बीमा, मोटर बीमा र अन्य विविध बीमा रहेका छन्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: विप्रेषण कारोबार कसरी गर्न सकिन्छ त? विप्रेषण कारोबार दुई तरिकाबाट गर्न सकिन्छ, औपचारिक विप्रेषण कारोबार र अनौपचारिक विप्रेषण कारोबार। बैंक तथा वित्तीय संस्था वा औपचारिक एजेन्टबाट औपचारिक संस्थाबाट विप्रेषण कारोबार हुन्छ। बैंक वित्तीय संस्था एजेन्ट वा अन्य कुनै नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्थाबाट औपचारिक विप्रेषण कारोबार हुन्छ। औपचारिक विप्रेषण पठाउँदा हुने फाइदाहरू। यसरी पैसा पठाउँदा जसको नाममा पठाएको हो उसले सुरक्षित रूपमा प्राप्त गर्न सक्दछ। यस्तै वित्तीय संस्थाहरूबाट विप्रेषण कारोबार गर्दा भविष्यमा ऋण लिन पनि सजिलो हुन्छ। यस्तै वित्तीय संस्थाबाट विप्रेषण कारोबार गर्दा संस्थाका अन्य सुविधाहरू पनि लिन सकिन्छ। साथै औपचारिक विप्रेषण कारोबार गर्दा प्राप्त रकमको रसिद पाइन्छ र यसले हिसाब राख्न पनि मद्दत गर्दछ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौ। रेडियो अर्थ सरोकार सुनिराख्नुस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ।
4: आर्थिक क्षेत्रका जानकारी लिऊ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै। अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौ, गीत सुन्दै बजार बुझौ, बजार बुझ्दै गीत सुनौ अफिस जाँदा जाँदै।
5: रातो बत्तीमा रोकिने हरियोमा हिँड्ने
4: कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनु होला।
6: ट्राफिक जानकारी लिन 103 मा डायल गर्नु, 103 मा डायल गर्नु।
7: यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका फाइल खुल्नु पर्छ। जरुर देश विकासका लागि हाम्रो पनि हो जिम्मेवारी, र त हरदम हरपल गर्नै पर्नेछ सटीक खबरदारी।
8: प्रशस्तै छन् अवसर, अपार छन् सम्भावना, तर सम्भावनै सम्भावनाका बीचमा पनि किन अपेक्षित विकास हुन सकेन? कहाँ कहाँ छन् समस्या, को को लिप्त छन् भ्रष्टाचारमा, कसले रोक्न खोज्दैछन् विकासको गति? आउनुहोस् समस्याका बारेमा बहस गरौँ, समाधानका लागि बहस गरौँ, औपचारिकताका लागि होइन परिवर्तनका लागि बहस गरौँ।
7: खास विषयमाथि सटीक विश्लेषण, हरेक खबरमाथि सूक्ष्म अध्ययन र चिरफार,
8: हरेक अनियमितता, भ्रष्टाचार र गलत प्रवृत्तिको भण्डाफोड़,
9: आर्थिक खबर मात्र होइन सटीक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन समाधानको जिम्मेवारी पनि।
7: रेडियो अर्थ सरोकारमा
10: अर्थ सरोकारको हटलाइन नम्बर 9851006648। हामी तपाईँका समस्याको यथाशक्य सम्बोधनको प्रयास गर्नेछौँ। अर्थ सरोकारको हटलाइन नम्बर 9851006648।
4: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ, मात्र रेडियो अर्थ सरोकारमा।
8: विकासका समाचार, पर्यटनका समाचार, उद्यमका समाचार, खास आर्थिक समाचार, अर्थ राजनीति र समसामयिक राष्ट्रिय समाचार,
7: अर्थ सरोकार खास खबर,
11: हरेक दिन खास खबरको खास खुलासा, खास खबरको खास विश्लेषण र खास खबरको खास जानकारी।
7: रेडियो अर्थ सरोकारमा
4: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नु पर्छ। पैसाको कारोबार न हो, जान्नु पर्छ, सिक्नु पर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ, र त बचतका बारेमा जान्नु पर्छ, बचत गर्न थाल्नु पर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयामबारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म
12: कसैलाई घाटा पुग्ने डरले वा कसैलाई फाइदा पुग्ने रहरले सत्य कुरामाथि हुँदैन सेन्सर, तथ्यमा टेकेर बुनिन्छन् अक्षर। उद्देश्य आर्थिक सचेतना र खबरदारी, अभियान आर्थिक खबरको फरक रफ्तार।
7: समग्रमा जनताका कुरा, जनताकै आवाज बनेर जनताकै लागि हरेक दिन पस्कन्छौ अर्थ सरोकार ट्रेन्डिङ, सुदर्शन श्रेष्ठका साथमा रेडियो अर्थ सरोकारमा।
13: ब्याङ्कले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन। तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
14: Shine Resunga Development Bank Limited. Shine for your shining light.

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: तपाईँले कहिले ऋण लिनु भएको छ? सुन्नुहोस्, आज म तपाईँलाई ऋण के हो र ऋण लिनुभन्दा अगाडि ध्यान दिनुपर्ने कुराहरू बताउँछु। केही निश्चित समयभित्र ब्याज सहित तिर्नुपर्ने शर्त सहित अरूसँग लिएको रकमलाई ऋण भनिन्छ। ऋणलाई कर्जा पनि भनिन्छ। कुनै पनि उद्यम गर्न होस् या व्यवसाय गर्न, तपाईँलाई गाई भैँसी पाल्न होस् या रिक्सा किन्न, या भनौँ सानो ठुलो जस्तो सुकै व्यापार व्यवसाय गर्न तपाईँसँग पर्याप्त रूपमा पैसा छैन भने तपाईँले ऋण लिनुहुन्छ। तपाईँलाई आवश्यक पर्ने पैसा साहु माजनबाट मात्र होइन, आजकल बैङ्क तथा वित्तीय संस्थाहरूले पनि ऋण दिने गर्दछन्। अब म तपाईँलाई ऋण लिँदा ध्यान दिनुपर्ने कुराहरूका बारेमा बताउँछु। मैले अगाडि पनि भनिसकेको छु, ऋण शर्त सहित तपाईँले लिनुभएको पैसाको ब्याज सहित निश्चित समयभित्र तिर्नुपर्ने हुन्छ। त्यसैले तपाईँले लिनुभएको ऋण तिर्न सक्ने र आवश्यक पैसा मात्र लिने गर्नुहोस्। ऋण यस्तो कार्यका लागि लिनुहोस् जसले तपाईँको आमदानीमा वृद्धि गर्न सकोस् र तपाईँले सजिलैसँग त्यो ऋण फिर्ता गर्न सक्नुहोस्। तपाईँ कोबाट ऋण लिँदै हुनुहुन्छ? व्यक्ति, बैंक तथा वित्तीय संस्था, त्यसको बारेमा राम्रोसँग जानकारी लिनुहोस्। यदि तपाईँले बैंक तथा वित्तीय संस्थाको ऋण लिँदै हुनुहुन्छ भने बैंक तथा वित्तीय संस्थाको नीति नियमको बारेमा जानकारी राख्नुहोस् र तपाईँले ऋण लिनुभन्दा अगाडि तपाईँले कसैलाई ऋण दिनुभएको छ र उसले तपाईँलाई त्यो ऋण फिर्ता गरेको छैन भने तपाईँलाई कस्तो महसुस हुन्छ, यो आफैले आफैलाई प्रश्न गर्नुहोस्। त्यस्तै तपाईँले ऋण लिनुभन्दा अगाडि आफ्नो आय स्रोत र बचत कति छ त्यो पनि विचार गर्नुहोस्। अन्त्यमा तपाईँले नियमित रूपमा बचत गर्ने बानी बसालेर मात्र ऋण लिनुहोस्।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: रेमिटान्स वा विप्रेषणको पैसालाई खर्च गर्न नहुने कार्यहरू के हुन् त? आज हामी तपाईँलाई यसैको बारेमा जानकारी गराउँछौ। विप्रेषणबाट प्राप्त भएको पैसा वा रकम कहिले पनि हामीले अनावश्यक खर्चमा प्रयोग गर्नु हुँदैन, जस्तै चुरोट, जाँड, रक्सी, पान पराग, जुवा, तास आदिमा प्रयोग गर्नु हुँदैन। अनि हामीले विप्रेषणको रकमलाई कहिले पनि अनुत्पादक खर्चमा प्रयोग गर्नु हुँदैन। आवश्यकता भन्दा बढी लुगा, जुत्ता, घुमफिर, सिनेमा, मोबाइलको रिचार्ज अनि देखावटी सामानहरूमा पनि प्रयोग गर्नु हुँदैन। यस्तै हामीले विप्रेषणको पैसा अनावश्यक विलासिताका कुराहरूमा पनि प्रयोग गर्नु हुँदैन। नचाहिएको अवस्थामा मोटरसाइकल, टिभी, ल्यापटप, विवाह, भोज र चाडपर्वमा पनि खर्च गर्नु हुँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकार अर्थसरोकार.com वा radio.arthasarokar.com लगन गरी सुन्न सकिन्छ। साथै रेडियो सुन्न मिल्ने विश्वव्यापी विभिन्न प्लेटफर्म तथा विभिन्न एप मार्फत पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: हाम्रो पात्रमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ
1: सकिन्छ। हाम्रो पात्रमा अन्य रेडियो जस्तै रेडियो अर्थ सरोकार पनि सुन्न सकिन्छ।
0: नेपाली पात्रोमा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
1: अन्य रेडियोहरू जस्तै नेपाली पात्रोमा पनि रेडियो अर्थ सरोकार सुन्न सकिन्छ।
0: रेडियो अर्थ सरोकार अनलाइन रेडियो मात्र हो।
1: ओ, रेडियो अर्थ सरोकार अनलाइन रेडियो हो। अझ भनौ, रेडियो अर्थ सरोकार arthasarokar.com को अडियो सेवा।
0: रेडियो अर्थ सरोकारका कार्यक्रम इन्टरनेटमा नहुँदा कसरी सुन्न सकिन्छ?
1: रेडियो अर्थ सरोकारले उत्पादन गरेका कार्यक्रम देशभरका 150 भन्दा बढी रेडियोहरूबाट सुन्न सकिन्छ। कुन कुन रेडियोमा कहिले कहिले कार्यक्रम बच्छ भन्ने विवरण radio.arthasarokar.com राखिएको छ।
0: रेडियो अर्थ सरोकारलाई सम्पर्क गर्ने माध्यम के हो?
1: सजिलो छ। रेडियो अर्थ सरोकारको हटलाइन नम्बर 98510-90-869 सम्पर्क गरी सिधै रेडियो अर्थ सरोकारका प्रतिनिधिसँग कुरा गरी आफ्ना गुनासा र समस्या टिपाउन सक्नुहुनेछ।
0: रेडियो अर्थ सरोकार कति बजेदेखि कति बजेसम्म बज्छ?
1: रेडियो अर्थ सरोकार 24 घण्टा बज्छ।

0: शुक्रबारको शुभ किरण सँगै शुभ दिनका लागि शुभ आराधना। भगवानको सम्झना र अध्यात्म दर्शनका खातिर आध्यात्मिक उपासना। निरन्तर भजन, निरन्तर भक्ति साधना। हर बिहान 5 बजे रेडियो अर्थ सरोकारमा। त्यो साथी असल साथी हो जसले सही परामर्श दिन्छ। हामी तपाईँको असल साथी बन्न चाहन्छौँ। बिमा सम्बन्धी तपाईँका जिज्ञासामाथि सही परामर्श दिन चाहन्छौँ। आउनुहोस्, हामी असल साथी बनौँ। रेडियो कार्यक्रम साथीसँग बिमाका कुरा।
1: तपाईँको र मेरो भूगोल फरक हुन सक्छ।
2: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
3: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
1: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
2: यो मन त मेरो नेपाली हो।
1: यो मन त मेरो नेपाली हो।
3: यो मन त मेरो नेपाली हो।
2: हरेक बिहान 6 बजेदेखि 7 बजेसम्म
3: निरन्तर राष्ट्रिय गीत संगीत, साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश रेडियो अर्थ सरोकारमा। यो मन त मेरो नेपाली हो।
4: यो मन त मेरो नेपाली हो।
5: दिनभरिका खास आर्थिक खबर र हरेक खास खबरमा हाम्रो आर्थिक नजर।
6: आर्थिक क्षेत्रका खास खास समाचार अब बजार बुलेटिनमा।
5: प्रत्येक बिहान 7 बजे मात्र रेडियो अर्थ सरोकारमा।
7: कार्यक्रम शेयर बजार सुन्दर छ प्रत्येक शनिबार बेलुकी 6:30 बजेदेखि 7 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा।

0: कामना सेवा विकास बैंक प्रगतिको आधार कामना सेवासँग कारोबार।
1: बैंकले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन। तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
2: Shine Resunga Development Bank Limited. Shine for your shining life.
3: Uccha Sonch ko Nirmaan Sagarmatha Cement Juni Juni Lai.
4: Bihana Udaina Ghar ko Fohor Rapani Bhancha Sarkar Fohor Banausau Mohor.
5: Aha Dhara ma Sadhai Audaina Pani Rapani Sarkar Samriddhi Lyaunchau Bhancha Lajai Namani.
4: Lahangile Dhar Sekdai Cha घुसखोरीले विकास छेक्दैछ र पनि जनताको पीडा कसले सुन्दैछ, कसले देख्दैछ? जनताले यस्तै पीडा कहिलेसम्म सहने?
5: अब नसहने, बोल्ने र खबरदारी गर्ने। बस उठाउनुहोस् र डायल गर्नुहोस् अर्थ सरकारको हटलाइन नम्बर र टिपाउनुहोस् आफ्ना समस्या।
4: अर्थ सरकारको हटलाइन नम्बर 98510-06648, जहाँ जनताको अर्थतन्त्रमाथि हुन्छ अन्याय र अत्याचार, त्यहाँ हरदम हर क्षण अर्थ सरोकार।
6: आर्थिक खबर मात्र होइन, सटिक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन, समाधानको जिम्मेवारी पनि। आर्थिक सचेतनाका लागि रेडियो अभियान, रेडियो अर्थ सरोकार। हरेक दिनका आर्थिक गतिविधि र ती आर्थिक गतिविधिहरूमाथि सूक्ष्म समीक्षा, स्टार्टअपका दुःखदेखि उद्यमीहरूका अनुभवका कथा, ब्याङ्किङ, बिमा, अटो, पर्यटन, शेयर बजार लगायत अर्थतन्त्रका हरेक आयामहरूमाथि निरन्तर निगरानी, निरन्तर वित्तीय सचेतना, निरन्तर आर्थिक अपडेट, 24 घन्टा तपाईँको साथमा रेडियो अर्थ सरोकार। साझेदार रेडियोहरू मार्फत देशभरका 150 रेडियोहरूमा कार्यक्रम प्रसारण गर्ने नेपालको एकमात्र आर्थिक रेडियो। रेडियो अर्थ सरोकार हाम्रो पात्रो सञ्चार मोबाइल एप, अनलाइन रेडियो बक्स, लाइभ अनलाइन रेडियो, ट्युन इन, स्ट्रिमा लगायतका विश्वव्यापी रेडियो प्लेटफर्महरूमा पनि सुन्न सकिन्छ।

नमस्कार, अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थसरोकार.com को अडियो सेवा रेडियो अर्थसरोकार सुन्दै हुनुहुन्छ। र अब समय भएको छ आर्थिक सचेतनाका सन्देशसँगै देउडा भाकाहरू सुन्ने। रेडियो अर्थसरोकारका प्रस्तुति बारे कुनै पनि सल्लाह, सुझाव वा प्रतिक्रिया भए हाम्रो हटलाइन नम्बर 98510-066-48 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो अर्थसरोकार सुन्दै रहनुहोला।

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: कर्जा सूचना केन्द्र भनेको के हो, यसले के काम गर्छ, आज म तपाईँलाई बताउँछु। नेपालमा बैङ्कहरूको बढ्दो निष्क्रिय कर्जा नियन्त्रण गर्ने उद्देश्य राखी सन् 1989 कर्जा सूचना केन्द्रको स्थापना भयो। यसले बैङ्क तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह सम्बन्धी सूचना राख्ने गर्दछ। ऋण लिने व्यक्तिले लिएको ऋणको रकमका साथै उसको र साक्षीको ठेगाना सहित 3 पुस्ते विवरण यस कार्यालयमा सुरक्षित हुन्छ। कुनै एक बैङ्क तथा वित्तीय संस्थामा लिएको ऋण नतिरेको खण्डमा ऋणी कालो सूचीमा पनि पर्दछ। कर्जा सूचना केन्द्रले कालो सूचीमा राखेपछि आगामी दिनमा ती ऋणीले कुनै पनि बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने छैन। यस्तै यसबाट कुनै एउटा बैङ्क तथा वित्तीय संस्थाको ऋण रकम नतिरी कालो सूचीमा परेका व्यक्तिले अर्को बैङ्क तथा वित्तीय संस्थाबाट पुनः कर्जा लिन पाउन सक्दैन। कालो सूचीमा परेको व्यक्तिले राज्यबाट पाउने विभिन्न किसिमका सेवा सुविधा समेत नपाउन सक्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थसरोकार.com द्वारा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता वर्षमा कति पटक वितरण हुन्छ त? सामाजिक सुरक्षा भत्ता हरेक चौमासिकमा एक पटक अर्थात् वर्षमा तीन पटक भत्ता वितरण गरिन्छ। असोज, माघ र जेठ महिनाको 1 गतेदेखि 15 गते भित्र सामाजिक सुरक्षा भत्ता वितरण गरिन्छ। यस्तै अघिल्लो चौमासिकको भत्ता रकम दोस्रो वा तेस्रो चौमासिकमा प्राप्त गर्न सकिन्छ, तर एक आर्थिक वर्षको भत्ता रकम अर्को आर्थिक वर्षमा भने लिन सकिँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार.com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौ। रेडियो अर्थ सरोकार सुनिराख्नुहोस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ। उफ।
4: आर्थिक क्षेत्रका जानकारी लिऊ अफिस जाँदा जाँदै, मिठा मिठा गीत सुनौ अफिस जाँदा जाँदै। अफिसमा त काम हुन्छ, समयको पाबन्दी हुन्छ, ट्राफिक जाममा केही सिकौ अफिस जाँदा जाँदै। विश्व प्रसिद्ध विद्वानका कुरा, सफलताका सूत्र सुनौ, व्यापार व्यवसाय अर्थतन्त्रका मूल मर्म बुझौ, गीत सुन्दै बजार बुझौ, बजार बुझ्दै गीत सुनौ।

0: अफिस जाँदा जाँदै
1: रातबातीमा रोकिने हरियो माहिने
0: कार्यक्रम अफिस जाँदा जाँदै हरेक बिहान 9 बजेदेखि 10 बजेसम्म मात्र रेडियो अर्थ सरोकारमा। कृपया सवारी साधन चलाउँदा ख्याल गरेर चलाउनु होला।
2: ट्राफिक जानकारी लिन 103 मा डायल गर्नु, 103 मा डायल गर्नु।
3: यो लोकतन्त्र हो र त हामीले बोल्नु पर्छ, जनताका लागि हुनु पर्छ सरकार, भ्रष्टाचारका फाइल खुल्नु पर्छ। जरुर देश विकासका लागि हाम्रो पनि हो जिम्मेवारी र त हरदम हरपल गर्नै पर्ने छ सटीक खबरदारी।
4: प्रशस्तै छन् अवसर, अपार छन् सम्भावना, तर सम्भावनै सम्भावनाका बीचमा पनि किन अपेक्षित विकास हुन सकेन? कहाँ कहाँ छन् समस्या, को को लिप्त छन् भ्रष्टाचारमा, कसले रोक्न खोज्दैछन् विकासको गति? आउनुहोस्, समस्याका बारेमा बहस गरौँ, समाधानका लागि बहस गरौँ, औपचारिकताका लागि होइन, परिवर्तनका लागि बहस गरौँ।
3: खास विषयमाथि सटीक विश्लेषण, हरेक खबरमाथि सूक्ष्म अध्ययन र चिरफार,
4: हरेक अनियमितता, भ्रष्टाचार र गलत प्रवृत्तिको भण्डाफोड,
5: आर्थिक खबर मात्र होइन सटीक खबरदारी पनि, समस्याको खुलासा मात्र होइन समाधानको जिम्मेवारी पनि।
3: रेडियो अर्थ सरोकारमा,
6: अर्थ सरोकारको हटलाइन नम्बर 9851006648। हामी तपाईँका समस्याको यथाशक्य सम्बोधनको प्रयास गर्नेछौँ। अर्थ सरोकारको हटलाइन नम्बर 9851006648।
0: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ, मात्र रेडियो अर्थ सरोकारमा।
4: विकासका समाचार, पर्यटनका समाचार, उद्यमका समाचार, खास आर्थिक समाचार, अर्थ राजनीति र समसामयिक राष्ट्रिय समाचार,
3: अर्थ सरोकार खास खबर,
7: हरेक दिन खास खबरको खास खुलासा, खास खबरको खास विश्लेषण र खास खबरको खास जानकारी।
3: रेडियो अर्थ सरोकारमा
0: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नु पर्छ। पैसाको कारोबार न हो, जान्नु पर्छ, सिक्नु पर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ र त बचतका बारेमा जान्नु पर्छ, बचत गर्न थाल्नु पर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयाम बारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म
5: कसैलाई घाटा पुग्ने डरले वा कसैलाई फाइदा पुग्ने रहरले सत्य कुरामाथि हुँदैन सेन्सर, तथ्यमा टेकेर बुनिन्छन् अक्षर। उद्देश्य आर्थिक सचेतना र खबरदारी, अभियान आर्थिक खबरको फरक रफ्तार,
3: समग्रमा जनताका कुरा, जनताकै आवाज बनेर जनताकै लागि हरेक दिन पस्कन्छौँ अर्थ सरोकार ट्रेन्डिङ, सुदर्शन श्रेष्ठका साथमा रेडियो अर्थ सरोकारमा।
8: ब्याङ्कले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन, तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
9: Shine Resunga Development Bank Limited. Shine for your shining life.

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: अनौपचारिक विप्रेषण कारोबार भनेको के हो? आज हामी तपाईँलाई अनौपचारिक विप्रेषण कारोबारको बारेमा जानकारी गराउँछौ। तपाईँले विदेशमा रहनुहुँदा साथीभाइ, साउमाजन, हुन्डीवाला वा अन्य कुनै कानुनी दायरा भन्दा बाहिर रहेर पैसा पठाउने गर्नुहुन्छ भने त्यो अनौपचारिक विप्रेषण कारोबार हो। अनौपचारिक माध्यमबाट पैसा पठाउँदा पैसा असुरक्षित हुन सक्छ। यसमा चोरी, ठगी वा अन्य अपराधजन्य कार्य पनि हुन सक्छ। यस्तै अनौपचारिक माध्यमबाट विप्रेषण कारोबार गर्दा उचित उपयोग गर्नका लागि अरू सेवाहरू हुँदैनन्। साथै अनौपचारिक विप्रेषण कारोबार गर्दा कुनै पनि कानुनी प्रावधान वा कागज नहुने भएकाले सुरक्षित हुँदैनन्। यस्तै अनौपचारिक विप्रेषण कारोबारको माध्यमबाट रकम प्राप्त गर्दा कुनै रसिद वा औपचारिक कागज पनि पाइँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: आज हामी तपाईँलाई अनौपचारिक ऋण लिँदा ध्यान दिनुपर्ने कुराहरू के हुन् भन्ने कुरा बताउँछौँ। तपाईँले अनौपचारिक ऋण लिनुहुँदा तपाईँले लिनुभएको रकम सानो हुन सक्छ र ऋणका सेवाहरूको छनौट गर्न तपाईँलाई सजिलो हुनेछ। तर औपचारिक ऋण जस्तो उत्पादनशील कार्यका लागि प्रोत्साहन गर्ने खालका ऋण पाउन भने गाह्रो हुनेछ। अनौपचारिक ऋणको प्रयोग गर्न सकिने अवधि छोटो हुन्छ र विभिन्न ब्याज दर तिर्नुपर्ने हुन सक्छ। त्यसैले तपाईँले अनौपचारिक ऋण लिनुहुँदा आवश्यकता वा तपाईँले तिर्न नसक्ने क्षमता भन्दा बढी लिनु हुँदैन। अनौपचारिक ऋणको ब्याज दर पनि महँगो र ग्रेस अवधि पनि साहु माजन वा समूहले निर्धारण गरे जस्तो हुन सक्छ। अन्त्यमा तपाईँले लिनुभएको अनौपचारिक ऋण तपाईँको अनुकूलको नहुन पनि सक्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

श्रोता नमस्कार, अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थसरोकार.com को अडियो सेवा रेडियो अर्थसरोकार सुन्दै हुनुहुन्छ। र अब समय भएको छ आर्थिक सचेतनाका सन्देशसँगै देउडा भाकाहरू सुन्ने। रेडियो अर्थसरोकारका प्रस्तुतिबारे कुनै पनि सल्लाह, सुझाव वा प्रतिक्रिया भए हाम्रो हटलाइन नम्बर 9851006648 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो अर्थसरोकार सुन्दै रहनुहोला।

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: कर्जा सूचना केन्द्र भनेको के हो, यसले के काम गर्छ, आज म तपाईँलाई बताउँछु। नेपालमा बैङ्कहरूको बढ्दो निष्क्रिय कर्जा नियन्त्रण गर्ने उद्देश्य राखी सन् 1989 कर्जा सूचना केन्द्रको स्थापना भयो। यसले बैङ्क तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह सम्बन्धी सूचना राख्ने गर्दछ। ऋण लिने व्यक्तिले लिएको ऋणको रकमका साथै उसको र साक्षीको ठेगाना सहित तीन पुस्ते विवरण यस कार्यालयमा सुरक्षित हुन्छ। कुनै एक बैङ्क तथा वित्तीय संस्थामा लिएको ऋण नतिरेको खण्डमा ऋणी कालो सूचीमा पनि पर्दछ। कर्जा सूचना केन्द्रले कालो सूचीमा राखेपछि आगामी दिनमा ती ऋणीले कुनै पनि बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने छैन। यस्तै यसबाट कुनै एउटा बैङ्क तथा वित्तीय संस्थाको ऋण रकम नतिरी कालो सूचीमा परेका व्यक्तिले अर्को बैङ्क तथा वित्तीय संस्थाबाट पुनः कर्जा लिन पाउन सक्दैन। कालो सूचीमा परेको व्यक्तिले राज्यबाट पाउने विभिन्न किसिमका सेवा सुविधा समेत नपाउन सक्छ।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

0: रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com द्वारा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता वर्षमा कति पटक वितरण हुन्छ त? सामाजिक सुरक्षा भत्ता हरेक चौमासिकमा एक पटक अर्थात् वर्षमा तीन पटक भत्ता वितरण गरिन्छ। असोज, माघ र जेठ महिनाको 1 गतेदेखि 15 गते भित्र सामाजिक सुरक्षा भत्ता वितरण गरिन्छ। यस्तै अघिल्लो चौमासिकको भत्ता रकम दोस्रो वा तेस्रो चौमासिकमा प्राप्त गर्न सकिन्छ, तर एक आर्थिक वर्षको भत्ता रकम अर्को आर्थिक वर्षमा भने लिन सकिँदैन।
0: सामाजिक सचेतनाका लागि रेडियो अर्थ सरोकार र अर्थ सरोकार .com को संयुक्त प्रयास

शुभ बिहानी। अहिले तपाईँ आर्थिक सचेतनाका लागि रेडियो अभियान अर्थसरोकार.com को रेडियो सेवा रेडियो अर्थ सरोकार सुन्दै हुनुहुन्छ र यो समय अध्यात्म दर्शनको हो। अबको करिब एक घण्टा हामी तपाईँलाई अध्यात्मतिर जोड्नेछौँ। प्रभातको यो पल हामी तपाईँलाई सुमधुर भजन सुनाएर आजको दिनलाई आध्यात्मिक र शान्त बनाउने सत् प्रयासका साथ हामी आजको दिनलाई शुभारम्भ गर्दैछौँ। आज आइतबार हामी भगवान सूर्यको भजन महिमा निरन्तर एक घण्टा प्रस्तुत गर्नेछौँ। भगवान सूर्यदेवको आशीर्वादले तपाईँका आजका काम सबै बनुन्। हाम्रो शुभकामना।

0: रेडियो अर्थ सरोकारमा एकैछिन समय सगरमाथा सिमेन्ट ब्रेकको।
1: सगरमाथा सिमेन्ट जुनी जुनीलाई
2: हामी एकैछिन पछि आउनेछौ। रेडियो अर्थ सरोकार सुनिराख्नुस् है।
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
3: नबुझेरै बिग्रिएका कारोबार बारे अब मनैबाट बुझ्नुपर्छ। पैसाको कारोबार न हो, जान्नुपर्छ, सिक्नुपर्छ। आजको बचत भोलिका लागि अमृत बन्न सक्छ र त बचतका बारेमा जान्नुपर्छ, बचत गर्न थाल्नुपर्छ। ब्याङ्किङ हाम्रै सहजताका लागि हो, बिमा हाम्रै सुरक्षाका लागि हो, पुँजी बजार हाम्रै आयार्जनका लागि र वित्तीय अनुशासन बस हाम्रै भविष्यका लागि हो। वित्तीय क्षेत्रका अनेक आयामबारे तपाईँलाई साक्षर गराउने प्रयास कार्यक्रम यो कुरा चाहिँ जान्नै पर्छ है। हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म।
2: त्यो साथी असल साथी हो जसले सही परामर्श दिन्छ। हामी तपाईँको असल साथी बन्न चाहन्छौँ। बिमा सम्बन्धी तपाईँका जिज्ञासामाथि सही परामर्श दिन चाहन्छौँ। आउनुहोस्, हामी असल साथी बनौँ। रेडियो कार्यक्रम साथीसँग बिमाका कुरा।
3: बिर्सेर व्यावसायिक तनाव, सुन्दर रातको प्रहरमा भुलेर सबै पीडा, नसम्झी परेको तितो कहरमा हामी सुनाउँछौँ सुन्दर संगीत अनि व्यवसायका अनेक खुराक र भन्नेछौँ गुड नाइट फ्रम काठमाडौँ। तपाईँकै गाउँ अनि सहरमा हरेक रात 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम गुड नाइट फ्रम काठमाडौँ मात्र रेडियो अर्थ सरोकारमा।
0: तपाईँको र मेरो भूगोल फरक हुन सक्छ।
4: तपाईँको र मेरो संस्कृति फरक हुन सक्छ।
5: फरक हुन सक्छ हाम्रो राजनीतिक आस्था।
0: तर एउटै समानता हामीमा, एउटै राष्ट्रियता हाम्रो।
4: यो मन त मेरो नेपाली हो,
0: यो मन त मेरो नेपाली हो,
5: यो मन त मेरो नेपाली हो,
6: यो मन त मेरो नेपाली हो।
4: हरेक बिहान 6 बजेदेखि 7 बजेसम्म
5: निरन्तर राष्ट्रिय गीत संगीत साथमा निरन्तर आर्थिक सचेतनाका सन्देश रेडियो अर्थ सरोकारमा। यो मन त मेरो नेपाली हो,
6: यो मन त मेरो नेपाली हो।
7: बैंकले आफ्ना ग्राहकहरूको खातासँग सम्बन्धित पिन नम्बर, ओटिपी, सिभीभी, कार्ड नम्बर, पासवर्ड जस्ता विवरणहरू कहिले पनि माग्दैन। तसर्थ यस प्रकारका विवरणहरू कहिल्यै कसैलाई नदिनुहोस्। डिजिटल ठगीबाट सचेत र सावधान रहौँ।
8: Shine Resunga Development Bank Limited. Shine for your shining life.
1: उच्च सोचको निर्माण सगरमाथा सिमेन्ट जुनी जुनीलाई।